योग परेको छ। साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ। आफन्तलाई बढ़ी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। बोल्नु अगाडि सोच्नुपर्ने समय रहेको छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ। मनमा उत्साह बढ़नेछ। मेहनतको फल मिल्नेछ। मिथुन राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। बोलीको प्रभावले राम्रा काम बढ्नेछन्। धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम रहेको छ। विदेशको रमझमले तपाईँको मनलाई आकर्षित गर्नेछ। प्रेम सम्बन्ध दीर्घकालीन बन्नेछ। कर्कट राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। आज पचन पाठनमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारमा रमाइलो घुमघामको योजना बन्नेछ। दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। सिंह राशि, हरेक काममा जोगिएर काम गर्नु उचित हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको सल्लाह लिएर अगाडि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। कन्या राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। शुभ समाचार सुन्नाले मन प्रसन्न हुनेछ। विशेष ठाउँमा घुमफिरको योजना तय हुनेछ। व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ। तुला राशि, व्यवहारमा भार थपिनेछ। थोरै लगानी भए पनि शिक्षाबाट फाइदा हुनेछ। विपक्षी साथीले पनि तपाईँको प्रशंसा गर्नेछन्। बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारमा केही खटपटी आउनेछ। दाम्पत्य जीवन भने सुखमय बन्न सक्नेछ। वृश्चिक राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। व्यापार व्यवसाय र खर्च गर्दा सचेत बन्नुपर्ने हुन्छ। अनुत्पादक क्षेत्रको लगानीबाट बस्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा नाफा हुने योग रहेको छ। हरेक ठाउँमा काम गर्दा जोगिएर गर्नुपर्ने देखिन्छ। धनु राशि, राजनीतिक क्षेत्रमा काम गर्दा सचेत हुनुपर्नेछ। स्वास्थ्यले साथ दिनेछ। काम गर्दा गोपनीयता कायम गर्नुपर्नेछ। दाम्पत्य जीवनमा झगडा हुने दिन रहेको छ। शिक्षामा गरेको लगानीबाट तपाईँलाई फाइदा हुनेछ। मेहनतको फल मिल्नेछ। मकर राशि, मान र सम्मान मिल्ने दिन रहेको छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानी सामान्य रहेको छ। पढ़ाईमा आलस्य बढ़नेछ। परिवारका सदस्यले तपाईँको राम्रो रेखदेख गर्नेछन्। कुम्भ राशि, सानातिना कुराले मनमा उत्साह बढ़नेछन्। हरेक काममा साथीले साथ दिनेछन्। राज्यको तर्फबाट सहयोग मिल्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ़नेछ। परिवारको साथ पनि मिल्नेछ। अन्तिममा मीन राशि, स्वास्थ्यमा सुधार हुनेछ। बोल्नु अघि सोच्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोलबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sangai, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, Ro Antanabe Pansati, Artis Shunet Tirata.
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ तारेछन् बाबुले पसल
2: बीबी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाई पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 61220
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
9: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
10: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
11: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98466188
12: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
13: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
12: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
13: पाइन्छ नि दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
8: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
8: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98461 33101 र 98468 83 522
14: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
10: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
11: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142 34 र 98171 56 606
15: 103.8 अन्तर्मनको आवाज स्टुडियो टाइम
16: अहिले 11:06
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
18: तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
19: आज 2083 साल असार 29 गते सोमबार सन् 2026 जुलाई 13 तारीख असार कृष्ण पक्षको चतुर्दशी तिथि
20: काया कैरनका साथमा
21: किसान पाइप प्रोडक्ट प्राली
20: राष्ट्रको शान किसान
21: A complete piping solutions.
18: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको मेची ट्युन्स एफएम 96.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
19: रवि र बालेनबीच समसामयिक विषयमा छलफल मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन् गणेश नेपालीका परिवार र सरकारबीच नौबुझे सहमति
18: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च तीन दशकमा तीन पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष
19: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव
22: पहिलो आधा घण्टा चाहिँ पानी नै लगाउने हो जुन सुकै ठाउँमा पनि कुनै पनि बिरामी आयो भने हामी सोध्छौं तपाईँको जलन भएको कति भयो तीन घण्टा हो भने अझै पनि पानी दिन्छौं हामी
18: थाइल्याण्डको बैंकमा कममा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानको तनाव कायमै
19: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह र रासोपा सभापति रवि लामिछाने बीच हिजो लामो छलफल भएको छ। अहिलेका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको हो। आजको नागरिक दैनिकले रासोपा सभापति रवि लामिछानेले सरकारको कामका विषयमा प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाउनु भएको खबर लेखेको छ। पार्टी पहिलो महाधिवेशनसँगै आन्तरिक विवाद सार्वजनिक हुन थालेका बेला दुई नेताबीच हिजो छलफल भएको हो। छलफलमा लामिछानेले शाहलाई सरकारको काम गर्ने शैली परिवर्तन गर्न सुझाव दिनुभएको छ।
3: यसैबीच सरकारले अनावश्यक हैरानी दिएको भन्दै सुकुम्बासीहरूले हिजो पनि प्रदर्शन गरेका छन्। किर्तिपुर, इचंगु नारायण, बनेपा, रेडक्रस लगायत होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्बासीहरू सरकारले आफूहरूमाथि दमन गरेको भन्दै विरोधमा उत्रिएका छन्। किर्तिपुरबाट लगेर भक्तपुरको खरीपाटी र बोडेमा राखिएका सुकुम्बासीको अवस्था बुझ्न हिजो एकैपटक 6 मन्त्री पुगेका थिए। गृहमन्त्री सुदन गुरूङ, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका मन्त्री सीता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, त्यसै गरी शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामधीर यादव होल्डिङ सेन्टर पुग्नु भएको थियो। मन्त्रीहरूले सुकुमासीहरूको दिगो व्यवस्थापन गर्ने र चाँडै लालपूर्जा बाँडिने आश्वासन समेत दिए। भूमि व्यवस्था मन्त्री रावलले सुकुम्बासी व्यवस्थापनको गृह कार्य गरेको बताउँदै छिटै लालपूर्जा वितरण हुने बताउनुभयो, तर कति समयमा वितरण गर्ने भन्ने बारे मन्त्री रावलले ठोस निर्णय भने दिन सक्नु भएन। सरकारले सुकुम्बासी मात्र पहिचान गरेर भएन, जग्गा पनि पहिचान गर्नुपर्ने हुन्छ। यसले गर्दा सबै प्रक्रिया पूरा गर्न केही समय त लागिहाल्छ, तर सरकारले ढिलो चाँडो समस्या समाधान गर्छ, छिट्टै लालपूर्जा वितरण हुन्छ। उहाँले सुकुम्बासीलाई आश्वासन दिँदै भन्नुभयो, अहिले होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका 35 वर्षीय गणेश नेपालीका परिवार र सरकारबीच 9 सहमति भएको छ। हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गर्नेदेखि पीड़ित परिवारलाई राहत तथा दीर्घकालीन सहयोगसम्मका विषय समेटेका छन्। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारका प्रतिनिधि बीच भएको सहमति अनुसार घटनाको सत्य तथ्य पत्तो लगाउन पूर्व न्याय देशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिलाई 7 सरकार र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। सहमति अनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा नेपालीलाई सहित घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढ़ाइनेछ। घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगरका प्रहरीलाई तत्काल निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने भएको छ। उनीहरूमाथिको थप कार्यवाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा हुनेछ। पीड़ित परिवारलाई राहत स्वरूप गणेश किशोरवतीलाई योग्यता र क्षमता अनुसार काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराउने सहमति भएको छ। साथै मृतकी छोरीको उच्च शिक्षासम्मको सबै खर्च महानगरपालिकाले बेहोर्नेछ। आउँदो कार्यपालिका बैठकबाट परिवारलाई उचित राहत रकम उपलब्ध गराउने पनि सहमतिमा उल्लेख छ।
3: गैराती, मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ। सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी, कैलाली लगायत जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटेनी नदी रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज र भोलि पनि देशका धेरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका धेरै ठाउँमा मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई त्यसै गरी कर्णाली प्रदेशको पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगको थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी देशभरका सरकारी कार्यालयले अनियन्त्रित रूपमा चालू खर्च गरेका छन्। कार्यालय प्रमुख, प्रशासन, लेखा र स्टोर लगायतका फाँटका कर्मचारीले चालू बजेटको अरबौं रूपियाँ अनियन्त्रित रूपमा खर्च गरेका हुन्। यो वर्ष मात्रै होइन, विगतमा पनि असार अन्तिम हप्ता यस्तै गैर जिम्मेवारी रूपमा चालू खर्चको बजेट रित्याउने काम हुँदै आएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्ला 11 दिन असार 15-देखि 25 सम्ममा 92 अर्ब रूपियाँ चालू बजेट खर्च भएको छ। असार 14 सम्ममा चालू खर्च 9 खर्ब 50 अर्ब रूपियाँ पुगेको थियो। असार 25 मा आउँदा 92 अर्ब थपिएर कुल चालू खर्च 10 अर्ब 42 करोड़ रूपियाँ भएको छ। यो वर्ष साउन 1 देखि असार 14 सम्ममा चालू खर्च दैनिक औसत 2 अर्ब 71 करोड़ रूपियाँ थियो, तर असारका 11 दिनमा दैनिक औसत खर्च 8 अर्ब 36 करोड़का दरले भएको खबर कारोबारले लेखेको छ।
3: यसैबीच विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेट खर्च गर्न सरकार असफल देखिएको छ। प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकार बनेपछि पूँजीगत खर्च बढ़ने अपेक्षा गरिए पनि चालू आर्थिक वर्ष 2082/83 पनि विगतमा जस्तै पूँजीगत खर्च हुनै सकेन। सरकारले खर्चको भुक्तानी असार 25 गते मध्यरातबाट रोकेको छ। चालू आर्थिक वर्षमा पूँजीगत खर्च 44.52% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा पूँजीगत खर्चका लागि 4 खर्ब 7 अर्ब 88 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो, तर असार 27 गतेसम्म 1 खर्ब 81 अर्ब 59 करोड़ रूपियाँ मात्रै खर्च भएको छ। पोहोरको तुलनामा पूँजीगत खर्च निकै कमजोर देखिएको छ। गएको वर्ष 59.59% खर्च भएको थियो। पोहोरको तुलनामा यो वर्ष पूँजीगत 15.07% कम खर्च भएको खबर नागरिक दैनिकमा छ।
2: काया कैरनमा जलनको प्राथमिक उपचार बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98568-78302 र 98468-78302।
2: यतिन्जेल हामीले रवि र बालेन्द्र शाह बीच समसामयिक विषयमा छलफल, मन्त्रीहरूले सुकुम्बासीलाई आश्वासन दिए पनि लाल पूर्जा वितरणको टुंगो दिएनन्, गणेश नेपालीका परिवार र सरकार बीच नौ बुधे सहमति, पूर्व र मध्य भेगका केही ठाउँमा ठूलो वर्षा, आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। पछिल्ला तीन दशकमा नेपालमा तीन पटक अस्वाभाविक कर्जा विस्तार क्रेडिट बूम भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट क्रेडिट बस्ट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बूमपछि अर्थतन्त्रका बाह्य सूचक शोधनान्तर घाटा र चालू खाता घाटा बढ़ेको, विदेशी मुद्रा संचिति घटेको र कर्जा वृद्धि दरमा संकुचन आएको अध्ययनले देखाएको हो। यसरी तीनवटै क्रेडिट बूमपछिको आर्थिक संकुचनबाट अर्थतन्त्र तंग्रिन निकै सकस परेको अध्ययनले औल्याएको छ। राष्ट्र बैंकका कार्यकारी कायमुकायम निर्देशक वीरेन्द्र बहादुर बुढाले गरेको एन एनाटोमी अफ नेपाल्स क्रेडिट बूम सन् 1950 दुई हजार 2025 शीर्षक अध्ययन अनुसार गएको तीन दशकमा 2051 2053 सन् 1994 1996 पहिलो, 2065 2067 सन् 2008 2010 दोस्रो र 2077 2079 सन् 2020 2022 तेस्रो गरी तीन पटक अस्वाभाविक कर्जा विस्तार भएको छ। हरेक अस्वाभाविक कर्जा विस्तार पछिका केही वर्ष अर्थतन्त्रमा गहिरो संकट आएको अध्ययनले देखाएको छ। बेला बेलाका विस्तारकारी वित्त नीति, लामो समयसम्म अपनाएको खुकुलो मौद्रिक नीति र वित्तीय क्षेत्रको तीव्र उदारीकरणसँगै उच्च कर्जा विस्तार भएको देखिन्छ। तीव्र रूपमा कर्जा विस्तार भएका बेला शेयर बजार उकालो लाग्ने, बैंकहरूको जोखिम बढ़ने, चालू खाता घाटा चुलिने, विदेशी मुद्रा संचिति घट्ने र अर्थतन्त्र सुस्ताएको अध्ययनले देखाएको छ। हरेक उच्च कर्जा विस्तारपछि अर्थतन्त्रमा संकट आएको पनि देखिएको खबर आजको कान्तिपुर दैनिकमा छ।
2: मधेसका धेरै जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मानव मलमूत्र जन्य फोहोर सफा गर्ने काम खास गरी मेस्तर र हलखोर लगायतका दलित समुदायका पुरूषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घर घरसम्म सफाईको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बीमा, न सामाजिक सुरक्षा, न त कुनै सुरक्षा मापदण्ड नै। मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोडिएको काम हो। सिराको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्री बिना सेप्टिक ट्याङ्कीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। उहाँका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छाला सम्बन्धी संक्रमण हुन सक्छ, औंलाका काबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अरू संक्रामक रोग लाग्न सक्छ। सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा भएका दुर्घटनामा पछिल्ला 10 वर्षमा 54 जनाको ज्यान गइसकेको छ। तर यो काम गर्ने मधेसका धेरै दलित सरसफाई कर्मी पर्याप्त सुरक्षा सामग्री, स्वास्थ्य बीमा र कानूनी संरक्षण बिना मानव मलमूत्र सफा गर्न बाध्य रहेका खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पछिल्लो एक हप्तामा 3 जनाले शरीरमा आगो लगाएको घटना चर्चामा छ। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। जलन विभिन्न कारणले हुने गरे पनि सबैभन्दा बढ़ी दुर्घटनाका कारण हुने गरेका छन् भने शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना कम मात्रै हुने गरेको अस्पतालहरूको तथ्याङ्क छ। कुनै पनि कारणले शरीरमा आगो लागेमा तत्काल प्राथमिक उपचार गर्न सकेमा व्यक्तिको ज्यान जोगाउन सकिन्छ। जलनको बेला गर्नुपर्ने प्राथमिक उपचार बारेको जानकारी सहित साथी सम्झना महर्जन।
7: मुगुका गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाह गरेको विषय अहिले चर्चामा छ। आगो लाग्ने बित्तिकै अस्पताल लैजाने हतार त गरियो, तर त्यो भन्दा पनि पहिले जलनबाट हुने क्षति नै रोक्न सकिने बारे पनि धेरै बहस चलिरहेको छ। यदि कुनै व्यक्तिलाई आगो लागिहालेमा तत्काल के गर्नुपर्छ त? किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई:
8: कोही मान्छे जलिरहेछ भने त्यसलाई त्यो जल्ने प्रक्रिया नै कम गर्न पर्यो, जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई, होइन, घरभित्र जलायो भने, कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त, त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो। आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने बाहिर निस्किएर लडीबुडी गर्नु पर्यो, लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ, होइन, त्यो एउटा निभाउने तरिका।
7: नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई राजनैतिक, सामाजिक, आर्थिक समस्या पनि हो। विश्वमै जलनको प्रमुख कारण गरिबी हुने गरेको छ। नेपालमा पनि जलन भएका मध्ये 90% गरिबीकै कारण भएको विभिन्न अध्ययनहरूले देखाएका छन्। कुनै पनि कारणले शरीरमा जलन भइहालेमा सबैभन्दा पहिला बिरामीको शरीरबाट धातुका गहना वा सामान लगाइरहेको छ भने तत्काल हटाउनुपर्छ।
8: बिरामीको त्यो जलेको कपडा अथवा त्यो गहनाहरू केही छ शरीरमा जसले चाहिँ ताप लिइरहेको छ भने त्यस्तो खालकोलाई हटाउनु पर्यो र तुरुन्तै पानी लगाउन सुरु गर्नु पर्यो। जलेको भागमा बगाउनु पर्यो त्यो पानी, फेरि बगेको पानी डुबाएर राखेर भयो भने कि माथिबाटै खनाइराख्नु पर्यो त्यो चाहिँ आधा घन्टासम्म। त्यसो गर्यो भने त्यो गहिरो हुनु दिँदैन। त्यो पछाडि चाहिँ घाउलाई त्यो पानी लगाउँदाखेरि त्यो पानी त्यो घाउ सफा पनि भयो। त्यो पछाडि एउटा सफा कपडाले त्यसलाई बेरेर बिरामीलाई चाहिँ हामीले अस्पतालसम्म नजिकको अस्पतालसम्म पुर्याउनु पर्दछ।
7: अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने महत्वपूर्ण हुन्छ। जलन भएको भागमा बगिरहेको पानी आधा घण्टा निरन्तर बग्न दिन सकेमा शरीरका अरू भागमा फैलनबाट रोक्न सकिने डाक्टर राईको भनाइ छ।
8: कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति हो, 3 घण्टा हो भने अझै पनि पानी दिन्छौँ, 3 घण्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ कि हामी त्यो लगाएर त्यसलाई चिसो बनाउने कोसिस गर्छ। तुरुन्तै त झनै राम्रो हो किनभने ड्यामेज हुन पाएन। त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो।
2: जलन र यसको उपचारको विषयमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
13: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
13: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
17: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
18: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
15: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
6: विश्वकप?
15: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
6: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलइडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाउ।
15: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
6: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
18: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालक देखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल, खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा

0: 06681115
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन
3: गर्न आफ्ना नौ सैनिक बल परिचालन गरिएको जनाएको छ। तनाव बढेपछि अमेरिकी केन्द्रीय कमाण्डले इरानका 140 भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ।
4: अब खेल खबर। फिफा फुटबलका शीर्ष चार देश बीच हुने दुईवटा सेमी फाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित छ। एकातिर स्टार खेलाड़ीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यसपटकको विश्वकप उपाधि कसले जित्छ भन्ने धेरैको कौतूहलता छ। भोलि मंगलबार र पर्सी बुधबार मध्यराती हुने दुईवटा खेल उपाधि यात्राका लागि महत्वपूर्ण छन्। त्यसैले नै अन्तिम दुई दावेदार तय गर्नेछन्। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डलास र एटलान्टा रंगशालामा केन्द्रित बनेको छ। फ्रान्सका स्टार फरवर्ड केलियन एम्बापे विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् भने स्पेन विरूद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले यस विश्वकपमा छ खेलमा 8 गोल गरेका छन्। क्वार्टर फाइनलमा गोल गर्न नसके पनि सेमी फाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। फ्रान्सका माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि आक्रामक प्रदर्शनको अपेक्षा गरिएको छ। स्पेनका 18 वर्षीय युवा प्रतिभा लामिन यामल पहिलो पटक विश्वकपको सेमी फाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षण हुनेछन्। यस्तै पछिल्ला दुई खेलमा बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मोरिनोले पनि शुरूआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ। इंग्ल्याण्डका कप्तान ह्यारी केन टोलीका मुख्य गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङ्गम उत्कृष्ट लयमा देखिएका छन्। उनले क्वार्टर फाइनलमा दुई गोल सहित प्रतियोगितामा कुल 6 गोल गर्दै गोल्डेन बुटको दौड़मा आफूलाई बलियो दावेदार बनाएका छन्। खेलकुदको प्रसंगमा टी20 विश्वकप छनौट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार दिउँसो 2:15 बजे डेनमार्कको ब्रन्डीबीमा रहेको स्वान हल्म पार्क क्रिकेट मैदानमा हुनेछ। डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यका साथ हंगेरीसँग प्रतिस्पर्धा गर्दछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले भारतसँग सीमा जोड़िएको पश्चिम नवलपरासीको नारायणी पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। असार 19 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको छ। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 32 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याएको छ। 3 दिनपछि असार 22 जनरल एमबहादुर अधिकारीको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। 6 दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गर्नुभएको छ। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला 1.5 महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमा आएर निर्माण रोक्न भनेका थिए। कान्तिपुरमा खबर छ।
4: आउँदो साउन 1 गतेदेखि बागमती प्रदेश सरकार 14 मन्त्रालयबाट घटेर 8 मन्त्रालयको संरचनामा जाने तयारीमा छ। प्रदेश मन्त्री परिषदको गएको 22 वैशाखकै मन्त्रालय संख्या 8 कायम गर्ने निर्णय गरे पनि त्यस अनुसार गठन हुने नयाँ मन्त्री परिषदमा को मन्त्री रहने र यसलाई कसलाई फिर्ता बोलाउने भन्ने विषयमा सत्ता साझेदार कांग्रेस र एमाले अझै निर्णयमा पुग्न नसकेका खबर आजको नयाँ पत्रिकामा छ।
3: प्राविधिक लेखा परीक्षण नगरी विद्युतीय राहदानी छपाईमा नयाँ ठेक्का लगाउँदा राज्यलाई करोड़ौं नोक्सानी भएको छ। पुरानो ठेक्काको प्रिन्टरदेखि सर्भर तथा ल्यापटप लगायतका सामग्रीमा राज्यको दोहोरो खर्च हुने भएको छ। महालेखा परीक्षकको कार्यालयदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्मले यो विषयमा प्रश्न उठाएका खबर नयाँ पत्रिकाले लेखेको छ।
4: मानवाधिकार आयोगले नवयुवा आन्दोलन सम्बन्धी आफ्नो प्रतिवेदनमा त्रुटि भएको स्वीकार गरेको छ। आयोगले सामान्य जाँच नगरी बाहिर आएको हल्लाकै भरमा मान्छेहरूको नाममा अनुसन्धान गर्नुपर्छ भनेर उल्लेख गरेको देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: सरकारले सार्वजनिक निजी तथा मालवाहक गाड़ीको डिजिटल ट्र्याकिङ गर्ने तयारी थालेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले 5 कानून खारेज र 3 संशोधन गर्न असार 23 प्रतिनिधि सभामा दर्ता गराएको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमा यसको प्रस्ताव गरिएको हो।
4: नेपाल धितोपत्र बोर्ड सेवनबाट प्राथमिक शेयर निष्कासन आईपीओ स्वीकृतिको प्रक्रिया अघि बढ़न नसक्दा ओभर द काउन्टर ओटीसी मार्फत शेयर किनबेचको चाप परेको छ।
3: र वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने 593 वैदेशिक रोजगार व्यवसायी संस्था म्यान पावर विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। काया कैरनमा अब पालो उखानको
4: तिउनको स्वाद डाडुलाई

0: उखान सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: रवि र बालेन बीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नबुझे सहमति।
0: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। तीन दशकमा तीन पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
1: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
0: थाइल्याण्डको बैंककमा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि। हर्मुज जलमार्गलाई लिएर अमेरिका इरान तनाव कायमै।
1: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ। स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विस्थापित सुकुम्बासीलाई राखिएको ठाउँमा डुबान भएर थप विचल्ली भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सुकुम्बासी होल्डिङ सेन्टर लेखिएको ठाउँमा पानीको पोखरी जस्तो भएको छ। घुँडाघुँडा पानीमा कोही बालबच्चा बोकिरहेका छन्, कोही भाँडाकुँडा र लुगाफाटा टाउकोमा राखेर निस्किरहेका छन्। एकजनाले भन्दैछन् तापकेबाट निकालेको त भुङ्रोमा हाल्न रहेछ, अनि अर्कोजनाले भन्दैछन् त्यही त डुबानबाट जोगाउन भनेर बस्तीबाट हटाए, यहाँ ल्याएर पो डुबाए। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848164145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9800551422, दिपेश मल्ल ठकुरी 9800551420, दीप मल्ल ठकुरी 9840141530।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9856231128, 9462614726।
5: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: दुलेगौडा पोलिक्लिनिकमा यही साउन दुई गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
9: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
10: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 98678168
14: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
15: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
14: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
15: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
12: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
9: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
12: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
9: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
12: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति फोन 0665939769
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: नमस्कार, म डाक्टर प्रकाश आचार्य, छाला तथा कपाल रोग विशेषज्ञ। हामी मध्ये कतिपयलाई चायापोतोको समस्याले एकदमै तनाव दिइरहेको हुन्छ र म कहाँ चायापोतोको समस्या लिएर आउने कतिपयले जति उपचार गर्दा अथवा जति खर्च गर्दा पनि चायापोतो कम भएन भनेर भनिरहनु भएको हुन्छ र म आज यसैसँग सम्बन्धित रहेर चायापोतोका आठ प्रमुख कारणहरू जसलाई हामीले कम गर्न सकियो भने चायापोतोको समस्या पनि कम गर्न सकिन्छ, यसको बारेमा कुरा गर्न गइरहेको छु। र यसका साथसाथै यो भिडियोमा मैले चायापोतो भएकाहरूले के खानेकुराहरू खाँदा राम्रो हुन्छ र के कुरा बार्नु पर्दछ भन्ने कुरा पनि जानकारी दिनेछु। प्राय धेरैलाई घामको कारण चायापोतो बढ्दछ भनेर थाहा भएको हुन्छ, त्यही भएर यो भिडियोमा मैले घाम बाहेक चायापोतो बढाउन सक्ने अन्य आठ कारणहरूको बारेमा कुरा गर्नेछु र पहिलो कारणबाट सुरु गरौं। र पहिलो कारण हो आगो अथवा हिटर ताप्ने बानी। हामी मध्ये कतिपयको जाडोको समयमा आगो अथवा हिटर ताप्ने बानी हुन्छ, त्यस्तै गरेर कतिपयलाई पकाउने बेलामा आगो अगाडि बस्नुपर्ने हुन्छ। तर हालसालै गरिएको अध्ययनले के देखाएको छ भन्दा तातोको कारणले पोतो बढ्दछ भनेर देखाएको छ र त्यसै कारणले हामीले सकेसम्म आगो अथवा तातोको अगाडि कम समय बसेको राम्रो हुन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को महत्वपूर्ण कारण भनेको सुक्खा छाला अथवा ड्राई स्किन। चायापोतोहरूका धेरै जसो बिरामीमा छाला सुक्खा भएको पाइन्छ, त्यस्तै गरेर चायापोतोका बिरामीहरूले प्रयोग गर्ने मलम अथवा औषधिहरूले पनि छालालाई सुक्खा बनाइरहेको हुन्छ। तर ड्राई स्किन अथवा सुक्खा छालामा के हुन्छ भन्दा स्किन ब्यारियर ड्यामेज हुने सम्भावना बढ्दछ, जसले गर्दा छाला इरिटेट अथवा इन्फ्लेम भएर चायापोतोको समस्या पनि बढ्न सक्दछ। त्यसैले चायापोतोका समस्या हुनेहरूले छालालाई जहिले पनि नरम बनाइराख्नु पर्दछ र यसका लागि नियमित राम्रो खालको मोइस्चराइजरको प्रयोग गर्नुपर्दछ, तातो पानीको प्रयोग अनुहारमा सकेसम्म गर्नुहुँदैन र यी कुराहरू ध्यान दियो भने चायापोतोलाई कम गर्न सकिन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को कारण भनेको बाफ अथवा स्टिम लिने बानी। कतिपयले जाडोको मौसममा स्टिम लिने गर्नुहुन्छ, कतिपयलाई रुगाखोकी लागेर अथवा कतिपयलाई छाला नरम अथवा पोर्सहरू ओपन गर्छ भनेर स्टिम अथवा बाफ लिने बानी हुन्छ। तर हामीले अघि कुरा गरे जस्तै तातोले पोतो बढाउन सक्दछ। यसको उदाहरणको लागि कोरोना महामारीपछि धेरैजना मेरो कोरोना महामारीपछि नै मेरो पोतोको समस्या सुरु भयो भनेर आउनुभएको थियो र यसमध्ये धेरैले स्टिम अथवा बाफ लिएको पाइएको थियो। त्यसैले यस्तो बानी छ भने बन्द गरेको नै राम्रो हुन्छ। र चायापोतोको अर्को इन्ट्रेस्टिङ कारण भनेको तोरीको तेलको प्रयोग। हुन त यो कुरा इन्डियामा गरिएको एउटा अध्ययनले देखाएको हो। 2009 गरिएको उक्त अध्ययनमा चायापोतो भएका 44% पुरुष र 31% महिलाहरूले अनुहारको छालामा तोरीको तेल प्रयोग भएको पाइयो र उक्त अध्ययनमा के भनिएको थियो भन्दा तोरीको तेलले छालालाई फोटोसेन्सिटिभ बनाउन सक्दछ, भनेको हाम्रो छालालाई घाममा निस्किँदा सेन्सिटिभ बनाउन सक्दछ, जसले गर्दा यो समस्या बढ्न सक्दछ भनेर उक्त अध्ययनमा भनिएको थियो। त्यही भएर यो कुरा पनि ध्यान दिनुपर्दछ। र चायापोतो बढाउने अर्को कारण भनेको तनाव अथवा स्ट्रेस अथवा एन्जाइटीको समस्या। स्ट्रेस अथवा तनावले गर्दा हाम्रो शरीरमा हर्मोनल इम्ब्यालेन्स गर्न सक्ने, जसले गर्दा कोर्टिसोल जस्ता हर्मोन्सहरू रिलिज हुन सक्दछन् र जसले चाहिँ पोतोको समस्या बढाउन सक्दछ। त्यही भएर चायापोतोका समस्या हुनेहरूले तनाव कम गर्नको लागि विभिन्न उपायहरू जस्तै एक्सर्साइज गर्ने, योगा गर्ने, पर्याप्त मात्रामा सुत्ने, पर्याप्त मात्रामा पानी पिउने आदि गर्नु पर्दछ। त्यस्तै गरेर अर्को कारण भनेको धेरै स्किन प्रोडक्ट्सहरूको प्रयोग। चायापोतोको समस्या हुनेहरूले सकेसम्म कम स्किन प्रोडक्ट्सहरू प्रयोग गर्नुपर्दछ र यदि कुनै पनि स्किन प्रोडक्ट प्रयोग गर्दा छाला चिलाएको छ, पोलेको छ अथवा चिटचिट भएको छ भने त्यस्तो स्किन प्रोडक्ट लगाउन तुरुन्तै बन्द गर्नुपर्दछ। यस्तो किन भन्दा यदि कुनै स्किन प्रोडक्ट लगाउँदा हाम्रो छालामा एलर्जी अथवा जलन अथवा जसलाई हामीले इन्फ्लामेसन भन्छौँ यस्तो प्रक्रिया भयो भने त्यसले चायापोतोको समस्या बढाउन सक्छ। त्यही भएर हामीले सकेसम्म जस्तो चायापोतोको समस्या हुन्छ उहाँहरूले आफैले स्किन प्रोडक्ट्स रोज्नुभन्दा स्किनको डक्टर अथवा छालाको डक्टरलाई देखाएर स्किन प्रोडक्ट्सहरू चुज गरेको राम्रो हुन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को कारण भनेको पिल्स अथवा गर्भनिरोधमा प्रयोग हुने खाने चस्पीहरूको प्रयोग। यस्ता पिल्सहरूमा इस्ट्रोजेन र प्रोजेस्टोरोन जस्ता हर्मोन्सहरू राखिएको हुन्छ, जुन हर्मोनले गर्दा चायापोतोको समस्या बढ्न सक्दछ भनेर पहिलेका अध्ययनहरूले देखाएका छन्। यही हर्मोन्सकै कारण प्रेग्नेन्सी अथवा गर्भको बेलामा पनि चायापोतोको समस्या कसै कसैमा शुरू हुँदछ। यस्ता हर्मोन्सहरू परिवार नियोजनका अन्य अस्थायी साधनहरूमा पनि राखिएका हुन्छन्, त्यही भएर यो कुरामा पनि ध्यान पुर्याउन जरुरी हुन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को कारण भनेको औषधिहरूको प्रयोग। विभिन्न खालको औषधिहरू, जस्तै प्रेसरको समस्यामा प्रयोग हुने औषधि, दुखाइ कम गर्ने औषधि, नसा सम्बन्धी औषधि, कति एन्टिबायोटिक्सहरूले हाम्रो छालालाई फोटोसेन्सिटिभ बनाउन सक्दछन्, जसले गर्दा हाम्रो छाला घाममा देखियो भने पिगमेन्टेसनको समस्या देखिन सक्दछ। त्यही भएर आफूलाई कुनै औषधि सुरु गरेपछि आफ्नो पोतोको समस्या बढेको जस्तो लागेको छ भने एकचोटि आफ्नो डाक्टरसँग सल्लाह लिएको राम्रो हुन्छ। र अब कुरा गरौँ चायापोतोका समस्या भएकाहरूले कस्तो खानेकुरा खायो भने राम्रो हुन्छ र कस्तो खानेकुराहरू बार्ने। अहिलेसम्म गरिएका अध्ययनहरूले चायापोतोको खानासँग सम्बन्ध हुन्छ नै भनेर चाहिँ प्रमाणित गरिसकेका छैनन्। तर यस्तो समस्या हुनेहरूले एन्टिअक्सिडेन्ट भाइटामिन्स, जस्तै भाइटामिन ए, सी र ई भएका खानेकुराहरू, जस्तै फलफूलहरू, सागपातहरू खाएको राम्रो मानिन्छ। त्यस्तै गरेर खान नहुने अथवा कम खानुपर्ने चिजमा विभिन्न इस्ट्रोजेनिक फुड्सहरू, जस्तै गहुँ, ओट, केराउ आदिहरू कम खाएको राम्रो हुन्छ। र यसरी आज मैले हजुरहरूलाई चायापोतोका विभिन्न आठ कारणहरू र खानेकुराहरूको बारेमा जानकारी दिएँ। मलाई आशा छ यी जानकारी पाएर हजुरलाई आफ्नो समस्या कम गर्न केही भए पनि मद्दत मिल्नेछ।
1: नमस्ते, म डाक्टर कमल राज दाल, म डर्माटोलोजिस्ट एन्ड हेयर ट्रान्सप्लान्ट सर्जन, छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ। म हाल रेडियन्ट स्किन केयर एन्ड हेयर ट्रान्सप्लान्ट सेन्टर सामाकुसी काठमाडौँमा कार्यरत छु। यदि तपाईँहरूलाई पनि छाला रोग सम्बन्धी अथवा सौन्दर्य सम्बन्धी अथवा कपाल झरेको सम्बन्धी, कपाल प्रत्यारोपण सम्बन्धी अथवा यौन रोग सम्बन्धी कुनै पनि प्रकारका परामर्श चाहिएमा मलाई यहाँ सम्पर्क राख्न सक्नुहुन्छ। पोतो जसलाई अङ्ग्रेजीमा मेलाजम भनिन्छ, यो मेलाजमाको उपचार क्रममा प्रयोग हुने 10 कमन औषधिहरूको बारेमा जानकारी दिने गइरहेको छु। साथसाथै तपाईँहरूलाई यदि पोतो सुरुमा देखिएको छ भने के गर्नु हुँदैन, जुन मिस्टेकहरू हामीले कमनली गर्छौँ त्यो मिस्टेकहरू, हामीले गर्न नहुने गल्तीहरू, त्यसको बारेमा जानकारी दिने गइरहेको छु। आउनुहोस् आजको भिडियो हामी सुरु गरौँ। सबभन्दा पहिला त यदि तपाईँहरूलाई पोतो आएको छ भने तपाईँहरूले दुईवटा कुरा चाहिँ कहिले पनि नगर्नु होला। एउटा चाहिँ फार्मेसीमा गएर औषधि किनेर प्रयोग नगर्नु होला। फार्मेसीमा पाइने धेरै औषधिहरू तपाईँले स्क्रिनमा हेर्न सक्नुहुन्छ। यस्तो औषधिहरू चाहिँ ट्रिपल कम्बिनेसन क्रिम भन्नेमा पाइन्छ। 3 औषधिहरूसँग मिक्स गरिएको हुन्छ, हाइड्रोक्विनोन अनि एउटा स्ट्रङ खालको स्टेरोइड र ट्रेटिनोइन। हुन त यो ट्रिटमेन्टमा पनि प्रयोग हुन्छ, यसलाई कसरी प्रयोग गर्ने म तपाईँहरूलाई एकछिन बताउने छु। तर बजारमा धेरै पाइने खालको यस्ता ट्रिपल कम्बिनेसन क्रिममा चाहिँ स्ट्रङ खालको स्टेरोइड, मोमेटासोन, हेलोबेटासोल, फ्लुसिनोलोन जस्ता स्ट्रङ खालका स्टेरोइडहरू हुन्छन्। यो स्टेरोइडहरू प्रयोग गर्नाले 2-5-10 चाहिँ अलिकति पोतो कम भएको जस्तो हुन्छ, तर यसको लङ टर्ममा इफेक्ट हेर्नुहुन्छ भने स्किन एकदमै रातो हुने, धेरै रौँहरू आउने, छाला पातलो हुने, घाममा जाँदाखेरि फेस एकदमै रातो हुने, यस्तो प्रकारका इरिभर्सिबल साइड इफेक्ट, जसको पछि उपचार गरेर पनि त्यसलाई फेरि पहिलाको जस्तो नर्मल बनाउन सकिँदैन, यस्तो प्रकारका साइड इफेक्टहरू देखिन्छ। त्यही भएर बजारमा गएर तपाईँहरूले अथवा फार्मेसीमा गएर तपाईँहरूले पोतो आयो भने कहिले पनि प्रयोग नगर्नु होला। अथवा साथीले चाहिँ फलानु औषधि गरेको उसको त निको भयो मैले पनि गर्छु अथवा त्यो टाइपले चाहिँ तपाईँहरूले आफ्नो पोतोको उपचार नगर्नु होला। पहिलो मिस्टेक चाहिँ यस्तो नगर्नु होला तपाईँहरूले। दोस्रो कुरा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ पोतो आयो भने, घरेलु औषधि गर्नुहुन्छ, यो प्याजको झोल अथवा आलुको झोल अथवा विभिन्न प्रकारका आयुर्वेदिक औषधिहरू अथवा यो भनौँ न घरेलु औषधिहरू धेरै प्रयोग गर्नुहुन्छ। यसको दुईवटा इफेक्ट हुन्छ। पहिलो कुरो त पोतो त जाँदैन, त्यो आफ्नो ठाउँ सधैँ छ। दोस्रो कुरा चाहिँ के गर्छ भने यसले स्किन इरिटेसन गराउँछ, र स्किन इरिटेसन भयो भने चाहिँ त्यसबाट चाहिँ मेलानिन भन्ने जुन पिगमेन्ट हुन्छ जसले पोतोको बढाउने काम गर्छ अथवा पोतो ल्याउने काम गर्छ, यो मेलानिनको प्रडक्सन चाहिँ झन् धेरै बढ्छ, जसले गर्दा पोतो निको हुने त कहाँ कहाँ यो घरेलु ट्रिटमेन्टहरू धेरै गर्नुभयो अथवा एकदमै त्यो चाहिँ नजानेर चाहिँ हुन्छ नि धेरै प्रयोग गरिन्छ, त्यस्तो भने झन् पोतो झन् बढ्छ। त्यही भएर घरेलु उपचार पनि नगर्नु होला, र अर्को कुरो बजारमा गएर औषधि पनि किनेर प्रयोग नगर्नु होला। तपाईँहरूलाई पोतो आएको छ, सुरुवाती अवस्था छ भने चिकित्सकका गएर आवश्यक ट्रिटमेन्ट चाहिँ तपाईँहरूले लिनुहोला. अब म तपाईँहरूलाई एक्ज्याक्ट हामीले ट्रिटमेन्ट चाहिँ के प्रयोग गर्छौँ त्यसको बारेमा जानकारी दिने गइरहेको छु. अब औषधि चाहिँ पहिलो औषधि नम्बर वान औषधि चाहिँ हाइड्रोक्विनोन बजारमा सजिलैसँग पाइन्छ. 2% र 4% कन्सन्ट्रेसनमा यो चाहिँ हाइड्रोक्विनोन पाइन्छ. अहिलेसम्म पोतोमा जति पनि रिसर्चहरू भएको छ, जति पनि स्टडीहरू भएको छ, यो स्टडीले चाहिँ हाइड्रोक्विनोन चाहिँ सबभन्दा इफेक्टिभ र सबभन्दा असरदार औषधि चाहिँ हाइड्रोक्विनोन भनेर रिसर्चहरूले देखाएको छ. तपाईँहरूले पनि हाइड्रोक्विनोन प्रयोग गर्न सक्नुहुन्छ. ट्रिपल कम्बिनेसन पनि आउँछ, यो हाइड्रोक्विनोन ट्रेटिनोइन र अर्को कुनै खालको स्टेरोइड मिक्स भएर यो खालको औषधि आउँछ. प्रयोग गर्नै नहुने होइन, तपाईँहरूले 2-5 दिनसम्म प्रयोग गर्न सक्नुहुन्छ, तर त्यहाँभन्दा धेरै चाहिँ तपाईँहरूले प्रयोग गर्नु हुँदैन. र हाइड्रोक्विनोन प्लेन हाइड्रोक्विनोन हाइड्रोक्विनोन मात्रै अरूसँग मिक्स नभएको हाइड्रोक्विनोन चाहिँ तपाईँहरूले भनौँ न 6 महिना 8 महिना वर्ष दिनसम्म पनि प्रयोग गर्न सक्नुहुन्छ. मेरो आफ्नो अनुभव चाहिँ लामो समयदेखि पोतोको बिरामीहरूको मैले उपचार गरिरहेको मेरो आफ्नो अनुभवले चाहिँ के भन्छ भने तपाईँले 2% वा 4% हाइड्रोक्विनोन क्रिम बजारबाट किनेर ल्याउनुहोस्. त्यसमा चाहिँ 1% हाइड्रोकोर्टिसन एक एक भाग मिक्स गरेर जुन ठाउँमा पोतो आएको छ त्यो ठाउँमा लगाउनुहोस्। 1.5-2 महिनामा पोतो धेरै मात्रामा कम हुन्छ. तपाईँले ट्रेटिनोइन भन्ने क्रिम स्क्रिनमा देख्न सक्नुहुन्छ तपाईँहरू, त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ. त्यो मिक्स गर्नलाई 3 मिक्स गरेर लगाउन पनि सक्नुहुन्छ, तर साइड इफेक्ट अलिकति कम हुने र बढी असरदार चाहिँ मेरो आफ्नो अनुभवमा चाहिँ हाइड्रोक्विनोन र हाइड्रोकोर्टिसनको कम्बिनेसनले धेरै राम्रो रिजल्ट मैले दिएको देखेको छु. यो तपाईँहरूले लामो समयसम्म प्रयोग पनि गर्न सक्नुहुन्छ. अब अन्य लगाउने औषधिहरू कुरा गर्दा चाहिँ ट्रानेजेमिक एसिडको क्रिम अथवा सिरम पाइन्छ. तपाईँले बेलुका बेलुका पोतोमा प्रयोग गर्न सक्नुहुन्छ, अथवा कोजिक एसिड अथवा आर्बुटिन एजिलाइक एसिड क्रिम जुन छ यो चाहिँ प्रेग्नेन्सीमा पनि हामीले प्रयोग गर्न मिल्छ. यो एजिलाइक एसिड ग्लाइकोलिक एसिड यस्तो खालको क्रिमहरू चाहिँ बजारमा सहज रूपमा किन्न पाइन्छ. यी औषधिहरूको साइड इफेक्ट लगभग साइड इफेक्ट छैन, यदि सही ढङ्गमा प्रयोग गरियो भने साइड इफेक्ट आउँदैन. यस्तो प्रकारको क्रिमहरू पनि तपाईँले के लगाउन सक्नुहुन्छ, अथवा कम्बिनेसनमा पनि पाइन्छ. ट्रानेजामिक एसिड आर्बुटिन कोजिक एसिड यस्ता क्रिमहरू भएको कम्बिनेसन गरेकोवाला क्रिम पनि पाइन्छ, अथवा सिरम पनि बजारमा सजिलैसँग पाइन्छ. तपाईँले यो क्रिमहरू ल्याएर प्रयोग गर्न सक्नुहुन्छ. विशेष गरी बेलुका बेलुका जुन ठाउँमा पोतो आएको छ त्यो ठाउँमा तपाईँहरूले पहिला औषधि लगाउनुहोस्, केही समयपछि त्यसमाथि मोइस्चराइजर लगाउन सक्नुहुन्छ. अथवा स्किन एकदमै ड्राई छ, इरिटेटेड भएको छ भने चाहिँ पहिला मोइस्चराइजर लगाएर त्यसको आधा घण्टा 45 मिनटपछि यो कम्बिनेसन क्रिम अथवा सिङ्गल खालको होइन इन्डिभिजुअल क्रिमहरू तपाईँहरूले किनेर पोतोको माथि लगाउन सक्नुहुन्छ. अब यो त भयो लगाउने कुराहरू. खाने मेडिसिन चाहिँ ओरल ट्रानेजामिक एसिड 250 mg बिहान एउटा बेलुका एउटा लिन सक्नुहुन्छ. तर कृपया औषधि यो खाने औषधि प्रयोग गर्नुभन्दा पहिला चाहिँ तपाईँहरूले चिकित्सकको सल्लाह लिएर मात्रै खाने औषधि प्रयोग गर्नुहोला. अर्को ट्रिटमेन्ट मोडालिटी चाहिँ केमिकल पिलिङ हो. 2-3 हप्ताको डिफरेन्समा तपाईँहरूले 5-6 यो पिलिङको सेसनहरू लिनुभयो भने यसले पनि पोतो धेरै कम गर्दछ. ग्लाइकोलिक एसिड, स्यालिसाइलिक एसिड, टिसिए, म्यान्डेलिक एसिड अथवा एल्लो पिल जस्ता विभिन्न प्रकारका केमिकल पिल्सहरू पाइन्छ. यो केमिकल पिल्स भने तपाईँहरूले रेगुलर चिकित्सकको सल्लाहमा रहेर यदि लिनुभयो 2-3 हप्ता ग्यापमा लिनुभयो भने यसले पोतो पनि धेरै कन्ट्रोल गर्छ पहिलो कुरो. दोस्रो कुरो तपाईँहरू ट्रिटमेन्ट अन्य ट्रिटमेन्ट लिइरहनु भएको छ र मेन्टेनेन्सको लागि पनि पिलिङ लिन सक्नुहुन्छ, अथवा स्टार्टिङदेखि नै तपाईँहरूले पिलिङको ट्रिटमेन्ट चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ. अब धेरै उपचारहरू खाने औषधि लगाउने औषधिहरू गरेर तपाईँहरू गएन भने तपाईँहरूले लेजर पनि ट्राई गर्न सक्नुहुन्छ. क्यु स्विच एन्टियाग लेजर अथवा पिकको लेजरले पोतोमा धेरै इफेक्टिभ देखिएको छ. यस्तो खालको लेजर भने तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ. अर्को ट्रिटमेन्ट मोडालिटी चाहिँ पिआरपी अथवा प्लेटेट रिच प्लाज्मा पिआरपीको इन्जेक्सन पनि तपाईँहरू जुन ठाउँमा पोतो छ त्यो ठाउँमा इन्जेक्सन लिन सकिन्छ. पहिला शरीरबाट ब्लड निकाल्ने 15-20 ml ब्लड निकालेर त्यसलाई एउटा मेसिनमा हेरेर सेन्ट्रिफ्युज गरेपछि प्लेटेट रिच भएको प्लाज्मा निस्किन्छ. अनि त्यो प्लाज्मा चाहिँ जुन ठाउँमा पोतो छ त्यो ठाउँमा चाहिँ पिआरपी इन्जेक्सन गर्न सकिन्छ, अथवा पिआरपीसँग माइक्रो निडलिङ सँगसँगै होइन पिआरपी विथ माइक्रो निडलिङ पनि लिन सकिन्छ. एक सेसन लिएर त हुँदैन, मल्टिपल सेसन तपाईँले ट्रिटमेन्ट लिनुभयो भने पिआरपी विथ माइक्रो निडलिङ अथवा पिआरपीले मात्रै पनि यो पोतो धेरै कम भएको अध्ययनहरूले देखाएको छ. अब लास्टमा यो 10 ट्रिटमेन्ट हो. 10 चाहिँ के छ भने तपाईँहरूलाई अरू सपोर्टिभ ट्रिटमेन्ट अब के गर्नु पर्यो त भन्दा तपाईँले सपोर्टिभ ट्रिटमेन्ट पनि लिनु पर्यो. ट्रिटमेन्ट मात्रै लिएर औषधि मात्रै खाएर अथवा लाएर मात्रै पोतो निकाउँदैन. सपोर्टिभ ट्रिटमेन्टमा चाहिँ नम्बर वान तपाईँहरूले सन प्रोटेक्सन होइन घामबाट जोगाउनको लागि सन एउटा राम्रो खालको सन प्रोटेक्सन दिने सनब्लक तपाईँहरूले प्रयोग गर्नु पर्यो. आफ्नो स्किन टाइप हुन्छ, ओइली छ कि ड्राई छ कि सेन्सिटिभ छ कि, आफ्नो स्किनको टाइप हेरेर तपाईँहरूले सनब्लक प्रयोग गर्नुपर्छ. मेरो च्यानलमा एउटा सनब्लक सम्बन्धी भिडियो पनि छ, तर त्यसको चाहिँ लिङ्क म तपाईँलाई डिस्क्रिप्सनमा दिन्छु. कृपया त्यो हेरेर आफूलाई कस्तो प्रकारको सनब्लक चाहिन्छ, कति एसपिएफको सनब्लक चाहिन्छ त्यो हेरेर तपाईँहरूले प्रयोग गर्नुहोला. त्यसै गरी तपाईँहरूले स्किनमा एन्टी अक्सिडेन्टको रूपमा भाइटामिन सी पनि लगाउन सक्नुहुन्छ. विशेष गरी बिहानको समयमा भाइटामिन सी मोइस्चराइज त्योभन्दा अगाडि भाइटामिन सी चाहिँ तपाईँले 4-5 दफा 1, 2, 3, 4, 5 होइन 5 दफालाई हल्का भाइटामिन सी मसाज गर्नु, त्यसपछि मोइस्चराइजर अनि सनब्लक तपाईँले यो प्रयोग गर्नुपर्छ। अन्य क्रिमहरू जस्तो तपाईँले नायसिनामाइड पनि को सिरम आउँछ त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ, अथवा ट्रान्जेमिकको सिरमहरू मैले अगाडि पनि भनिहालेँ, यस्तो प्रकारका ट्रिटमेन्टहरू पनि तपाईँहरूले प्रयोग गर्नुपर्छ। तर मेन चाहिँ तपाईँहरूले सनब्लक एउटा प्रयोग गर्ने र एन्टी अक्सिडेन्टहरूमा तपाईँहरूले भाइटामिन सीको प्रयोग बिहान बिहान स्किनमा गर्नुभयो भने यसले पनि पोतोलाई कम गर्न धेरै हेल्प गर्छ। तर अन्तिममा म तपाईँहरूले एउटा कुरा के पनि भन्छु भने पोतोको ट्रिटमेन्ट चाहिँ एकपटक दुईपटक पोतो ट्रिटमेन्ट गरेर सधैँभरिलाई निको हुन्छ अथवा फेरि बल्झेर आउँदैन भन्ने त्यस्तो भ्रममा नपर्नु होला। कसैले यदि त्यस्तो कुराहरू गर्नुभएको छ भने त्यसमा यकिन पनि नगर्नु होला। पोतोको ट्रिटमेन्ट अलिकति जटिल छ, कम्प्लेक्स छ, रिकरेन्स हुने अथवा बारम्बार बल्झिरहने सम्भावना हुन्छ। तपाईँहरूले त्यही हिसाबले चाहिँ आफूले पहिला बुझ्नुपर्छ, एकपटक ट्रिटमेन्ट गरेर जाँदैन भन्ने आफ्नो दिमागमा कम्ती अथवा तपाईँहरूले त्यो राख्नुपर्छ र त्यही अनुसार तपाईँहरूले विभिन्न प्रकारका मैले लेखेको भनेको औषधिहरू तपाईँहरूले लगाउनु भयो र यो लास्टको जुन सपोर्टिभ ट्रिटमेन्ट छ भाइटामिन सी अथवा सनब्लक यस्तो खालको चाहिँ यो सपोर्टिभ ट्रिटमेन्टहरू लिनु भने पोतो कमै नहुने समस्या चाहिँ पक्कै पनि होइन।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98562345 र 98011324375।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98166334372।
14: स्टुडियो साइड
15: अहिले बिहानको 7 बज्यो।
9: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
16: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
10: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।
7: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। गणेश नेपालीको आत्मदाह प्रकरण, सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री भालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने बीच छलफल भएको छ। लामिछानेको निवास बुढानीलकण्ठमा हिजो भएको भेटमा सरकारका काम कार्यवाही लगायत समसामयिक विषयमा छलफल भएको उहाँहरू निकट नेताहरूले बताएका छन्। छलफलमा सभापति लामिछानेले सुकुम्बासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर चासो राख्दा प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापनको सबै काम भइरहेको र अब छिटै समाधान हुने जवाफ दिनुभएको छ। यस्तै त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर ज्यान गुमेका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्री बीच छलफल भएको थियो। प्रधानमन्त्री शाहले सरकारले आवश्यक नीति र रणनीति बनाएर काम गरिरहेको जानकारी पनि पार्टी सभापति लामिछानेलाई जनाउनु भएको उहाँहरू निकट नेताहरूले बताएका छन्। विभिन्न राजनीतिक पार्टीमा आबद्ध सुकुम्बासीसँग सम्बन्धित संघ संगठनहरूको सुकुम्बासीलाई तत्काल लाल पूर्जाको व्यवस्था नगरी सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्। हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुम्बासी संघ लगायतका संघ संगठनहरूले सरकारलाई यस्तो चेतावनी दिएका हुन्। अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले सरकारले सुकुम्बासीलाई
14: ढाट्ने छल्ने काम गरिरहेको जिकिर गर्दै त्यसका विरूद्ध सशक्त आन्दोलन गर्नुपर्ने व्यवस्था बताएका छन्। उहाँले सुकुम्बासीहरूका लागि तत्काल लाल पूजा दिने काम नगरी सरकार विरूद्ध कड़ा संघर्षमा आफूहरू जाने चेतावनी दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदको जोखिम न्यूनीकरण गर्न सबै सरकारवाला निकायहरूसँगको समन्वयलाई तीव्र बनाएको छ। प्राधिकरणको हिजो बसेको बैठकमा मनसुनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेको कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अध्यावधि गरेको हो। प्राधिकरणको कार्यकारी प्रमुख तथा सहसचिव दीपक कुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताउनु भएको छ। असार चार गते गृहमन्त्री सुदन गुरूङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्थामा समीक्षा गर्न बैठक आयोजन गरिएको उहाँले जानकारी दिनुभएको छ। हाल देशभर मनसून सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एडभाइजरी जारी गरिरहेको पनि कार्यकारी प्रमुख कोइरालाले जानकारी दिनुभएको छ। आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार स्थानीय तह र पीड़ित पक्षबीच 9 बुधे सहमति भएको छ। हिजो काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ। सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढ़ाउने पनि उल्लेख गरिएको छ। साथै घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदन अनुसार थप कार्यवाही गरिने सहमति भएको छ। पीड़ित परिवारलाई राहत स्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा महानगरपालिकामा रोजगारी उपलब्ध गराउने छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था खर्च व्यवस्थापन गरिने उल्लेख रहेको छ। यस्तै आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमति उल्लेख रहेको छ। यस्तै गणेश नेपालीको अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था आफन्तको यातायात तथा काठमाडौँ बसाई खर्च सब बुझ्ने र पोस्टमार्टम लगायत कानूनी प्रक्रिया सहज बनाउने सहमति भएको छ। यस्तै परिवारका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषय पनि सरकार र स्थानीय सरकार महानगरले जिम्मेवारी लिने सहमति भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नभएको बताउनु भएको छ। प्रसाईले हिजो भक्तपुरस्थित आफ्नै घरमै पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो। उहाँले शाह नेतृत्वको सरकार दशैंसम्म मात्र टिक्ने दावी समेत गर्नुभएको छ। उहाँले यो सरकार जुन बाटो आएको थियो त्यही बाटो जाने जिकिर गर्नुभएको छ। व्यवसायी प्रसाईले आफूलाई भडुवा भन्दै सरकारले धरपकड गइरहेको बताउँदै फसाउन लागिरहेको थाहा पाएकाले त्यो सफल नहुने बताउनु भएको हो। उहाँले यो व्यवस्थाले नागरिक लाफेमाथि पेट्रोल खुनाएर मर्न बाध्य बनाएको समेत बताउनु भएको छ। गृह जिल्ला झापाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आइतबार आउन साथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै व्यवसायी प्रसाईलाई प्रहरी नियन्त्रणमा लिई भक्तपुरको ठिमेस्थित घरमै लगेर छाडेको थियो। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भवानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुण लगाउनु भएको छ। उहाँले लेख्नु भएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपालीलाई आदिकवि भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गरेको मानिन्छ। विक्रम सम्बत 1871 असार 29 गते तनहुको चुदी रम्खामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्य अर्पण र प्रभात फेरी गर्ने कार्यक्रम रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्य अर्पण सहित विशेष कार्यक्रम आयोजना गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका घर स्थित किमरुङ खोलामा हिजो आएको बाढ़ीमा
7: बाढ़ीका कारण मोदी खोलाको पानीको सतह 81 बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ। बाढ़ीका कारण अन्नपूर्ण गाउँपालिका 8 र 10 को सिमाना स्याउली बजारमा रहेको दिलीप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ। यसै गरी स्थानीय जगनपुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल घान्द्रुक सड़क पूर्ण रूपमा बन्द भएको छ। यसै गरी बाढ़ीले किमरूङ खोलामाथि रहेको झुलुङ्गे पुल समेत बगाएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी विदेशी पर्यटकको आवाजावत पूर्ण रूपमा प्रभावित भएको छ। गाउँपालिकाका अध्यक्ष केसीले किमरूङ खोलामा लेतुसहितको बाढ़ी आउँदा मोदी खोलामा पानीको सतह बढ़दा क्षति पुगेको बताउनु भएको छ। राष्ट्रिय उपभोक्ता मंच गण्डकी प्रदेशको अध्यक्षतामा कपिलनाथ कोइराला निर्वाचित हुनुभएको छ। पोखरामा भएको मंचको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्ष चुनेको हो। अधिवेशनले 8 सदस्य निर्वाचित गरेको छ भने 7 सदस्य अध्यक्षले मनोनित गरेको छ। मंचको नयाँ कार्य समिति सदस्यमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना राणा भाट, गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी चुनिनु भएको छ। निर्वाचित अध्यक्ष कोइरालाले लगत्तै सुनिल उलक र बेबी श्रेष्ठलाई सदस्यमा मनोनित गर्नु भएको हो। बाँकी 5 सदस्य पछि मनोनित गरिने उहाँले जानकारी दिनुभएको छ। अधिवेशनपछि बसेको पहिलो बैठकले पदाधिकारी समेत चयन गरेको छ। मञ्चको विधान अनुसार उपाध्यक्षमा रमेश पौडेल र राजु अधिकारी चयन हुनुभएको छ। सचिवमा गीता आचार्य, सहसचिवमा हरि खनाल र कोषाध्यक्षमा मीना राणा भाटलाई जिम्मेवारी दिएको छ। यो समितिको कार्यकाल 3 वर्षको रहनेछ। निर्वाचन समिति संयोजक अधिवक्ता वीरेन्द्र केसीले निर्वाचित पदाधिकारी र सदस्यको नाम घोषणा गर्नुभएको हो। निर्वाचन समितिमा मुना बस्तोला र महेन्द्र अधिकारी सदस्य रहनु भएको छ। कैलाती मध्य र पूर्वी भेका केही ठाउँमा ठूलो पानी परेको छ। सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटेनी नदी रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता रहन तर पार गरेको तथा बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज र भोलि पनि देशका थोरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भागका केही ठाउँमा, मध्य प्रदेश तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगको थोरै ठाउँमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा गइराती भएको ठूलो आगलागीमा कम्तीमा 70 जनाको ज्यान गएको छ भने 60 जना भन्दा धेरै घाइते भएका छन्। केही व्यक्ति अझ बेपत्ता रहेकाले मृतक संख्या बढ़न सक्ने आशंका गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मध्यरातमा थाइल्याण्डको चातुचक जिल्लामा रहेको रोङ वियर ना लाट फ्राउ नामक बारमा आगलागी भएको हो। दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको खबरमा उल्लेख छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा कोही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ। स्थानीय संचार माध्यमका अनुसार ज्यान गुमाउनेमा 18 महिला र 9 जना पुरूष रहेका छन्। थाई अधिकारीहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरू गरेको खबरमा उल्लेख छ।
14: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने विषयमा छलफल अघि बढ़ाइने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चार वर्षपछि हुने विश्वकपमा थप 16 देशलाई समेट्ने प्रस्तावमाथि विचार भइरहेको बताउनु भएको छ। स्विस संचार माध्यम ब्लू विन्ससँग कुरा गर्दै अध्यक्ष इन्फान्टिनोले टोली संख्या 48 बढ़ाएर 64 पुर्याउनु सान्दर्भिक हुने उल्लेख गरेको समाचार संस्था ले जनाएको छ। विश्वकप आयोजना गर्दै युरोप र दक्षिण अमेरिकालाई मात्र नभई समग्र विश्वलाई नै समेट्नु महत्वपूर्ण हुने उहाँको भनाइ छ। सन् 1998 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। हाल जारी 2026 संस्करण 28 संस्करणमा 40 टोली सहभागी भएको पहिलो विश्वकप हो। क्यानाडा मेक्सिको र अमेरिकामा भइरहेको 104 खेलको तालिका मध्ये अब दुई सेमी फाइनल र फाइनल खेल मात्र बाँकी रहेका छन्। प्रतियोगितामा अब अर्जेन्टिना इंग्ल्याण्ड फ्रान्स र स्पेन गरी 4 टोली मात्र उपाधिको होडमा रहेका छन्। अवस्था नै खबरहरूसँगै बिहान 7 बजेको ढोलबलाई हाइलाइट चलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
19: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
20: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
21: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
22: मोबाइल 98058535537।
24: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
25: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
24: हस् मम्मी।
26: मैले सुने छोरी, ल जाम हिँड।
25: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
26: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
25: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
26: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
3: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560-21692।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0615524,95, 552-494, 582-778।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
26: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
26: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
27: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
28: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
29: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
28: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
29: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
30: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसा पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाग जस्ता दीर्घ रोग
1: नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा

0: दुलेगौडा
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: मेटल स्टील फन पर कका सबै समान साइनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आर्तन हुँ।
6: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9151166136।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, लेट्स डन।
1: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा

0: हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिगदेल, फोन 9855-28543 र 9847-00787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
6: यही साउन 2 गते शनिबार
7: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
7: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: दैनिक उपलब्ध सेवातर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0654143177, मोबाइल 9556443।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
10: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712440
0: 103.8 अन्तर्मनको आवाज।

0: गण्डकी विश्वविद्यालय पोखरा को भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालय में संचालित चार वर्ष स्नातक तह अन्तर्गत बैचलर इन स्पोर्ट्स मैनेजमेंट बीएसएम बैचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा बैचलर अफ इन्फर्मेशन टेक्नोलॉजी बीआईटी र पांच वर्ष स्नातक तह अन्तर्गत बैचलर अफ आर्ट्स बैचलर अफ ल बीए एलएलबी कार्यक्रम में भर्ना खुला बेहोरा सम्बन्धित जानकारी का सूचित कर इच्छुक विद्यार्थी गण्डकी विश्वविद्यालय को आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालय को केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा में संपर्क करी आवेदन फार्म भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत बैचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालन में रहेको बेहोरा सम्बन्धित सबैको जानकारी का सूचित गरिन्छ। यसैगरी विश्वविद्यालय में संचालन हुन लागेका बैचलर इन सिविल इंजीनियरिंग तथा बैचलर इन कम्प्यूटर इंजीनियरिंग कार्यक्रम को भर्ना आवेदन समेत छिट्टै खुला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-36-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मयम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
8: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522। एक्ला एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
9: विश्वकप?
3: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
9: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
3: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
9: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
10: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9841453305।
13: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
14: काममा अलि सघाउँछ कि भनेर नि।
13: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: X103.8 अन्तर्मनको आवाज।
17: स्टुडियो साइड, अहिले बिहानको 8 बज्यो।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: स्वास्थ्य क्षेत्र में सभी को मन जितन सफल शुक्ला गंदकी के पहिलो पोलिक्लिनिक
1: इस दुलेगौड़ा पोलिक्लिनिक यही साउन दुई गति पहिलो शनिवार पेट छाती मोटू मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गंडकी मेडिकल कलेज जीएमसी में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 065414233 मोबाइल 98678161887
5: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
6: होइन के सुन्ने भनेको
0: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
6: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
0: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
6: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
7: स्टुडियो
8: अहिले बिहानको 8 बज्यो
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301
10: कहिले भरियाको सुस्केर आवाज कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँघर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वनपाखा
11: कार्यक्रम लोक भाका
10: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक नयाँ लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौं। आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0654142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुन्छ ढिनार नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमै शुरूआत स्वरूप राख्दैछु धनगढ़ीको बसमा बोलको भाका जसमा आवाज रहेको छ समीक्षा अधिकारी अमृत सापकोटा अनि कमला घिमिरेको भने संगीत रहेको छ गोविन्द पंगिनी अनि लय चाहिँ नेत्र अर्यालको रहेको छ र अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, धनगढ़ीको बस्ना बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो समीक्षा अधिकारी अमृत सापकोटा अनि कमला घिमिरेको। निकै रमाइलो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। गण्डकी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ देवीघरती मगर अनि दिपलभ खातीको। अहिलेको लागि भने यो भाका राख्दैछु। तपाईँहरू भने आफूभित्र रहेको गायन प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0965414200 फोन गरेर आफूभित्र रहेको प्रतिभालाई स्थान दिन सक्नुहुनेछ। हामी चाहिँ हजुरकै प्रतीक्षामा रहिरहनेछौ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने गण्डकी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। स्वीकार्नुहोला है त।

0: हजुर, गण्डकी पुलको फाका रहेको थियो जसमा आवाज रहेको थियो दिवलभ खाती अनि देवी घरथी मगरको निकै रमाइलो फाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ। आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेका छौं र हजुरहरूभित्र रहेको गायन प्रतिभालाई चाहिँ हामीले कार्यक्रममा स्थान दिनेछौं। आफूभित्र रहेको प्रतिभालाई स्थान दिन चाहनुहुन्छ भने 0654142000 बाटो भएर जोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामी माझको साथी हुनुहुन्छ, मिठा उहाँलाई कार्यक्रममा स्वागत गरिहाल। हेलो दर्शन, नमस्कार। हजुर दर्शन, हजुर कोही हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ हाम्रो कुरा हुन सकेन, प्राविधिक समस्या हुन सक्छ, फोन काटिएको छ, फेरि पनि फोन गर्नुहोला भन्दै फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई चाहिँ कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर नमस्कार। हजुर फेरि पनि फोन काटिएको छ, फेरि पनि फोन गर्न सक्नुहुनेछ 0654142000 फोन गरेर आफूभित्र रहेको प्रतिभालाई कार्यक्रममा स्थान दिन सक्नुहुनेछ भन्दै थिए। फेरि पनि हामी माझको साथी आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्कार।
0: दर्शन नमस्कार, बुद्धि बहादुरजीलाई धेरै भन्दा धेरै स्वागत छ है हाम्रो कार्यक्रममा। अनि के छ हाल खबर? सन्चै आरामै हुनुहुन्छ होला? पानी परिरहेछ त्यतातिर? पानी परिरहेछ ल, आफ्नो ख्याल राख्नु होला। अनि सुन्दै चाहिँ हुनुहुन्छ हामीलाई? सुन्दै हुनुहुन्छ ल, अन्तिमसम्म सुनेर साथ दिनुहोला। अब पानी परिरहेछ, कामतिर चाहिँ जानुहुन्न होला के रे है?
1: काममा त जानु पर्यो, दिउँसो घाम लाग्यो भने,
0: घाम लाग्यो भने जानुहुन्छ। अहिले चाहिँ हामीलाई सुनेर साथ दिनुहोला है त ल। आज चाहिँ कुन चाहिँ भाका गाउनुहुन्छ हाम्रो बुद्धि बहादुरजीले? अब सुरु गरिहाल्नु है त।
1: थाहा छ होला नि, आज मैले के गाउँथ्यो अरे, मैले गाउँथ्यो त सोमबार
0: कौडा गाउनुहुन्थ्यो कि जस्तो लाग्थ्यो।
1: कहिले भनेको कौडा गाउने समय सिजन पनि होइन, बर्खा लागेको छ कि अब जे भएको पनि आज तिर्खम्बर छोटो ठाडो भएको गाउँछ त।
0: हस् हुन्छ हुन्छ, हजुरले अन्तिम हजुरको अन्तिममा चाहिँ ठाडो भएको गाउने नै दिन हो।
1: हजुर मैले साथी गाउँ हजुर मैले भनिरहेको थिएँ त, के हुन्छ भनेर सोधेको,
0: ल ल अबदेखि सम्झिन्छु। अन्तिममा चाहिँ ठाडो भएको गाउनुहुन्छ हाम्रो बुद्धि बहादुर, बुद्धि बहादुरजीले। अब सुरु गरिहाल्नु है त। सुन्छ
1: खुरा

कलकारखाना घरै घरको थुप्रो गाईको बाछु सार्ने हो बाटो हिँड्दा पनि नाखै थुन्न पर्ने ढोकामा ताला रहेछ खाएको

0: सुन छ एकदमै मिठो ठाडो भाकाले गाउनु भयो, धेरै भन्दा धेरै धन्यवाद भन्न चाहन्छु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धेरै भन्दा धेरै धन्यवाद
1: र जति पनि अब खै अरू त आलो जस्तो लाग्दैन के अरे, सबै बाठो भए रोजाको रूपमा चाहिँ जति भयो निस्किन्छ, पालो मैले नै पालो नपाउने
0: त्यही त
1: उनीहरूले साह्रै बाठो भए।
0: हजुर हजुर, रोजाइको दिनमा चाहिँ एकदम फुर्सदै हुन्न, फोन आएको आए हुन्छ, कति साथीले चाहिँ कति साथीको फोन पनि उड्दैन होइन, पालै पाउनुहुन्न। आज
1: हुन्छ तापनि पहिल्यैदेखि नै यस्तै नै भइरहन्थ्यो कि,
0: म आउँदा मात्र हो कि पहिला पहिला नै यस्तो हुन्थ्यो दिदी बहादुरजी? पहिला पहिला पनि यस्तै होला कि म आएसी मात्र यस्तो होला? पहिला पहिला नै यस्तै हुन्थ्यो कि म आएसी मात्र यस्तो भएको होला?
1: पहिला पहिला नै त्यस्तै हुन्थ्यो, सुबिना र म त पालोमा हुँदाखेरि पनि त्यस्तै नै थियो, सबैले काटेर गएको हो कि अर्काको सुन्ने उनीहरूको मुखबाट चाहिँ गुन्जिनु गएर मान्ने त्यस्तो नारै हो कि नजानेर हो कि, तर मैले के बुझ्न सक्दिनँ, म त नगर के गर्दैन पनि गरिसकेपछि चाहिँ पुरै गरेर छ नि।
0: हस् धेरै धेरै धन्यवाद, सधैँ यसरी नै माया गरेर साथ दिनुहोला। र अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ भन्नुभयो?
1: सर्वप्रथम हालको लागि
0: हस् धन्यवाद,
1: र जति पनि पछ्याउनुको लागि भन्ने बिताउन चाहन्छु, गफ त धेरै नै भयो के
0: हुन्छ ल, अलिक लागि भने हामी छुट्टिन्छौँ है त, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो बुद्धि बहादुरजी, एकदमै लामो समय थियो आज कुरा भयो, आफूभित्र रहेको प्रतिभालाई चाहिँ कार्यक्रम स्थान दिएर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन भन्दै थिए, फेरि पनि हामी माझको साथी आइसक्नु भएको छ, उहाँलाई पनि कार्यक्रममा स्वागत छ। हेलो दर्शन, नमस्कार हजुर।
2: हेलो हजुर
0: दर्शन, नमस्ते नमस्कार
2: हजुर।
0: हेलो हजुर दर्शन, नमस्ते
2: नमस्कार,
0: हुन्छ ल हस् अलिक लागि भने हामी छुट्टिन्छौँ है त, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो बुद्धि बहादुरजी, एकदमै लामो समय थियो आज कुरा भयो, आफूभित्र

0: हजुर हामी पनि एकदमै सन्चै आरामै छौ। अनि के गर्दै हुनुहुन्छ?
1: हजुर
0: के गर्दै हुनुहुन्छ?
1: खाना बनाउने।
0: अनि पानी परेको छ कि छैन पिरुङ?
1: पानी रहेछ,
0: पानी परिरहेछ है।
1: हजुर
0: हुन्छ। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो खगी मायाजीले?
1: हजुर
0: हुन्छ, सुरु गरिहाल्नु है त।

Kitty.

0: हजुर त्यही त
1: कति मिठो गाउनु भयो के खगिमाजी कति मिठो गाउनु भयो कति मिठो सुनियो के एकदमै हजुर एकदमै धन्यवाद यति मिठो
0: गाउनु
1: भयो अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
0: हजुर सर्वप्रथम हजुरको लागि
1: धन्यवाद
0: कार्यक्रम सुनाएको लागि जति पनि साथीहरू हुनुहुन्छ उनको लागि र अघि भर्खर आउनु बुद्धिबहादुर गुरुङलाई पनि धेरै सम्झना भन्दै जति पनि मलाई लागि भन्दै बिदा नमस्ते बाई बाई शुभ दिन
1: हुन्छ नमस्कार बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो खगी मायाजी हामीलाई फोन गर्नुभएको थियो बिमा पेरुङदेखि आफूभित्र रहेको गायन प्रतिभालाई कार्यक्रम स्थान दिएर गइसक्नु भएको छ अलिक लाग्यो भने हिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिनेछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक विषयमा जानेछौ गीतको बोलिरहेको छ सिमसिम पानी बोलिरहेको छ जसमा आवाज रहेको छ राजन ठकुरी अनि लक्ष्मी न्यौ पानेको आज सिमसिम पानी पनि परिरहेको छ है त्यही भएर चाहिँ भाकालाई कार्यक्रममा स्थान दिनेछु र यो भाका सँगसँगै हामी छोटो व्यवसायिक विषयमा जानेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौं त्यति बेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोरबारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त

0: 103.8 अंतर्मन को आवाज।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
2: आहा, घर त साह्रै कित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171556606।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
9: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: उपचार हुने रोगहरू
9: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
8: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
9: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
8: दिसापिसाब एवं पेटको समस्या,
9: तौल गडबड हुने वा थाइराइडको समस्या,
8: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
9: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवा का लागि पनि हामीलाई सम्झनुहोस्।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
9: फोन नम्बर 065414233 र 9868187।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445। तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801411718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, गैरबन्ध सुन्ने व्यावसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री। र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज जन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको प्रतिभालाई, गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं। अबको 9 बजेसम्म अझ थोरै समय बाँकी नै रहेको छ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्थ्यो तर उहाँ चाहिँ गइसक्नु भएको छ, फेरि पनि फोन गर्न सक्नुहुनेछ 0625414200 फोन गरेर आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। हामी चाहिँ हजुरकै प्रतीक्षामा रहिरहेका छौं, ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भागालाई कार्यक्रम स्थान दिँदैछु। मनकामनालाई दशौला जोडेर बोलको भागा रहेको छ, जसमा आवाज रहेको छ निर्जला गुरुङ अनि चन्द्र परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर मनकामनालाई दश औला जोडेर बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो निर्जला गुरुङ अनि चन्द्र परियारको। यो भाका सँगसँगै हामी चाहिँ कार्यक्रमको अन्तिममा आइसकेका छौँ। अन्तिममा चाहिँ हामीसँग कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्ते।
0: नमस्कार बलरामजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ?
1: बिल्कुल आरामै।
0: अनि कास्की कोटतिरको हालखबर के छ होला?
1: अब खेत रोप्दैछन्।
0: खेत रोप्दैछन् है। अनि पानी परेको छ कि छैन आज त्यतातिर?
1: अलिअलि परेको छ के अरे,
0: अलिअलि परेछ है। हुन्छ, राम्रोसँग बस्नु होला। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो बलरामजीले?
1: म एउटा सानो गीत लिएर आएको।
0: हजुर, ल सुरु गरिहाल्नु है त।
1: ल हुन्छ। यसको बोल छ, बुढा बुढी मात्रै छन् गाउँ गाउँमा।
0: सुन्छ, अब सुरु गर्नु है।
1: बुढा बुढी मात्रै छन् गाउँ गाउँमा, मात्रै छन् गाउँ गाउँमा, बाँझो खेत देख्छन् ठाउँ ठाउँमा, बाँझा खेत देखिन्छन् ठाउँ ठाउँमा,

बलराम जी, बलराम जी, हजुरमा हुनुहुन्थ्यो बलरामजी, तर उहाँको चाहिँ आवाज आएन। सायद प्राविधिक समस्या हुन सक्छ, फेरि पनि फोन गर्न सक्नुहुन्छ भन्दै थिए, तर पनि अब चाहिँ समय सकिसकेको छ। बलरामजी अर्को हप्ता चाहिँ फोन गर्नुहोला, तपाईँको चाहिँ आवाज हामीले सुन्न सकेनौ, त्यसैले मैले चाहिँ फोन काट्नु पर्यो। अब चाहिँ हामी कार्यक्रमको अन्तिममा छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने र फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ माया मोहबोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ सुनिता बुढा छेत्री अनि खेन सेन्चुरीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिलो भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू,
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0635-71479, मोबाइल 98560-62265 र 98468-64145।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। जाजरकोटमा अस्थायी टहरो पुरिदा एक वृद्धको मृत्यु। अविरल वर्षापछिको पहिरोले देशका विभिन्न स्थानमा सड़क अवरूद्ध।
1: विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चल्यो। 26 अनधिकृत टहरा भत्काएर काम नलाग्ने बनाइएको दावी।
0: आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती मनाइँदै प्रभात फेरीदेखि कवि गोष्ठी लगायतका कार्यक्रम आयोजना।
1: अमेरिकालाई सहयोग गरे खाडीमुखलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आगलागी हुँदा 27 मृत्यु।
0: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका 2 राङसीमा पहिरोले अस्थायी टहरा पुरिँदा एक वृद्धको मृत्यु भएको छ। 2 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब 7 घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा 71 वृद्ध जसी कुमारी साईको मृत्यु भएको हो। घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 सीता शाह थापा र उहाँकी 7 छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका छन्। उद्धार गरिएका सीता र मेनुका मृतक साईकी छोरी र नातिनी रहेको प्रहरीले जनाएको छ। जाजरकोट भूकम्पपछि घर भत्किएका उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरमा बस्दै आएका थिए। घटनाको जानकारी पाए लगतै प्रहरी चौकी 5 काठियाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
3: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरूङ खोलामा हिजो आएको बाढ़ीका कारण मोदी खोलाको पानीको सतह बढ़दा नदी किनारका 2 घरमा क्षति पुगेको छ। बाढ़ीका कारण अन्नपूर्ण गाउँपालिका 8 र 10 सीमाना स्याउली बजारमा रहेको दिलीप गुरूङको घर र होटल पूर्ण रूपमा बगाएको छ। स्थानीय जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार मोदी खोलाको कटानका कारण नयाँ पुल घाँद्रुक सड़क पूर्ण रूपमा बन्द भएको छ। त्यसै गरी बाढ़ीले किमरूङ खोलामाथि रहेको झोलुङ्गे पुल पनि बगाएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। गाउँपालिका अध्यक्ष केसुले किमरूङ खोलामा लेदोसहितको बाढ़ी आउँदा मोदी खोलामा पानीको सतह बढ़दा क्षति पुगेको बताउनुभयो। यसैबीच बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरूद्ध रहेका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान अरणीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारीमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा अस्थि को पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको सड़क अझै खुलेको छैन। मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध छ। 2 दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका 9 स्थित उक्त सड़क खण्ड भाँसिएपछि सड़क बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। लुम्बिनी प्रदेश अन्तर्गत घोराई रूकुम शहीद मार्ग अर्घाखाँचीको सालजन्दी ढोरपाटन सड़क खण्ड र मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलेमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ।
1: विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चलेको छ। अस्पताल प्रशासनले आज बिहानै अन्य एक संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाड़ामा लगाएका सटरहरूमा डोजर चलाएको हो। विराटनगर 7 अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेड क्रस सोसाइटी ब्लड ब्याङ्क नेपाल क्षयरोग निवारण संस्था गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाहरूले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाड़ामा लगाएका थिए। व्यापारिक प्रयोजनका लागि भाड़ामा लगाएका 26 सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइएको अस्पताल प्रशासनले जनाएको छ। आज बिहानदेखि मोरङका प्रहरी प्रमुख कवित कटवाल सहायक प्रमुख जिल्ला अधिकारी सरोज गरेला सहितको टोली खटिएको छ। बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काइँदैछ। यसअघि असार 21 गते गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्तरगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए। अस्पताल प्रशासनले 7 र 15 दिनको समय सीमा दिएसँगै अधिकांश व्यवसायीले त्यहाँबाट सामान सारेका थिए।
3: आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा भाषा साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउँदैछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभात फेरी लगायत कार्यक्रम हुँदैछन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। उहाँको जन्मस्थान तनहुँको चुदी रम्घामा पनि विशेष कार्यक्रम गरिँदैछ। विक्रम सम्बत 1871 असार 29 गते तनहुँको चुदी रम्घामा जन्मिनुभएका भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर नेपाली भाषालाई ठूलो गुण लगाउनु भएको छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको मानिन्छ। त्यसै गरी वधु शिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्नोत्तर, भक्तमाला, राम गीता, फुटकर रचना लगायत उहाँका कृति प्रकाशित भएका छन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गरौँ होला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा गर्छ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा आर्थिक वर्ष 2082-83 राष्ट्रिय योजना आयोगबाट भएका मुख्य काम कारवाही, 16 आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाको कार्य प्रगतिको अवस्थाबारे छलफल हुनेछ। प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कानून मन्त्रालयका सचिव विषय विज्ञ सहितको उपस्थितिमा बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। दिउँसो 1 बजे नै कानून न्याय तथा मानव अधिकार समितिको बैठक पनि बोलाइएको छ। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति को प्रतिवेदनमाथि छलफल हुनेछ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान 11:30 बस्ने तय भएको छ। मधेस प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकालाई सहयोग गरी खाड़ी मुलुकहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी आक्रमण बढ़िरहेका बेला इरानमाथि हुने कुनै पनि आक्रमणमा सहयोगी बनेमा खाड़ी मुलुकलाई निशाना बनाउने चेतावनी इरानले दिएको हो। बीबीसी फारसीका अनुसार अमेरिकाका तर्फबाट भएका हालैका आक्रमणहरूपछि इरानको विदेश मन्त्रालयले आज यस्तो चेतावनी जारी गरेको हो। विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कुनै पनि आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अखडा प्रयोग गर्न नदिनु छिमेकी देशहरूको जिम्मेवारी भएको स्मरण समेत गराएको छ। इरानले आफ्नो विरूद्धको आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने हरेक ठाउँलाई उसको सेनाले जवाफी कार्यवाहीमा निशाना बनाउने बताएको छ। इरानको सरकारी संचार माध्यममा जारी विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको अहिले 25 दिनमा अमेरिकाले खुल्ला रूपमा सम्झौताका लगभग सबै प्रावधानको उल्लंघन गरेको उल्लेख गरेको छ। अमेरिकाले इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विज्ञान विभागका भवन र अन्य सरकारी सुविधाहरूलाई निशाना बनाएर आक्रमण गरेको विदेश मन्त्रालयको दावी छ। मन्त्रालयले यसलाई गम्भीर युद्ध अपराध भनेको छ।
3: थाइल्याण्डको एक लोकप्रिय पबमा आगलागी हुँदा 27 जनाको मृत्यु भएको छ, 63 जना घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चान भिराकुलले आगलागी भएको घटनास्थलबाटै टेलिभिजन मार्फत सम्बोधन गर्दै 27 जनाको मृत्यु भएको र घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको जानकारी दिनुभएको छ। पबमा प्रस्तुति दिइरहेका एक संगीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्री अनु तीनले बिजुली बन्द हुनुअघि मंच नजिकैको सर्किट ब्रेकरबाट धुवा निस्किएको त्यसपछि ठूलो विस्फोटको आवाज सुनिएको र धेरैजसो पीड़ितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएको बताउनु भएको छ।
1: अब खेल समाचार। इटालियन स्टार टेनिस खेलाड़ी जेनिक स्पिनरले लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्। गैराती सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जर्मनीका अलेक्जाण्डर ज्वेरेवको कड़ा चुनौतीलाई पछ्याउँदै विश्व नम्बर एक स्पिनरले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका हुन्। 3 घण्टा 46 मिनटसम्म चलेको 5 सेटको रोमाञ्चक भिडन्तमा स्पिनरले ज्वेरेवलाई पराजित गरे। यसअघि फ्रेन्च ओपनमा ग्रान्ड स्लाम उपाधि जितेर उच्च मनोबलका साथ रहेका नम्बर 2 वरियताका ज्वेरेवले खेलमा आक्रामक शुरूआत गरेका थिए। खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो जहाँ कुनै पनि खेलाड़ीले एकअर्काको सर्भिस ब्रेक गर्न सकेनन्। अन्तत टाई ब्रेकरमा ज्वेरेवले बाजी मार्दै पहिलो सेट आफ्नो नाममा गरे तर स्पिनरले दोस्रो सेटको टाई ब्रेकरमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 1-1 को बराबरीमा ल्याए। त्यसपछिका तेस्रो र चौथो सेटमा भने स्पिनरले आफ्नो स्वाभाविक र आक्रामक बेसलाइन खेल प्रदर्शन गर्दै ज्वेरेवको रक्षा पन्थीलाई ध्वस्त पारे र उपाधिमाथि कब्जा जमाए। यो जितसँगै स्पिनर र ज्वेरेव बीचको भेटमा स्पिनरको रेकर्ड अझ बलियो बनेको छ।
3: अब मौसम। आज पनि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम बदली भई पानी परिरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसूनी वायुको प्रभावका कारण आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। राति पनि कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना छ।
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: जाजरकोटमा अस्थायी टहरो पुरिदा एक वृद्धको मृत्यु। अविरल वर्षापछिको पहिरोले देशका विभिन्न स्थानमा सड़क अवरूद्ध।
1: विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चल्यो। 26 अनधिकृत चौरा भत्काएर काम नलाग्ने बनाइएको दावी।
3: आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती मनाइँदै प्रभात फेरीदेखि कवि गोष्ठी लगायतका कार्यक्रम आयोजना।
1: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आगलागी हुँदा 27 जनाको मृत्यु
3: र इटालीका स्पिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस्।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
9: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
10: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
15: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0065414008।
16: ए शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
17: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
16: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
18: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
19: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
20: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
19: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
21: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
22: गण्डकी मेडिकल हल।
20: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
19: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
20: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 06-5590-369, मोबाइल 98-40-82-69-26।
23: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स

0: आवेदन फार्म भर्न सक्नेछन्। साथै चार वर्षीय स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 36 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सञ्जेलो मैले अमृता तमुज्यो म शुक्ल गण्डकी नगरपालिका पाँच गुरुङ रेटिङ अनि म चाहिँ तमुज्यो हिला छोजदी गुरुङ राष्ट्रिय परिषद शुक्ल गण्डकी नगर समन्वय सहसचिव हो अनि फेरि नेपाल आदिवासी जनजाति महिला सङ्घले पनि सदस्य हो अनि सरले नै यहाँ भर्खर नस गठन तपाईँले न्यु तमुस्यो झोगोली तमुस्यो हिला छोजदी गुरुङ राष्ट्रिय परिषद तनहुँ जिल्लाले समिति सदस्य पनि हो
1: हजुर मैले छ्याम दरगाउँ तमु समाजको सदस्य भूमिका चोदिमुले समाज सङ्घ संस्था झोको आबद्धता दिमाईले त्योलाई कतिको गाह्रो अप्ठ्यारो झोको कतिको गाह्रो साह्रो झोको परे दिमाईलाई
0: अब बहिनी गाह्रो तम नै एउटा धियामा हो अब पछि पछि तमुनि सेवा अनि समाज समूह टोल झिम निज खनपटै थोरो टाइम दिँदै पऱ्यो भने त गाह्रो पनि छौँ तर पनि रोसेलले समाज रोसेलले तम एउटा तमु भिर जन्मिले तमु वान जसले जात मिस अरे यी जातलाई नसुसारी भएर लागेर कसले भन्दै रोसेलले गाह्रो सुरुको साइजलाई र मैले मैले समाजलाई चाहिँ जे छोटो मिठो टाइम दिँदै म र अरू अरू समुदाय झोक पनि मैले छैन टाइम दिएको कोसिस गर्दिनँ म
1: धेरै ग्यासरी म त्यसलाई छ समाज झोकोलाई टाइम दिँदै लागि त्यसलाई मैले भोलि मारिदिउँ तारिखले त्यो बेसी कुनै व्यक्तिगत कहाँ झोको त्यो नि मैले लगाएँ म त्यो तुमै छ नि मलाई तँको फेरि तुमै नि बिहा त सिएको कसै झोको परिवार झोको भनिदिनु
0: म चाहिँ भोप्लोमी जमे
1: हजुर
0: अनि बिहा चाहिँ छुइले मावली पनि योजना नै हो र तँको बिहा पनि म योजना खला गर्ने चाहिँ मावली नै बिहा चाहिँ
1: हो तर तँको चाहिँ पछि तँकोलाई नि तँमै चमे नि बेन्यो तँमै चमेको पनि नि तँ चमेको पनि बिहा त चमो तै सजोको सजोकोलाई चमे सजोकोलाई यो थरै यो तमुनहरू बेच थर झोकोलाई कैरन झोकोलाई भोलि न लोल पऱ्यो पनि भ्यू तै तानलाई न भिउँ त्यो महिना तानलाई कसै झोकोलाई लोल पर्दै भए क्रिकेट ताइन नै जोड दिउँ तारे त्योलाई फेरि नै क्रिकेट तातिउँ त्यही जन्म थलो खनाइ म लिसु फेरि खाना ब्याताइदिएँ छाउतिर ब्याताइदिएँ
0: मैले जन्म थलो चाहिँ ढोरलामा गाउँ फिर्तिरे जसपुर हो पुरानो नाच अनि तिभना आमा मिजुले गाउँदा नै हो म अनि बिहा चाहिँ श्री खैरेन्टार माथि दरगाउँ बा केबाट पनि फेरि 2038 साल नै थियो बसेको भने म
1: खनाइटो खाउँ
0: पुरानो नाच चाहिँ स्याङ्जा टाउँ गरेको साइकल खबरदेखि या दरगाउँसम्म दरगाउँतिर गण्डकी छ दरगाउँहरू म पुरानो दिएँ अनि म चाहिँ त्यो शुक्ल गण्डकी पाँच गुरुङ
1: बाबा मेन जसको बुढाई त्यो ढोर लामा गाउँ जसको बुढाई दुरेगोडा बसाइ सारी के बुढा मेन छाइटो खनाइटो
0: स्याङ्जा टाउँ गरे
1: स्याङ्जा त्यो बसाइ छैसरी कि बिहा तब जुर्जीमा नभए नजिक तैर एकदमै एकदमै चोल्बे एकदम छेउ तदेखि चोल्बे पारिवारिक जिन्दगी पनि छेउ तैर यहाँदेखि दिउँसोको काम हुन नगई चोला पिउँ तहिले फेरि यो चोला समाज दरगाउँ तमु समाजले भारी सानो साँझ खोलाले दरगाउँ तमु समाज खै म बन्दी भयो मै
0: दरगाउँ तमु समाज चाहिँ पहिला यी बाबाको ससुरबा के बुढा माइत त्यही टाउँ गरेर अहिले त मैले दुई तिन घरमा टेकल हो घिमा टेकल हो अनि त मैले अब समाज झन् त्यसोको फल पऱ्यो नि त अनि खाएको रुखाबले सदस्य झोको फेरि पुरा भएको गर्छु होइन अनि बाबा पनि फेरि साईले पुराइले समाज लौरी यहाँ
1: के बुढामै
0: के बुढामै मै फेरि जोरी बोलेर हाम्रो बाबा मिचर समाज अनि छला मैले फेरि रेगो तैरो बामीलाई
1: बाबा
0: मिले यहाँ फेरि बाबा
1: हो
0: यी पनि तैले झकपे परिवार तैसरी निर पनि एउटा समाज सलखाम दुवतारी तैले फेरि 2045 साल र बाबाले दरगाउँ र समाज जोडी गर्नु भनेको
1: ए फेरि टोडा समाज पहिला थियो भीमो मैले टोडा समाज नै किरिराखी जोगोङ यो त म मेरो संस्कार जोगो लैन फेरि ल्याइले फेरि त्यो दरगाहमा नै फेरि ती धुरी जोगो लिएँ तर तर यहाँसरी फेरि आर्को समाज संगठन लगेर
0: मनाएको
1: अरे त्यो टोडा समाज अहिले फेरि छुइले फेरि दरगाह समाज बनिदिएँ मैले सानो भन्दा नसकेको समाज खालबे अध्यक्षताले बनिदिएँ मनाउँछु
0: टुङ्गाबाट छुइले दरगाउँ समाज समाज स्थापना लगाएर चाहिँ भुवन सिंह समूह मिले मामा पर्दिनु मामाले अध्यक्षता चाहिँ समाज बन्दी गरिदिनु
1: कति साल बन्दी मन
0: 2045 साल र
1: हजुर हो त मलाई एकदमै समाज बोले हुजु तामु आवश्यक तामु केवला समाज भवन सम्बन्धी अवस्थामै खैबा मोदी टिपन
0: मिल्बे
1: पहिला स्यारिन भिम खाले खाले केवले समाजको स्थापना तै संगठन तै भ्यू जारे सुरु स्यारिन भिम
0: त्यहीदेखि भिल पनि मैले मिल्बे समाज चाहिँ अब हुन त म पनि ल्याएँ या भने हो अब मिल्बे पहिलो अध्यक्ष त भुवन सिंह मामैले मुइनौले दराईले पोस्ट जगेरी लगिपछि मनाऊ है मिल्बे अनि थाई गुरु बामी ससुरा बामीले दुई रुपियाँले जगेर ललै ललै आएर समूह समाज दरगाउँ समाजभित्र निस्केर समाज जोडिने मिलाई अनि थाईले भुवन सिंह मामा सिकरे अनि फेरि अर्को नयाँ समूह सदस्य गठन ल्याइयो ल मैले 2064 साल र फेरि अर्को सदस्य चाहिँ फेरि त अनि चर फेरि स्वर्गीय टोप बहादुर दाई बहादुर छेताई र मैले फेरि समय फेरि समाज सञ्चालन ल्याइ वा अनि छ ल मैले फेरि टोप बहादुर दाई पालोबाट मैले 100 रुपियाँ पैसा लिइदिन्छु त पहिला 2 रुपियाँ मैले भ्याँ साइकल चाहिँ गरी बढेर 100 रुपियाँ ल्याइ अनि 100 रुपियाँ ल्याइसके अनि 100 रुपियाँ 100 रुपियाँ ल्याइसके अनि छिटै गरी बढेले मि पनि त्यसले मिठो चाउनु चाउनु फलो किने पछि ताँतै हो समाजबाट अनि अग्रज जोगोलले ताँलाई थाती थिएर यिनले चाहिँ 500 रुपियाँ लिएर अनि फेरि 30-30 हजार रुपियाँ प्रत्येक भेनी भेट चाहिँ यिनले चाहिँ समाज र तरु 32 धिमो त जम्मा चाहिँ मुनी समाज 32 धिमो अनि 32 धिएर 30-30 हजार उसले ल्याइदिने छलेर यिनले एउटा जग्गा कि एक पनि जग्गा रोपनी कि जग्गा किसरे अनि ल्याइसरी भवन बनेको तामुला अनि भवन बनेपछि उतारी पैसा आएको त्यहीँनिर अनि फेरि त आएर नै जोडीको जग्गा मोल्छु अनि त्यो जग्गा पनि मिन थियो नि समाज खोले भनेर फेरि मिल्बे टोपबहादुर स्वर्गीय टोपबहादुर दाई महेश्वरी यी फेरि 2069 साल फेरि तेस्रो अधिवेशनलाई सम्झल गए अनि सर चाहिँ दिलबहादुर दाई
1: दिलबहादुर
0: त म अध्यक्ष चाहिँ हो त्यो दाई अध्यक्ष तर फेरि छल्ले नैनीले 500 रुपियाँ लेबीबाट 1000 रुपियाँ लिइदिन्थ्यो हो अनि फेरि छल नलैनीलाई ल्याएर थिएँ 2082 साल चाहिँ फेरि चौथो अधिवेशन लिएर फेरि चाहिँ दिलबहादुर दाई नै अध्यक्ष चाहिँ मिल्दै अनि चलेर नै मिले समाजलाई नचुनाचु भए अनि फेरि जग्गा जोरी काँचै भवन भन्दा मिल्दो जग्गा नै जोरीले मिलेर फेरि समाज र लेबी परे 1000 रुपियाँ अनि छाइगुरु मिले चाहिँ प्रत्येक धेनी फेरि फेरि पनि सहयोग छुट्यो जमर्कोलाई अनि लिएर 50-10 हजार खालि 2082 साल फेरि चौथो समिति गठन चाहिँ समाजले अनि सर फेरि दिलबहादुर तमु दाइले नै अध्यक्ष फेरि रिपिट चाहिँ भयो फेरि अनि त्यसरी फेरि मिल्बे भी बन्यो भन्दा नि जग्गै नै जोडिएको मन छ त्यही चाहिँ मिल्बे त्यसरी अनि चाहिँ चिगुदरी पैसा फेरि पहिला पो देश जस्तो परि ल्याइले महँगो महँगो गरिबरी ल्याइदिन्छ जमाना अनुसार अनि चाहिँ फेरि प्रत्येक सदस्य जो पनि फेरि सल्लाह लिएर लो मेरो फेरि पनि सहयोग चाहिँ दि कति कति खाम भने मैले कहिले 10,000 कहिले 5,000 कहिले 50-60 1,00,000 सले सहयोग लिएर पनि 155,000 बिबले सदस्यहरूको पनि स्याइमिले वा सले पनि मिलाइ अनि विदेशमा दाजुभाइहरू पनि अब धेरै सहयोग जुटे लिएर अनि आधा मिलले आधा के अरे भेङ्गाईको पछितिर छेतिर अनि फेरि दुई रोपनी जग्गा जोरी अनि जोरी छ अरे तिन रोपनी जग्गा मोलो अनि तैले अनि फेरि थिए अरू अरू त छ निलबे समाज चाहिँ फेरि दर्ता आएर ल अनि तैले समाज दिए किन खाएँ समाज बन्दिर खाएछ अरे दर्ता पनि तलपरिङ भिभले काँचो अनि समाज दर्ता पनि लैले 2080 साल मिले समाज दर्तालाई वा समाज 2080 साल समाज दर्तालाई अनि त्यसलाई अरे बल्ल नि समाजलाई गोसे त अरू समाज अहिले जसम्म मिल समाज समाज म भिर मिला खाइ पनि आएछ अहिले 2080 साल समाज दर्ता चाहिँ अनि जमाइन अनुदान नियम भयो तापनि चाहिँ अनि यी पनि प्रोसेस ल लिएछ दि भवनै लागि जगम यी जसो तसो जोडी भवनै लागि लय चाहिँ नियुम्ती भयो भने तसोलाई मैले नगरपालिकाबाट मिलाइ 5,00,000 रुपियाँ खाइए अनि सामाजिक विकास कार्यालय दमौलीबाट 2 किस्त लिएर 10,00,000 है अनि शुक्ल गण्डकी नगरपालिका वडा कार्यालय 6 थामरगोडाबाट 1,00,000 है लैरङ्गीलाई अनुदान चाहिँ 16,00,000 रुपियाँ है अनि 16,00,000 फेरिङ्गीलाई धिम पुरै कम्प्लिट आउँदै आतै छ अरे अनि लो श्रमदान लब अनुदान खबर पैसा लिङ्गीले सामान कि भयो यी चाहिँ सकेको श्रमदान यी बिम फेरिङ्गी सदस्य जोगो नसोसरी सरी लौ त नि पनि हाते मालो लैरहे निर्भय आफ्नै समाज भने हो भिर निले जो जति पनि खबर पैसाले सिमेन्टी बालुवा नुमा छत आदि जति पनि चैतिव सामान झोकिले कि अनि मिस्त्री गिरी झोइनीले अरू चाहिँ जम्मै नि सदस्य झोगैले हाते मालो लिएर भने भोलि तँको चाहिँ हवाई ढलन दुई ढलन चाहिँ भनेर निले ठारोलाई दिउँ
1: चल मैले के हुन्छ श्रमदान झोकोलाई ख्याबकीलाई त्यो ताजोको पनाबे पुस्त झोकै खैन मैले उहाँले किमे लिएर थिमे भने अनि खाजा झोकै व्यवस्था खालि लैदिएको मिचार
0: खाजा झोको कोही बेला र समाज रूपले पैसा गरेन चाहिँ अनि कोही बेला र फेरि प्रत्येक भ्याइबाट एकुन्टा तैरेङ्गैले तिहाँ भयो नि अरूले रोटी सानैले पनि निले खाजा भयो भन्नु भयो व्यवस्था पनि लै
1: बिल्ली छ्यानले खिचेर या मलाई के मैले समाज अनि के समाजलाई भवन सम्बन्धी अवस्थामै खै भयो म तोको तो त दिमा भवन जोको क्लियर त या
0: क्लियर आएछ मिनी ल सिर्फ हवाई ढलन लिएर थिएँ ल अनि त्यहाँ चाहिँ अब अनुदान खाऊ पैसा जोको खाएँ नि ल अनि मिनी चाहिँ लेबी उठे भयो मासिक 500 रुपियाँ धराले उठेँ मिनी दिदी लेबी जम्मा तपाईँले अनि दिदी फेरि बाहिर गएको दाजु जोगो दाजुभाइ जोगो दिवाले जोगो जम्मा तपाईँले यताउता ल मैले त्यहाँ प्लास्टर छ त फेरि जर पनि तुरु एउटा मिस्त्री अनि अरू लेबर चाहिँ यहाँ आफै न त छले लिएर लदै म बिस्तारै बिस्तारै
1: हो तै पनि के जोगो तिलरै लम भिर कति पनि सम्भव भए त बिस्तारै बिस्तारै लडाइ आइपछि तँ भिँदैन के जोगो सम्भव त मैले फेरि किर्की ताक्यो नि गई न्यु जमर कुलामु क्यो सुदरगम तम समाजले अध्यक्ष को सदस्य हो समाजले को सदस्यलाई जिम्मेवारी कतिको महत्वपूर्ण म जस्तो हाम क्योलाई समाजलाई तो तो के जोको लल्फा दिनु को सदस्य
0: समाज को अध्यक्ष भूमिका घाइर टिसरी बहिनी गाह्रो तम नै अब हर हिसाबदेखि जिम्मेवारी जम्मै को सदस्य फिर्त म अनि ल मैले गाह्रो गाह्रै न त हिसाब जोको बुझेल परि वा क्लियर देखेल परि कति खनाइको खर्च त खनाइले खर्च तौवाला म खनाइको कति आमदानी त
1: कति खर्च
0: त जम्मै बजेट थेल परि देखेल परि बुझेल परि च्याउने समाज भिलाइसित जम्मालाई क्लियरिफिकेसन बिल परि वा छतेर गाह्रो चाहिँ म बहिनी जसो तसो लदियौँ
1: चुमेचु सामान चाहिँ लेबी जोको मन्थली लेबी जोको रेललाई लमाइले अनुदान जोको भैसरी केसी लमाइले खै खै चु कि को सदस्य के जोको डलपरी माइले उडी माइले खै खै समाजलाई दुःख साह्रो जोको पर्माइले अनुदान जोको पिम होला सहयोग जोको लम होला खै हिसाबै लम्बी चुमे ब्याजर पिम कि छरी नचलेरी पिम कि खालि लाग्छ समाजले
0: छोटो बहिनी यी समाजहरूभित्र चाहिँ निचु जग्गा कि भयो यताउता आलनसम्म चाहिँ मिले त मासिक बचत जोगो उठेर जम्मला भले पैसा चाहिँ समाज दिनहरू दुःख परि भले गाह्रो अप्ठ्यारोहरू परि भले जोगोलाई चाहिँ निले ब्याजहरू बिम होला अनि त पैसा न ब्याजहरू बिम त पैसा न ब्याज साम ब्याज फेरि उठे छलेर नै यी समाज नसो परि भले हो अनि छलेर नि चाहिँ ब्याजहरू बिम हो बहिनी बिम होला त्यही भन्नु चाहिँ आरे
1: एकदमै अब कस्तो के बनाइदिउ खाना अब योसम्म झन् हिजोको पिल परि बेला अब समाजै हिजोकोलाई उज्लब स्थिति आए त हो त्यहाँ पन चुमे समाजले ललै र खब कार्यक्रम निले उपलब्धि मु तो मैले दर्गाउँ त म समाजहरूले
0: तोको चु समाज र यी समाजहरू पहिला दर्गाउँ समाज मेन कुरा दर्गाउँ समाज म भिर खासै खाले पनि थाहा यी आफ्नो एउटा नाचारी समूह जस्तो समाज मलाई मिला जब चु 80 सालहरू दर्ता त्यसरी चाहिँ नि समाजलाई पनि चिठी खौरी भएँ वा लैसरी नि पनि एउटा निल पनि दरगाउँ समाज म है भिरङ्गी पनि अरू तमुसे हिला पहिला नगर तमुसे हिला मसमिस वा दौरी याइनी पनि तोको लामा लामा आदिवासी जनजातिहरू पनि फेर्नी नि समाज आएको रहेन अनि फेरि तोको तमुसे हुला जिल्लर पनि त्यसरी अब जो याइन म बिस्तारै बिस्तारै लोइन म अब रोसे समाजलाई पनि तोही लोलखाम के भिभ तारी गइले वा अनि छतेर बिस्तारै
1: उयो त अब अधिवेशन त यो तमुसी तमु मेलबी सुगुडा तनाउ जिल्ला जिल्ला तिपुर बे तमुसी झोको कि तुम र तुई के झोको ललपरि पनि भ्यु उद्देश्य कि र उयाँ तमुसी होला तनाउ जिल्ला बे अधिवेशन तै अधिवेशन र शुक्ला गण्डकी बे तमुसी झोको खैरी खैरी पद झोको नि अहिले
0: जिल्ला तमुसी चाहिँ यी शुक्ला गण्डकीबाट गणपति दुलेगौडा गणपति समाजबाट तिनजना याई जस्तै कि एकजना मिर्वे तमुसीबाट यताइतरो नौमाया तमुसी हो वा रिता तमुसी अध्यक्ष भतर याई नौमाया तमुसी उपाध्यक्ष अनि थाई कुरो म चाहिँ म र एउटा बहिनी चाहिँ
1: नरदेवी तमुसी
0: दिलमाया तमुसी हो सदस्य याई अनि
1: नरदेवी
0: तमुसी संसार
1: तमसियो हिउँलाई यो शुक्ला गण्डकी नगरपालिका बे तमसी झोको होइन लिएन बामेसरै दिउँ छ्या छ्या के झोको लिउँ चोमेलाई अझै छ्याउ तदेखि भिगो आसिमाला तान तमै तर फाइटो आँगाइछु कार्यक्रम मार्फत होइन चोमेलाई भिमु अनि यो तान लदिन छु शुक्ला गण्डकी नगरपालिका मोबा दरगाउँ तमु समाज आइ झोको चुतोको तोतो केलोर तोतो उपलब्धि झोकोलाई म जस्तो केलाई घाइम तोतो झोकोलाई
0: तोको उपलब्धि भिब चाहिँ बहिनी अब अब लोसार झोको खमु वा अब मेन कुरा समाजहरू ड्रेस चाहिँ ड्रेसहरू एक रूपता मुङ्गी अनि लोसार नाचगान त नाच गानहरू निले तमु भाषाले भेनै थियौँ तमु संस्कार संस्कृतिलाई नै निले भसे झोकोलाई बुझेल पऱ्यो भिब मनसाहीले अनि चाहिँ हो भाषा संस्कार संस्कृति यिनीले जोगिदिनु पर्यो भाषा भिराइनी भाषा लिपि तालिम उयाँ भर्खर न यी समाज आएको हिउँलो नानी हिउँलोलाई पनि लोहरी फुलाए अनि च तरिकाले न यी पनि पहिला चु दुलेगौडान पनि किल्ला त हो अनि के भयो तरिकाले निर्वे अध्यक्ष दाईले शनिबार र आइतबार पसेजोको छुट्टी त उतैर यसो पसेजोको टाइम चुकुदरी भिलाइ कहे गहे भिभले कोदरे भिर
1: भाषा
0: लिपिर छले क्लास किउ तर्फ पनि लैले नि दाइले अध्यक्ष दाइले
1: तारे चु गण्डकी पर्दैछ र तमु भाषा निबे मेलु भाषा बे भाषालाई प्राथमिकता पिबा भ्यु त आँखा दिमो चु तेरी चु दरगाउँ तमु समाजले पनि छ्याउ केला दिमु छु पछिजोकोलाई भाषा लिपि लोलै र तारे सिकिङ्यो अर्को ताजकोलाले तारे चोङ्योला तुरु खाबती त दिमु रेडियो ठुर्पाई मार्फत तान तमु समुदायलाई चुई तर्फै डोको सन्देश पिबिङ्गाइमुलाई
0: सन्देश यही तमु मितान त्रितल परिमु सन्देश विमुखे अनि खना मोले खनर टिले न्युतान तमुमे क्रिन
1: तल पर्दिमु
0: अनि न्यु तान गृहतै न्यु तमुमे भाषा संस्कार संस्कृति जोगे दिवल पढिदिमु न्यु तमुस्यो जोगोजन मेन सक्रियता तल परिमु दिल
1: ए विषय कि तमु जोगोलाई तमुस्यो जोगोलाई छैले सन्देश बोली छ्याब सन्देश चाहिँ लुधियाना तमु मैला तुरु आदिवासी संसारला क्यौलाई छो व्यस्त समय पछि क्यौला समाजलाई गतिविधि निभे योजना बारे महत्वपूर्ण जानकारी दिनिभे लागि लुधी श्रोतामै त्यहाँ तुरु आदिवासी संसारी न्वै दरगाउँ तमु समाजलाई को सदस्य तमु से हिउला छो जदी शुक्ला गण्डकी नगर समन्वय परिषदला उपसचिव निभे तमु से हिउला छो जदी तनहुँ जिल्ला सदस्य निलाई तारी भिस्या न्युला निर्धारित समय खाल भयो चु कार्यक्रमै अन्तरी कृपी छ्या बा कोही मोर्चो रानी बे कोही त्योमै नसोथ्यम दे फेरि न यो तमुमेल बे बारे नयाँ जानकारी किसी थबै नमो त्यहाँ बेलागी तुरु ओले बा प्रतिभा तमुस्यु फेमु रेडियो ढोरब्राई त्रिप्रसो दशमलव प्रेमिक हर्ष थिम दे लमिदु ग्यासेजी
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
3: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
2: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
3: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
2: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
3: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856324320 9801544674 र 9846324320
4: ओहो ला
5: ल ल ल ल मरे के हो
4: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
5: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
10: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
9: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
10: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
14: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
15: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
16: विश्वकप?
15: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
16: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
15: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
16: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
17: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
19: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
20: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
19: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
20: सेवा लिने क्रममा चाहिने जानकारी,
19: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
20: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
19: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
21: अफिसबाट अमित्सरको फोन,
22: खस्नुपछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
23: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
0: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: एक सय 3.8
3: अन्तर्मनको आवाज।
24: स्टुडियो अहिले बिहानको 10 बज्यो।
25: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
27: धोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
29: नमस्कार, रेडियो धोरबारही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आज चारवटा संसदीय समितिको बैठक बस्ने भएको छ। आज बिहान 8:30 बजेबाट बसिरहेको अर्थ समितिको बैठकमा आर्थिक वर्ष 2082-83 राष्ट्रिय योजना आयोगबाट भए गरेका मुख्य काम कार्यवाही सम्बन्धमा 16 अवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्य प्रगतिको अवस्थाबारे छलफल हुने जनाइएको छ। त्यस्तै गरी दिउँसो 1 बजे बस्ने कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण र अवलोकन उपसमितिको प्रतिवेदन 2083 उप छलफल हुने भएको छ। त्यस्तै दिउँसो 1 बजे नै बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुने जनाइएको छ। बिहान 11:30 बजेबाट बस्ने संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मध्य प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने भएको छ। गणेश नेपालीको आत्मदाह प्रकरण, सुकुम्बासी व्यवस्थापन लगायतको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीचमा छलफल भएको छ। लामिछानेको निवास बुढा नीलकण्ठमा हिजो भएको भेटमा सरकारको काम कार्यवाही लगायतका समसामयिक विषयमा छलफल भएको उहाँहरू निकट नेताहरूले बताएका छन्। छलफलमा सभापति लामिछानेले सुकुम्बासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर चासो राख्दा प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापनको सबै काम भइरहेको र अब छिट्टै समाधान हुने जवाफ दिनुभयो। यस्तै त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्री बीच छलफल भएको छ। प्रधानमन्त्री शाहले सरकारले आवश्यक नीति र रणनीति बनाएर काम गरिरहेको जानकारी पनि पार्टी सभापति लामिछानेलाई गराउनु भएको उहाँहरू निकट नेताहरूले बताएका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो समय नभएको बताउनु भएको छ। व्यवसायी प्रसाईले आइतबार भक्तपुर स्थित आफ्नै घरमै पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो। उहाँले शाह नेतृत्वको सरकार दशैंसम्म मात्र टिक्ने दावी समेत गर्नुभएको छ। उहाँले यो सरकार जुन बाटो आएको हो त्यही बाटो जाने जिकिर गर्नुभएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुण लगाउनु भएको छ। उहाँले लेख्नु भएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गर्ने प्रचलन छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गरेको मान्यता छ। विक्रम सम्वत 1871 साल असारको 29 गते तनहुँको चुधी रमगामा जन्मनु भएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्थी दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो। आदि कविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण तथा प्रभात फेरी गर्ने कार्यक्रम रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि आज माल्यार्पण सहित विशेष कार्यक्रम आयोजना गर्ने जनाइएको छ। यस्तै भानुको जन्मस्थल चुधी रमघामा पनि आज विशेष कार्यक्रमहरू हुने भएका छन्। भानु नगरपालिका चाँड चुधी रमघा स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास प्रतिष्ठानको प्रांगणमा विविध साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भइसकेका छन्। भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको संयुक्त आयोजनामा खुल्ला कविता तथा रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ भने शुक्ला साहित्य संगम तनहुली संस्थाको 220 काव्य श्रृंखला पनि यही अवसरमा आयोजना गरेको छ। खुल्ला कविता तथा रामायण वाचन प्रतियोगितामा विभिन्न जिल्लाबाट पुगेका साहित्य प्रेमी तथा प्रतियोगीहरूको लेखनीय सहभागिता रहेको थियो। रामायण वाचन प्रतियोगितामा सहभागीहरूले कुल 144 श्लोक वाचन गर्दै आफ्नो वाचन कला प्रस्तुत गरेका थिए। आयोजकका अनुसार दुवै प्रतियोगिताको नतिजा निर्णायक मण्डलले प्राप्ताङ्कका आधारमा सार्वजनिक गरेका हुन्। खुल्ला कविता प्रतियोगितामा नारायणी अधिकारी 129 अङ्क सहित प्रथम हुनुभएको छ। सञ्जिता शर्मा 110 अङ्क सहित द्वितीय, राममाया श्रेष्ठ 109.5 अङ्क सहित तृतीय स्थानमा रहँदा दयाराम पौडेल 107 अङ्क सहित सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो। त्यस्तै गरी रामायण वाचन प्रतियोगितामा पूनम सुनारी 126 अङ्क सहित प्रथम, सुजाता पौडेल 118 अङ्क सहित द्वितीय, सरस्वती डौडिया 114.5 अङ्क सहित तृतीय तथा अवनी काफले 114 अङ्क सहित सान्त्वना घोषित हुनुभएको छ। यसैबीच शुक्ला साहित्य संगम तनहुली आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धांजलि अर्पण गर्दै संस्थाको 220 काव्य श्रृंखला भानुभक्त जन्मस्थल विकास प्रतिष्ठानको प्रांगणमा सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष जुनु खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका संरक्षक शेषमणि आचार्य, कवि शिव त्रिपाठी र संस्थापक अध्यक्ष राजन रिमाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा शुक्ला साहित्य संगमका सचिव एम प्रसाद सापकोटाले संचालन गर्नुभएको थियो भने संस्थाकी वरिष्ठ उपाध्यक्ष सरस्वती सिगदेल स्वागत मन्तव्य राख्नुभयो। काव्य श्रृंखलामा संगमसँग आबद्ध करिब 30 कवि तथा साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्यको कविता रामायणका अंश र आफ्ना मौलिक सृजनाहरू वाचन गर्दै उहाँको नेपाली भाषा र साहित्यप्रतिको अतुलनीय योगदानको स्मरण गरेका थिए। तनहुको व्यास नगरपालिकाले महिला तथा अपाङ्गता भएका व्यक्तिका नाममा घर नक्सा पास गर्दा लाग्ने दस्तुरमा 10% छुट दिने निर्णय गरेको छ। शनिबार सम्पन्न भएको नगरपालिकाको 45 नगरसभाको दोस्रो बैठकले महिलाहरू तथा क ख र ग वर्गमा अपाङ्गता भएका व्यक्तिको नाममा घर नक्सा पासका लागि आवेदन परेमा लाग्ने दस्तुरमा 10% छुट प्रदान गर्ने निर्णय गरेको हो। नगरपालिकाका प्रवक्ता सुरेश थापाका अनुसार उक्त निर्णयले महिलाको सम्पत्ति स्वामित्वलाई प्रोत्साहन गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई सहुलियत प्रदान गर्ने उद्देश्य राखेको छ। नगरसभाबाट पारित निर्णय आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने जनाइएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका घार स्थित किमरूङ खोलामा आज आएको बाढ़ीका कारणले मोदी खोलाको पानीको सतह 81 बढ़दा नदी किनारका दुईवटा घरमा क्षति पुगेको छ। बाढ़ीका कारणले अन्नपूर्ण गाउँपालिका 8 र 10 को सीमाना स्याउरी बजारमा रहेको दिलीप गुरूङको घर र होटल पूर्ण रूपमा बगाएको छ। यस्तै गरी स्थानीय जगन उनको रेस्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मोदी खोलाको कटानका कारणले नयाँ पुल घाँद्रुक सड़क पूर्ण रूपमा बन्द भएको छ। यस्तै गरी बाढ़ीले किमरूङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी र विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। गाउँपालिकाका अध्यक्ष केसीले किमरूङ खोलामा लेदु सहितको बाढ़ी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताउनुभयो। नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति तनहुरी काठमाडौँ महानगरपालिकाको त्रिपुरेश्वर स्थित शहीद गेट अगाडि गणेश नेपालीले लगाएको आत्मदाह घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार जारी विज्ञप्तिमा असारको 25 गति महानगर प्रहरीले 25 वर्षका राइडर गणेश नेपालीको मोटरसाइकलमा हुई लगाएपछि उनले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको हो। युनियनले उक्त घटनाले गरिखाने श्रमिकप्रति राज्यको निकायको दृष्टिकोणमाथि प्रश्न उठाएको उल्लेख गरेको छ। विज्ञप्तिमा अन्तर्राष्ट्रिय श्रम संगठनले हालै प्लेटफर्म क्षेत्रमा कार्यरत श्रमिक संघ सम्बन्धित अभिसन्धि नम्बर 193 पारित गरेको सन्दर्भ उल्लेख गर्दै यस्तो घटना हुनु दुःखद भएको बताइएको छ। तनहु सौन्दर्य व्यवसायी संघको 17 वार्षिक उत्सव तथा 13 साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ। संघकी अध्यक्ष विष्णुमाया थापाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको पूर्वाध्यक्ष एवं सल्लाहकार आशा बानियाले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमकी प्रमुख अतिथि बानियाले सौन्दर्य व्यवसाय केवल श्रृंगारसँग मात्रै सम्बन्धित नभएर व्यक्तित्व विकास आत्मविश्वास वृद्धि र सेवा संस्कृतिसँग जोड़िएको महत्वपूर्ण पेशा भएको दावी गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ सल्लाहकार निर्मला मल्लले सौन्दर्य व्यवसायले विशेष गरेर महिलाको आर्थिक सशक्तिकरण र स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ। कार्यक्रममा सल्लाहकार अञ्जना तिमल सिन्हाले सौन्दर्य व्यवसाय केवल श्रृंगारमा मात्रै सीमित नरहेर सीमित यसले हजारौं महिलालाई आत्मनिर्भर बनाएको बताउनुभयो। संस्थाकी अध्यक्ष विष्णुमाया थापाले तनहु सौन्दर्य व्यवसायीय संघले विगत 17 वर्षदेखि व्यवसायलाई संगठित गर्दै व्यावसायिक मर्यादा र सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ सशक्त र व्यवसायिक मन्त्री बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको ओडा नम्बर 4 व्यवस्थापन समितिले आज पार्किङ व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरी कार्यालय बेल चौतारालाई 20 स्थान नो पार्किङ बोर्ड हस्तान्तरण गरेको छ। आज बिहान एक कार्यक्रम आयोजना गरेर ओडा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण विक नेतृत्वको टोलीले ट्राफिक प्रहरी प्रमुख ओम प्रकाश कुर्मीलाई उक्त संख्यामा नो पार्किङ बोर्ड हस्तान्तरण गरेको हो। कार्यक्रममा प्रदान गरिएको नो पार्किङ बोर्ड धुलेगौंडा बजार क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्रयोग गरिने पनि जनाइएको छ। उक्त कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष राजकुमार वाग्ले शुक्ला गण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठ उपमहासचिव वृषण श्रेष्ठ लगायतले बोल्नु भएको थियो। उहाँले वडा व्यवस्थापन समितिले गरेको कार्य सराहनीय रहेको दावी गर्दै दुलेगौंडा लगायतका शुक्ला गण्डकीका बजारलाई व्यवस्थित गर्नका लागि पार्किङलाई व्यवस्थापन गर्नु मुख्य विषय भएकोमा जोड़ दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा गैराती भएको ठूलो आगलागीमा कम्तीमा पनि 27 जनाको ज्यान गएको छ भने 60 जना भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ। केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या बढ़न सक्ने आशंका गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मध्यरातमा थाइल्याण्डको चातुचक जिल्लामा रहेको रोङबियर ला टान फ्रावर नामक बारमा आगलागी भएको हो। दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामा नै आगो लगाइएकोमा आगो नियन्त्रणमा लिए पनि त्यस अगाडि नै ठूलो मानवीय क्षति भइसकेको खबरमा उल्लेख गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको मानिसहरूले ज्यान जोगाउन भागिरहेको तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किएको देख्न सकिन्छ। अब अन्तिममा खेल समाचार। टी20 विश्वकप चरण अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्ने भएका छन्। यो खेल नेपाली समयअनुसार दिउँसो 2:15 बजे डेनमार्कको ब्रडबीमा रहेको स्वान होल्म पार्क क्रिकेट मैदानमा हुने भएको छ। डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा रहँदा हंगेरी भने अप्रत्याशित नतिजा निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावना बढ़ियो बनाउने प्रयासमा रहेको छ। डेनमार्कको टोलीको नेतृत्व कप्तान हामिद शाहले गर्नुहुने भएको छ भने विकेट किपर तरनजीत भराज टोलीका प्रमुख खेलाड़ी मध्ये एक रहनु भएको छ। दुवै टोलीका लागि समूह चरणको यो खेल महत्वपूर्ण मानिएको छ। हंगेरी बलियो टोली विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ। हवस् त यही विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
5: यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
6: पक्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
13: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न।
10: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
15: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
16: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
17: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
18: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
19: मोबाइल 9800585537 र 9800665509।
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
21: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
20: ओके ल डन।
21: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
20: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
22: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
23: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
22: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556783002 र 9460783002।
30: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
30: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
30: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
17: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
30: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
17: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी लाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
30: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
17: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
30: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240।
0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
24: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
17: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
24: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
17: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
24: पाइल्स, फिसर, फिस्टुला। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
17: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा

0: मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825 9008 र 9460 69 46
4: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9855 32475 र 9801 32475
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस आउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
10: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
10: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
11: सेवा लिने क्रममा चाहिने जानकारी
10: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
10: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0168552493 552494 582778
12: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
13: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
12: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
13: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि

0: जस्तो पाइन्छ मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज,
2: 103.8 मेगाहर्ट्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
3: इट्स टाइम फॉर कॉलिंग टाइम
2: ओनली ऑन रेडियो ढोरबाराही

हेलो गुड मर्निङ दर्शन नमस्ते नमस्कार कार्यक्रम कलिङ टाइममा यहाँहरू सम्पूर्णलाई स्वागत गर्दछु म कार्यक्रम प्रस्तुता रहेको छु श्रेया गुरुङ र तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजन गरिएको छ उमेश बाबुसन सुनसादी पसल दुलेगौड़ा भने प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार र प्रोग्रामको प्राइज स्पोन्सर गरेको छ योर सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी शपले पनि प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र हामी आउने गर्दछौ हप्ताको फरक बार फरक श्रृंखलाको साथमा हप्ताको हामी सातै दिन उपस्थित हुने गर्दछौ यहाँलाई भरपूर मनोरञ्जनको साथ दिनको लागि भने श्रोता साथी आजको एपिसोडमा रहेर मन्डेको दिनमा रहेर हामी हेरौँ यहाँको रोजाइको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौं भने सुमधुर सुमधुर आधुनिक भाकाहरू यहाँले आज सुन्न सक्नुहुनेछ र 01:44 टेलिफोन लाइन भएर यहाँहरू कार्यक्रममा आउन सक्नुहुनेछ सहभागिता जनाउन सक्नुहुनेछ भने प्रोग्रामको पहिलो सांगीतिक कोशिश यहाँको लागि निकै नै मिठो सङलाई राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको टाइटल रहेको छ मेरो हजुर जसमा आवाज रहेको छ स्वप्न सुमन र अभिज्ञाको भने स्वीकार्नु होला यो मिठो सङलाई है त

0: आज शुद्ध साथी मेरो हजुर टाइटल म सजिएको यो निकै नै सुमधुर गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने हाम्रो सम्पूर्ण श्रोत साथीहरूले पनि स्वीकार्नु भयो होला भने त्यसै गरी श्रोत साथीहरू हामी आजको एपिसोडमा रहेर यहाँको रोजाइको गीत सङ्गीतलाई कार्यक्रम स्थान दिइनेछौँ भने 0 बजी 41 40 40 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भने यति बेलाको क्रममा भनेको हेलो नमस्ते हजुर
1: हेलो नमस्ते
0: हेलो नमस्ते नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछु होला फेरि एकचोटि भन्नुहोस् त को बोल्दै हुनुहुन्छ हेलो
1: हेलो
0: हेलो कहाँदेखि कसको आवाज सुन्दैछु होला जगदीश खत्री भन्नुहुन्छ हजुर अनि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि मन चञ्चले भन्नुहुन्छ सुन्छ यहाँको रोजाइको गीतलाई केही छिनमा स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त सुन्छ हजुर उहाँ बोल्दै हुनुहुन्थ्यो जगदीश खत्रीजी बोल्दै हुनुहुन्थ्यो निकै नै रमाइलो भाका उहाँले रोज्नु भएको छ मन चञ्चले र पक्कै पनि यहाँको रोजाइको गीतलाई त म केही छिनमा कार्यक्रम स्थान दिनेछु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबा राही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiodhorbarahi.com .np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ

हजुर त्यसै गरी श्रोता साथी आजको एपिसोडमा त हामी यसै गरी यहाँहरूको रोजाइको गीत सङ्गीतलाई नै कार्यक्रम स्थान दिनेछौँ भने उहाँले निकै नै रमाइलो भाका चाहिँ रोज्नु भएको थियो भने पक्कै पनि यहाँको रोजाइको गीतलाई पनि म कार्यक्रम स्थान दिनेछु। लोक भाका पनि रहेको छ र त्यसै गरी गीतको बोल रहेको छ शिरमा शिरबन्दी। उहाँले चाहिँ मन चञ्चलले भन्नुभएको थियो भने गीतको टाइटल चाहिँ रहेको छ शिरमा शिरबन्दी, जसमा आवाज रहेको छ समीक्षा अधिकारी र सुभाष खत्रीको भने स्वीकार्नुहोला यो छोटो मिठो भाकालाई हाइका।

हजुर श्रोता साथी, मेरो मायाले उपहार छर्के गलबन्दी अनिकै नै रमाइलो भाका रहेको थियो। श्रीमा सुगन्धी टाइटलमा सजिएको मिठो भाका रहेको मिठो सङ्ग रहेको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र श्रोता साथीहरूको लागि भने हामी फेरि पनि कार्यक्रमको पहिलो व्यवसायिक विश्रामतर्फ जानुपर्ने पनि बेला हाम्रो भइसकेको छ। र त्यसै गरी श्रोता साथी, विश्रामपूर्व जानु अघि कार्यक्रममा अनिकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको टाइटल रहेको छ सिमसिमे पानीमा। यो सुमधुर भाकालाई राख्दै जाँदैछु कार्यक्रमको पहिलो व्यवसायिक विश्राम। 11 बजेको टाइम चेक लगाउँदै यहाँहरूसँग हाम्रो पुनः भेट हुने नै छ भने सुटाएर हलाइ रमाइलो खातालाई हैता।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।

0: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले।
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9840161268 र 9560602 68।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9840678528 र 9008816142।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू,
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
9: प्रोप्राइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू,
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन हो।
14: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460
15: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
16: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
19: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
20: विश्वकप?
19: यस विश्वकप, अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
20: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
19: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda।
20: नोट, हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
22: स्टेशन 1 स्टुडियो लाइटचेक।
23: अहिले बिहानको 11 बज्यो।
24: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98160-95301।
25: हजुर श्रोत साथीहरू, केही छिनको विश्राम लगतै 11 बजेको टाइम चेक लगतै फेरि पनि पुनः प्रोग्राम कलिङ टाइममा यहाँहरू सम्पूर्ण श्रोत साथीलाई स्वागत गर्दछु भने म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु र अब ठिक 12 बजेको टाइम चेकसम्म यहाँहरूसँग साथ रहनेछु भने त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओमेमा भूषण सुन साथी पसल दुलेगौड़ाले भने प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार र प्रोग्रामको प्राइस स्पोन्सर गरेको छ योर्सिनको बर फेन्सी एण्ड ज्वेलरी सपले भने प्रोपाइटर हुनुहुन्छ आरएन कुमार श्रेष्ठ र श्रोत साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com रेडियो ढोरबाराही .com डट एन पी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने त्यसै गरी श्रोत साथी आजको एपिसोडमा रहेर मन्डेको एपिसोडमा रहेर हामीहरू रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ भने श्रोत साथी सुन्न पछि 44000 टेलिफोन लाइनर भनेर यहाँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू यहाँले सुन्न सक्नुहुनेछ भने श्रोत साथी कार्यक्रममा ढिला नगरिकन हाम्रो श्रोत साथीहरूलाई पनि म लाइनमा लिनेछु भने हेलो नमस्ते हजुर
0: हेलो
25: नमस्ते हजुर कहाँदेखि कसको आवाज सुन्दैछु होला हेलो नमस्ते कहाँदेखि कसको आवाज सुन्दैछु होला कहाँदेखि कसको आवाज सुन्दैछु होला को बोल्दै हुनुहुन्छ होला ढोरबराईबाट को बोल्दै हुनुहुन्छ अरे निशा खत्री भन्नुभएको हजुर हजुरको नाम चाहिँ के होला फेरि एकचोटि भन्नुहोस् त हेलो हेलो कहाँदेखि कसको आवाज सुन्दैछु होला यति बेला फेरि एकचोटि नाम भनिदिनुहोस् त अलिकत क्लियर चाहिँ भोइस चाहिँ आइरहेको छैन यहाँको फेरि एकचोटि यहाँको परिचय दिनुहोस् त दान बहादुर खत्री भन्नुभयो अनि यहाँले आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि फेरि एकचोटि भन्नुहोस् त यहाँको गीतको टाइटल चाहिँ के होला फेरि एकचोटि भनिदिन पर्यो किनकि हामीले चाहिँ हजुरको आवाज चाहिँ अलिकति सानो पनि सुनिरहेका छौँ र क्लियर पनि सुनिरहेको छैन फेरि एकचोटि भनिदिनुहोस् त एउटा फोटो खिचेर राखौँला भन्नुभएको सुन्छ यहाँको रोजाईको गीतलाई केही छिनमा स्थान दिन्छु भने श्रोत साथी अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त सुन्छ उहाँ बोल्दै हुनुहुन्थ्यो ढोरबारादेखि दान बहादुर खत्रीजी चाहिँ सायद उहाँले भन्नुभयो होला र त्यसै गरी श्रोत साथी यहाँको रोजाईको गीतलाई पनि म केही छिनमा कार्यक्रम स्थान दिनेछु र सम्पूर्ण श्रोत साथीले कार्यक्रमलाई आशा रहेको छ भरपूर मनोरञ्जनको साथ सुनेर दिनुहुनेछ भने

त्यसै गरी श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र हाम्रो श्रोता साथीको रोजाइको भाकालाई म केही दिनमै स्थान दिनेछु भने अहिलेको लागि भने चाहिँ नाचो फिरिरी टाइटलमा रहेको सुमधुर भाका स्वीकार्नुहोला है त

0: के
1: तल तिम्रो फेभरेट ढाक निकालेको फिल्म लागेछ हेर्न जाने होइन जानला
0: बाख्रा सिंह हेरिदिन्छौ र
2: Thank you.

0: 없는 기세요. 그러니 매매하는 거예요.
1: 아니 야 떨어 러려라 보시라서 멀리 우타려
0: 아니 말로
1: 뛰어주니 뭐 덕분에 여러 가지
0: 올리
2: हजुर श्रोता साथी निगेने सुमधुर संगलाई पनि कार्यक्रम स्थान दिइसकेको छु. नाच फेरी टाइटलमा रहेको सुमधुर संग रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला. र त्यसै गरी श्रोता साथी अघि भर्खरै मात्र चाहिँ हामीसँग एकजना श्रोता साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो. उहाँले निगेने सुमधुर संग रोज्नु भएको छ. धनबहादुर खत्रीजी बोल्दै हुनुहुन्थ्यो. उहाँले चाहिँ एउटा फोटो खिचेर चाहिँ भन्नुभएको थियो भने त्यसै गरी आशु रहेको छ यो सायद यहाँकै रोजाइको भाका रहेको छ होला भने एउटा फोटो टाइटलमा रहेको सुमधुर संग रहेको छ जसमा आवाज रहेको छ राजकुमार बानिया र अस्मिता अधिकारीको भने स्वीकार्नु होला यो मिठो संगलाई है त.

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर गीतलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने कार्यक्रमको फेरि पनि एउटा अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्राममा जानु अघि कार्यक्रममा निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ साइलोमा चार घरी, जसमा आवाज रहेको छ विश्व दोङको भने त्यसै गरी सुमिना लोको पनि आवाज रहेको छ। यो सुमधुर गीतलाई राख्दै जाँदैछु कार्यक्रमको फेरि पनि अर्को छोटो विश्राममा भने तपाईँले हामीलाई सुन्दै गर्नुहोला रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, गौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
6: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
7: होइन, के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक, शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ, म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420।
10: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-171-16-069, राजु विश्वकर्मा 98-087-169।
14: मम्मी भोक लाग्यो खाजा खाम न
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
14: हस् मम्मी
16: मैले सुने छोरी ल जाम हिँड
15: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
17: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9098228144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
17: बीजी मोमो हाउस दुलीगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
18: यही आउँदो साउन 2 गते पहिलो शनिबार
19: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
18: उपचार हुने रोगहरू
19: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
18: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
19: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
18: दिसा पिसाब एवं पेटको समस्या
19: तौल घटबड हुने वा थाइराइडको समस्या
18: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
19: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु
19: फोन नम्बर 0564142333 र 9968161887
20: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
15: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
21: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
15: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420
21: दिप मल्ल ठकुरी 9460141530
22: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
17: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
22: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
17: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
22: नोट

0: काठमाडौँबाट
1: मयम चिसा पानी
2: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166-34372। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
9: हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राम कलिङ टाइममा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भने म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको नै छु र तपाईँले हामीलाई रेडियो ढोरबाराही 93.8 MHz अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी प्रोग्रामको प्रायोजक गरिएको छ ओमे बाबुसन सुन साथी पसल दुलेगौंडाले भने यदि यहाँहरूलाई पनि केही थप सेवाहरू चाहिएमा पसलबाट केही गरगनाहरू खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि अर्डर अनुसारको विभिन्न डिजाइनका गरगनाहरू खरिद बिक्री तथा सार्टफेयर पुराना गरगनाहरू सार्टफेयर तथा मर्मत खरिद बिक्री यहाँले गर्न सक्नुहुनेछ भने पसलबाट चाहिँ खरिद गरिएका गरगना यही बिक्री तथा सार्टफेयर गर्दा उचित मूल्य पनि यहाँले पाउन सक्नुहुनेछ भने साथै चाडपर्वको अवसरमा पनि गरगनाहरू बनाउँदा विशेष छुट चाहिँ यहाँले पाउन सक्नुहुनेछ भने यस प्रोग्रामको प्रोभाइडर हुनुहुन्छ मिन बहादुर सोनार र त्यसै गरी प्रोग्रामको प्राइज स्पोन्सर गरेको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी सपले भने प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। श्रोता साथीहरूलाई पनि पसलबाट थप सेवाहरू चाहिएमा यहाँले चाहिँ पसलबाट सेवाहरू लिन सक्नुहुनेछ। गरगनाहरू खरिद बिक्री गर्न सक्नुहुनेछ भने श्रोता साथीलाई चाहिँ ग्यारेन्टीका गरगनाहरू साथै गुरुङ मगर कल्चरल ड्रेसहरू चाहिन्छ भने पसलबाट चाहिँ यहाँले लिन सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ भने हामी सन्डेको एपिसोडमा रहेर अन्ताक्षरी खेल्दैछौ र त्यसै गरी मन्डेमा रहेर रुजाइको गीत संगीतलाई कार्यक्रम स्थान दिने

र आज हामी मन्दिरको एपिसोडमा रहेर यहाँको रोजाइको गीत संगीतलाई नै कार्यक्रममा स्थान दिइरहेको छौँ भने ट्युसडेमा रहेर कुनै पनि टपिकमा रहेर चाहिँ यहाँले कुराकानी गर्न सक्नुहुनेछ। कुराकानी चाहिँ हामी कुनै पनि टपिकमा रहेर विशेष टपिकमा रहेर चाहिँ कुराकानी गर्नेछौँ भने वेनेसडेको एपिसोडमा रहेर हामीहरू ड्रामा चाहिँ गर्नेछौँ। श्रोता साथीहरूले यदि आफै नै केही टपिक लिएर आउनुहुन्छ र त्यस सम्बन्धी ड्रामा पनि हामीले गर्न सक्नुहुनेछ भने यहाँहरूसँग चाहिँ कुनै टपिक छैन भने म आफै पनि एउटा टपिक राखेर चाहिँ ड्रामा गर्नेछौँ, ड्रामा चाहिँ हामी गर्नेछौँ भने थर्सडेको एपिसोडमा रहेर यहाँहरूको अर प्रतिभालाई कार्यक्रममा लिनेछौँ। यहाँले गाउन सक्नुहुनेछ, जोक सुनाउन सक्नुहुनेछ, गाउने कथाहरू पनि खेल्न सक्नुहुनेछ भने यहाँहरूको अर प्रतिभालाई हामी थर्सडेको एपिसोडमा स्थान दिनेछौँ। र त्यसै गरी फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक हामी खेल्नेछौँ र अन्तिममा शनिबारको एपिसोडमा रहेर गाउने कथा चाहिँ हामी खेल्नेछौँ भने श्रोता साथी हामी यसै गर्ने हप्ताको साथै दिन यहाँहरूमा फरक बार फरक श्रृङ्खलाको साथमा उपस्थित हुने गर्दछौँ। र 90.1 टेलिफोन लाइन भएर यहाँले कल गर्न सक्नुहुनेछ र श्रृङ्खलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने श्रोता साथी आजको एपिसोडमा रहेर हामीहरू आजको श्रृङ्खलामा रहेर यहाँको रोजाइको गीत संगीत कार्यक्रम स्थान दिनेछौँ भने श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ राङ चाहिँ टाइटल रहेको छ, जसमा आवाज रहेको छ निहित थापा र ब्रिजेश श्रेष्ठको भने स्वीकार्नुहोला यो मिठो सङ्गलाई है त।

हजुर श्रोता साथी, ऱ्याङ्क टाइटलमा सजिएको यो निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि स्वीकार्नु भयो होला भन्दै श्रोता साथी, अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्न तर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ रेलैमा, जसमा आवाज रहेको छ त्रिसेना गुरुङको, भने स्वीकार होला मिठो सङ्गलाई है त।

हजुर श्रोत साथी रेलैमा छ रेडियो निकै नै सुमधुर संघलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। त्रिसना गुरुङको आवाजमा सजिएको निकै नै सुमधुर संघ रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला भन्दै श्रोत साथी अहिलेको लागि भने हामी फेरि पनि विश्रामतर्फ जानेछौ र विश्राम पूर्व जानु अघि कार्यक्रममा सुनिल गिरीको आवाजमा सजिएको तिमी आउँछौ कि भनी टाइटलमा रहेको सुमधुर संघ राखिरहेको छु। स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi, 102.8 MHz.
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
2: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
1: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
2: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
3: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नवग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
3: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468883522
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै
6: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
0: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411443 र 9855420445
7: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन

0: विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9840664145।
2: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर श्रोता साथी, एकैछिनको विश्राम लगतै फेरि पनि प्रोग्राममा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई म स्वागत गर्न चाहन्छु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, आजको एपिसोडमा रहेर मन्डेको श्रृंखलामा रहेर हामीहरूले यहाँहरूको रोजाइको गीत संगीतलाई कार्यक्रम स्थान दियो भने हाम्रो श्रोता साथीले पनि कार्यक्रममा सहभागिता जनाइदिनु भएको थियो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निर्धारित समय पनि सकिने बेला भइसकेको छ। र त्यसै गरी आशा रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले भरपूर मनोरञ्जनको साथ कार्यक्रमलाई सुनेर सहभागिता जनाएर अन्तिमसम्म साथ दिनुभयो होला भन्दै आशा रहेको छ। कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ लिनुभयो होला। र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा फेरि पनि अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। निकै नै चर्चित ट्रेनिङ सङ पनि रहेको छ, बादल पारीको देशैमा सजिएको सुमधुर सङ रहेको छ, जसमा आवाज रहेको छ यसले योगीको भने। यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ र माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हेभ अ गुड डे, हाइका।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678167।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
6: ल किन हो हामी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98060-13195 र 98467-15368।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0625414236, मोबाइल 98560-78302 र 98460-78302।
0: एक सय 103.8
1: अन्तर्मनको आवाज
0: स्टेशन 1 स्टुडियो सन्चेत
13: अहिले मध्याह्नको 12 बज्यो
14: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
15: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
16: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
15: इट्स 12 पीएम
17: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अविरल वर्षाले निम्त्याएका घटनामा विभिन्न ठाउँमा तीनजनाको मृत्यु। हेटौँडाको कर्रा खोलामा आएको बाढ़ीले 12 चक्के ट्रक बगायो।
0: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द। आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: आत्मदाह गरिएका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी। सोधपूछको लागि नियन्त्रणमा लिएका महानगर प्रहरी भने रिहा।
0: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आगलागी हुँदा 27 जनाको मृत्यु।
1: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा मिला।
4: अनि
3: घर सर बेच्न छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका 2 राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिदा एक वृद्धाको मृत्यु भएको छ। 2 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब 7 बजे माथिबाट खसेको पहिरोले टहरा पुरिदा 71 वर्षीय वृद्धा जसी कुमारी साईको मृत्यु भएको हो। घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 वर्षीय सीता शाह थापा र उहाँकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका छन्। उद्धार गरिएका सीता र मेनुका मृतक साईकी छोरी र नातिनी रहेको प्रहरीले बताएको छ। जाजरकोट भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए। घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी 5 कटियाबाट प्रहरीको टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरेको छ। यस्तै दोलखाको कालिनचोक गाउँपालिका 1 क्याङपोलमा पहिरोमा परि 4 महिने शिशुको मृत्यु भएको छ। उनकी आमा गम्भीर घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गैराती करिब 9 बजे गएको पहिरोमा परि 4 महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी आमा 19 वर्षीय शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। भीमेश्वर नगरपालिका 1 सुप्पा माइतीबाट घर फर्किरहेको बेला सुनखानी साङबा सड़क खण्ड स्थित क्याङपोलमा पहिरोले सड़क अवरूद्ध भएकाले गाड़ीमा ओर्लिएर हिँड्ने क्रममा उनीहरू अर्को पहिरोमा परेको प्रहरीले बताएको छ। शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
1: बागलुङमा घरको पर्खाल भत्कन्दा 1 बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका 2 सलामकोटमा घरको पर्खाल हिजो साँझ भत्किँदा च्यापिएर बढ़ीकार गाउँपालिका 5 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभएको छ। पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तीबाङ प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ।
0: हेटौँडाको कर्रा खोलामा आएको बाढ़ीले आज बिहान 12 चक्के ट्रक बगाएको छ। बिहान 7:45 बजे हेटौँडा 17 हटिया स्थित शिवम सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कलभर्टमा पानीको बाप बढ़दा बगाएको प्रहरीले बताएको छ। शिवममा ढुङ्गा अनलोड गरेर फर्कदै गरेको ना 7 ख 765 नम्बरको 12 चक्की हाइसर ट्रक चालक सहित बगाएको हो। चालक चितुवन रत्नगर 13 34 वर्षीय दीपक थिङ भने पौडिएर निस्कन सफल भएको प्रहरीले बताएको छ।
1: लेन्दे खोलामा हिजो साँझ पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो साँझदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजबाट पुनः विद्युत उत्पादन शुरू गरिने उहाँले जानकारी दिनुभयो। गत वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुननिर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशंकामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको हो। रसुवागढ़ी हाइड्रो पावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ। भुटेकोशी नदीमा पनि पानीको बहाव बन्न थालेपछि रसुवागढ़ी भन्सार यार्डमा रहेका मालवाहक सवारी साधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार हिजो साँझ आएको हल्का बाढ़ीले मैलुङ सड़क बाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन। मैलुङ सड़क खण्ड जोखिममा परेकोले किरूङ आवतजावत गर्ने सवारी साधनलाई पेत्रावती कालिका स्थान धुन्चे सेप्रुबेसी हुँदै रसुवागढ़ी पुग्ने स्थाविकको सड़क प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
0: जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने पूर्वानुमान गरेको छ। काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेप्लाञ्चोक र अन्य आसपासका जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको विभागका बाढ़ीविद विनोद पराजुलीले बताउनुभयो। यस्तै पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, शंखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्लामा साना नदीमा बाढ़ी आउने जोखिम छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य भूभागमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
1: गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिएको छ। नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको थियो। ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो। भट्टराईका अनुसार कानूनी प्रक्रिया शुरू गरिएको छ। नेपालीको सब पोस्टमार्टम गर्नेदेखि कसैमाथि मुद्दा चलाउने अवस्था देखिए सोही अनुसार अघि बढ़ने उहाँले बताउनु भएको छ। उहाँका अनुसार पीड़ित परिवारले कसैको नाम किटान गरेर जाहेरी दिएको छैन। हिजो मात्र नेपालीको परिवार र प्रशासनबीच नौबुधी सहमति भएको थियो। गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग परिसर अगाडि मोटरसाइकलमा नगर प्रहरीले हुइलक गरेको विषयमा विवाद भएपछि पेट्रोल छर्किएर आत्मदाह गरेका नेपालीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। तीनजना महानगर प्रहरीलाई सोधपूछको लागि नियन्त्रणमा लिएको भए पनि उनीहरू छुटिसकेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जेएनजी अभियन्ता माजित अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गर्नुभएको छ। काठमाडौँको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत अन्सारीले आज सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गर्नुभएको हो। किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएका उहाँको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिएको, पक्राउ पूर्ति पनि नदेखाइएको तथा पक्राउको कानूनी हैसियतबारे कुनै स्पष्टता नरहेको दावी गर्नुभएको छ। अन्सारीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गर्नुभएको छ। अस्पतालमा उपचार गराइरहेका उहाँलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालयमा लैजाने प्रयास भइरहेको अन्य जेएनजी अभियन्ताहरूले बताएका छन्। गैर कानूनी रूपमा पक्राउ गरी अन्सारीलाई दवाब दिएको सूचनापछि अहिले मानवाधिकार आयोगको टोली अस्पताल जाने तयारीमा छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी आक्रमण बढ़िरहेका बेला इरानमाथि हुने कुनै पनि आक्रमणमा सहयोगी बनेमा खाड़ी मुलुकलाई निशाना बनाउने चेतावनी इरानले दिएको हो। बीबीसी फारसीका अनुसार अमेरिकाका तर्फबाट भएका हालैका आक्रमणहरूपछि इरानको विदेश मन्त्रालयले आज यस्तो चेतावनी जारी गरेको छ। विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कुनै पनि आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अखडा प्रयोग गर्न नदिन छिमेकी देशहरूको जिम्मेवारी भएको स्मरण पनि गराएको छ। इरानले आफ्नो विरूद्धको आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने हरेक ठाउँलाई उसको सेनाले जवाबी कार्यवाहीमा निशाना बनाउने बताएको छ। इरानको सरकारी संचार माध्यममा जारी विज्ञप्तीमा विदेश मन्त्रालयले युद्ध विराम सम्झौतामा हस्ताक्षर भएको अहिले 25 दिनमा अमेरिकाले खुला रूपमा सम्झौताका लगभग सबै प्रावधानको उल्लंघन गरेको उल्लेख गरेको छ। अमेरिकाले इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विज्ञान विभागका भवन र अन्य सरकारी सुविधा निशाना बनाएर आक्रमण गरिरहेको विदेश मन्त्रालयले दावी गरेको छ। मन्त्रालयले यसलाई गम्भीर युद्ध अपराध भनेको छ।
1: थाइल्याण्डको एक लोकप्रिय पबमा आगलागी हुँदा 27 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले आगलागी भएको घटनास्थलबाटै टेलिभिजन मार्फत सम्बोधन गर्दै 27 जनाको मृत्यु भएको र घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएको जानकारी दिनुभएको छ। पबमा प्रस्तुति दिइरहेका एक संगीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्री अनुतिनले बिजुली बन्द हुनु अघि मञ्च नजिकैबाट सर्किट ब्रेकरबाट धुवा निस्किएको, त्यसपछि ठूलो विस्फोटको आवाज सुनिएको र धेरैजसो पीड़ितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएको उल्लेख गर्नुभएको छ।
0: अब खेल समाचार। इटालियन स्टार टेनिस खेलाड़ी जेनिक सिनरले लगातार दोस्रो पटक विम्बल्डन टेनिस उपाधि जितेका छन्। गैराती सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जर्मनीका अलेक्जाण्डर ज्वेरेभको कड़ा चुनौतीलाई पछ्याउँदै विश्व नम्बर एक सिनरले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका हुन्। 3 घण्टा 46 मिनटसम्म चलेको 5 सेटको रोमाञ्चक भिडन्तमा सिनरले ज्वेरेभलाई पराजित गरे। यसअघि फ्रेन्च ओपनमा ग्रान्ड स्लाम उपाधि जितेर उच्च मनोबलमा रहेका नम्बर 2 वरियताका ज्वेरेभले खेलमा आक्रमक शुरूआत गरेका थिए। खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ कुनै पनि खेलाड़ीले एकअर्काको सर्भिस ब्रेक गर्न सकेका थिएनन्। अन्तत टाई ब्रेकरमा ज्वेरेभले बाजी मार्दै पहिलो सेट आफ्नो नाम गरे, तर सिनरले दोस्रो सेटको टाई ब्रेकरमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछिका तेस्रो र चौथो सेटमा पनि सिनरले आफ्नो स्वाभाविक र आक्रामक बेसलाइन खेल प्रदर्शन गर्दै ज्वेरेभको रक्षा पंक्तिलाई ध्वस्त पारेर उपाधिमाथि कब्जा जमाए। यो जीतसँगै सिनर र ज्वेरेभ बीचको भेटमा सिनरको रेकर्ड अझ बलियो बनेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अविरल वर्षाले निम्त्याएका घटनामा विभिन्न ठाउँमा 3 जनाको मृत्यु। हेटौँडाको कर्रा खोलामा आएको बाढ़ीले 12 चक्के ट्रक बग्यो।
0: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द। आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: आत्मदाह गरेका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी। सोधपूछको लागि नियन्त्रणमा लिएका महानगर प्रहरी भने रिहा।
0: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आगलागी हुँदा 27 जनाको मृत्यु।
1: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
7: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
7: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
8: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
7: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्त्रे बैंकको ठिक पारिपट्टी फोन 0665939769
9: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502949 मोबाइल नम्बर 97 36 45 845 वेबसाइट www.gandakiuniversity.edu.np
10: राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
11: नरिसौ न त डबल हिँड कहाँबाट ल्याउने हो
10: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
12: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
15: यही साउन 2 गते शनिबार
16: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
16: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
16: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
16: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
14: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
17: तनहु सेवा अस्पताल दुलेगौंडा फोन 0665414377 मोबाइल 9856344043
10: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
10: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
19: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
20: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
10: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
20: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
10: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छर्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
19: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305
22: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज

0: एक साइलेजको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्ठिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807162।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840041530।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
9: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
8: हारजोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856031053।
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 9868861887।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, VP फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबुराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: एलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
0: मोबाइल 98058535337 र 98066159।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98 171 56 606।
10: फुकै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
11: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
0: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
3: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज
0: दिस इज रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज
4: द बेस्ट गिफ्ट फॉर पापा मम्मी सारेगामा कारवां।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
10: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठ तन हो।
13: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौं।
14: विश्वकप?
13: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
14: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
13: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
14: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 9736245845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625963।
7: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385522।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, लेट्स डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560-28543 र 9417-00787।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9467-15368।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक
4: प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट

0: समस्या
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गड़बड़ी, सेतो पानी बग्ने, निसंतान तथा यौन दुर्बलता, पीसीओडी,
0: नशा तथा बात संबंधी रोगहरू, ढाड़ कम्बर को दुखाई, घुड़ा खिएको तथा अन्य सम्पूर्ण नशा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हाथ खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथ ही पुराना निको नभएको घाउ, छाला संबंधी रोगहरू, एलर्जी, धूपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
4: तीन दिन भयो।
3: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पछि पानीमा मेटली स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063098 र 9845610950।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: थापाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
1: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
1: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9460161220।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633398 र 9845610950। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू,
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
18: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
18: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
11: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
19: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
20: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ।
0: राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
21: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801032475।
22: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
23: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
20: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810 9008828811 र 9008828816।
24: कहाँ जाने?
25: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
24: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
25: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
24: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
26: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
27: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
28: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
27: अनि बन्छ त दाई?
28: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
29: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
30: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
31: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
30: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
32: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
33: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
20: ढोरबाराही हाइलाइट्सको साथमा
34: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
35: रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सभामुख टीपी आर्यले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय एकतालाई सुदृढ़ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। नेपालभित्र मात्र नभई नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्र उहाँले बताउनु भएको हो। आधुनिक प्रविधि विश्वव्यापी प्रतिस्पर्धा र बदलिदो सामाजिक संरचना बीच पनि भाषा संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सामूहिक जिम्मेवारी भएको बताउनु भएको हो। भानुभक्तले देखाएको मार्ग सरलता स्पष्टता जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँले बताउनु भएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाको संख्या खचाएर अधिकतम 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको सोमबारको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत कानूनी र आयोजनाको पुनरावकन गर्न सुझाव दिनुभएको हो। उहाँले गौरवका आयोजनाको संख्या बढ़ीमा 10 सीमित गरी बाँकीलाई रूपान्तरकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न सिफारिश गर्नुभएको छ। उहाँका अनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै र स्पष्ट कानूनी तथा नीतिगत व्यवस्था नहुँदा अन्य सामान्य आयोजना शहरकै प्रक्रियाबाट गुज्रनु पर्ने बाध्यता रहेको छ। यसै गर्दा आयोजनाहरूको प्रगति सन्तोषजनक हुन सकेको छैन। प्राथमिकताका आयोजनालाई परिणाममुखी बनाउने कार्यान्वयन कार्यविधिको अभाव जग्गा प्राप्ति रोग कटानी र मुआवजा निर्धारणमा हुने ढिलाइलाई मुख्य समस्याका रूपमा रहेको उहाँले बताउनु भएको हो। तयारी बिना नै गौरवका आयोजना घोषणा गरिएकाले प्रारम्भिक चरणमै लामो समय खर्च हुने गरेको आयोगको ठहर रहेको छ। हाल 27 आयोजनालाई राष्ट्रिय गौरवको सूची विश्वास रहेको छ। नेपाली कांग्रेसको संस्थापन र इतर पक्षले बीपी स्मृति दिवसको अवसरमा बेग्ला बेग्लै कार्यक्रम तय गरेको छ। इतर पक्षले काठमाडौँमा पहिलो बीपी स्मृति दिवसको अवसरका कार्यक्रममा राखी र काउन्टर दिन लागेपछि यसले विभाजनमा बल पुग्ने देखिएको छ। यो पक्षले चुनावीमा चुनदेवीमा सम्पर्क कार्यालय राखेर समानान्तर प्रतिनिधि गरिरहेको छ। संस्थापन पक्षले साउन 6 बीपी स्मृति दिवसकै दिन जरा अभियानलाई समापन गर्ने तयारी थालेको छ। संगठन सुदृढीकरणका लागि कांग्रेसले वैशाख 1 जरा अभियान सञ्चालन गरेको थियो। अभियानको मुख्य उद्देश्य सदस्यता अत्यावधिक र नयाँ विवरण वितरण नै रहेको थियो। अहिले पार्टी विभाजनको मूल कारक त्यही बन्दै गएको छ। पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश जिल्ला तथा पालिका कार्य समितिलाई परिपत्र जारी गर्दै अभियानको समापन गर्ने बारे जानकारी गराएको छ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीका तर्फबाट 77 जिल्लामा खटिएका प्रतिनिधिहरूलाई अध्यावधिको काम सक्न निर्देशन दिइसक्नु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै वहाँले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता स्पष्ट गन्तव्य र राजनीतिक इमान्दारी अपरिहार्य रहेको बताउनु भएको हो। पोखरेलले देशको विकृति विसंगति र बेथिती हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सोप्नु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गर्नुभएको छ। आफैभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीतिक सुधारको जिम्मा सोप्नु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको पोखरेलले बताउनु भएको छ। उहाँले सरकार भाषण र सस्तो लोकप्रियताको भरमा नेपाल बदल्ने दावी गर्नेहरूको व्यवहार नै विरोधपूर्ण देखिएको उल्लेख गर्नुभएको छ। चर्का भाषण र सस्तो लोकप्रियताको भरमा नेपाल बदल्ने दावी गर्नेहरूको कार्यशैली पूर्णत विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आशा छलङ्ग भइसकेको पोखरेलको भनाइरहेको छ। विभिन्न संचार माध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा गाड़ी पार्किङ गरी पत्रकारहरूको आवत जावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महासंघले आइतबार बिहान 7 तीनको कान्तिपुर पब्लिकेशन नयाँ बानेश्वर स्थित अनलाइन खबर र मध्य बानेश्वर स्थित हिमालयन टेलिभिजनको कार्यालय प्रवेशद्वारमै गाड़ी पार्किङ गरिएका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालय प्रवेश निगममा समस्या भएको थियो। महासंघले विज्ञप्ति जारी गर्दै संचार गृहको गेटमा राखिएका गाड़ी तत्काल हटाई संचारकर्मी र संचार संस्थाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोड़दार माग गरेको छ। यस्तै संचार माध्यम र पत्रकारको स्वतन्त्र रूपमा पेशागत दायित्व निर्वाह गर्ने अधिकारमा अवरोध पुर्याउने यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही गर्न पनि महासंघले सरकार र सुरक्षा निकायको ध्यानकर्षण गराएको छ। निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सड़क बन्द भएपछि इलाम पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ। यातायात अवरोध भएसँगै यात्रुले शास्ति पाएका छन् भने मालवाहक गाड़ीको ढुवानी समेत प्रभावित बनेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका नौ राजदु वालीमा पुरानै पहिरो थप खसिएर सड़क बगेपछि कुनै पनि प्रकारका गाड़ी चल्न सकेको छैनन्। डिभिजन सड़क कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सड़क मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भएको बताउनु भएको छ। जोगमाई र पुवाखोलामा बेली ब्रिज जडानको तयारी रहे पनि भारतबाट सामग्री र प्राविधिक आउने मिति अझै निश्चित नभएकाले तत्काल समाधान हुने अवस्था नरहेको उहाँको भनाइरहेको छ। यातायात अवरोध भएपछि इलाममा मालवाहक गाड़ीहरू प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य संघले जनाएको छ। पछिल्लो समय उपत्यकामा मोटरसाइकल र स्कूटरको चोरीका घटना बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भई फेला परेका 51 मोटरसाइकल तथा स्कूटर सम्बन्धी धनीलाई हस्तान्तरण गरेको छ। सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम बीच प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफले पछिल्लो एक महिनामा फेला परेका 35 मोटरसाइकल र 16 स्कूटर सम्बन्धी धनीलाई हस्तान्तरण गर्नुभएको हो। मोटरसाइकल तथा स्कूटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाएको ट्राफिक प्रवक्ता एसपी नरेश राज सुवेदीले बताउनु भएको हो। लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नु पर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उहाँको सुझाव रहेको छ। सवारी साधन चोरी हुनबाट जोगाउन प्रविधिको प्रयोग गर्न एन्टी लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याक जस्ता प्रविधि प्रयोग गर्न ट्राफिकको आग्रह रहेको छ। गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्त पूर्व सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्म जिल्लामा मात्रै 670 सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। तीमध्ये 25 विषालु सर्पले टोकेको पुष्टि भएको छ। तथ्याङ्क अनुसार नवलपरासी बर्दघाट सुस्त पूर्वमा अघिल्लो आर्थिक वर्ष 2081-82 1029 सर्पदंशका घटना दर्ता भएका थिए भने 52 विषालु सर्पदंश भएको थियो। यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ़ने भएकाले अन्य जिल्लाको तुलनामा सर्पदंशका घटना बढ़ी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनु भएको हो। उहाँका अनुसार सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्छिनु भन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। गण्डकी प्रदेशमा नवलपरासी बर्दघाट सुस्त पूर्व 25 चालू आर्थिक वर्षमा तनहुमा 279, कास्कीमा 187, स्याङ्जामा 177, लमजुङमा 93, म्याग्देमा 57, गोर्खामा 46, बागलोङमा 38 र पर्वतमा 16 सर्पदंशका घटना दर्ता भएका छन्। मनाङ र मुस्ताङमा भने कुनै घटना दर्ता भएका छैनन्। राजधानी विभागले नेपालको इतिहासको सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राजधानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राजधानी विभागले सोमबार एक सूचना जारी गर्दै आजबाट नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो। विभागका अनुसार करिब 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। विभागले नयाँ सूचना प्रविधि प्रणाली सञ्चालनमा आएपछि प्रभावकारी चरणमा केही प्राविधिक चुनौती प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा समस्या ढिलाइ हुन सक्ने जनाएको छ। यस अवस्था नयाँ प्रणाली सञ्चालनको शुरूवाती चरणमा स्वाभाविक भएको विभागको भनाइ रहेको छ। सम्भावित समस्यालाई ध्यानमा राख्दै विभागका प्राविधिक टोली कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू 24 घण्टा तयारी अवस्थामा रही प्रणालीको अनुगमन परीक्षण र सुधारमा खटिरहेको जनाएको छ। विभागले देखिएका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न आफूहरू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताएको छ। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा 2,800 रूपियाँले घटेको हो। आज सुन प्रतितोला 2,85,200 रूपियाँ कायम भएको छ। आइतबार सुन प्रतितोला 2,88,000 रूपियाँमा कारोबार भएको थियो। त्यसै गरी सोमबार चाँदी तोलामा 100 रूपियाँले घटेसँगै प्रतितोला 4,375 रूपियाँ कायम भएको महासंघले जनाएको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औस 4,06943 अमेरिकी डलर र चाँदी 5,835 अमेरिकी डलरमा कारोबार भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरान बीच तनाव थप जुलिएको छ। दुवै पक्षले चलखाँची आफ्नो नियन्त्रणमा रहेको दावी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ। कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। कुवेतले सोमबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी आकाशमा देखिएका खतरा प्रति जवाफी कार्यवाही गरेको जनाएको छ। इरानले अमेरिकी हवाई आक्रमणको प्रतिक्रिया स्वरूप आक्रमण गरेको दावी गरिए पनि कुवेती सेनाले तत्काल कुनै क्षति वा मानवीय हताहत भएको पुष्टि गरेको छैन। बहरानले पनि सम्भावित मिसाइल खतरालाई मध्यनजर गर्दै सोमबार दुई पटक चेतावनी साइरन बजाएको जनाएको छ। हस्त दिउँसो 2 बजेको ठोरबाट हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हतारको
3: काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169।
0: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
5: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
34: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98560625265 र 98468164145।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9808216142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल।
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192692।
13: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
14: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: उपचार हुने रोगहरू
14: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
13: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
14: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
13: दिसा पिसाब एवं पेटको समस्या
14: तौल गडबड हुने वा थाइराइडको समस्या
13: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
14: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
14: फोन नम्बर 0564142333 र 98678167।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार सेवाहरू
16: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
15: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
16: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
15: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
16: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
15: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
16: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780
17: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
17: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
17: गण्डकी मेडिकल हल दुलेगौंडा हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
17: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
14: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
17: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री फोन 0656903769
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

हजुर श्रोत साथीहरू, निकै नै रमाइलो गीतलाई पनि भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने दिम कि नदिम यो सुमधुर भाका राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर साथी निकै नै रमाइलो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। दिम कि नदिम गीतको बोल रहेको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला र अहिलेको लागि भने ए मेरो पढान गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ टेक विशी र शान्ति श्री परियारको पनि स्वीकार्नु होला है त।

हजुर श्रोता साथी ए मेरो पढान गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि परे कार्यक्रममा फेरि पनि एउटा अर्को सुबोध भएकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ आफ्नै पाराको स्वीकार्नु होला है त

हजुर श्रोता साथी, आफ्नै पाराको गीतको बोला पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने श्रोता साथी जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु भने त्यसै गरी गीतको बोल रहेको छ ज्यान सुकाउँछ सुमधुर भाका रहेको छ, स्वीकार्नु होला है त।

0: प्योइतोको थेबिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधे मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058800008 र 98460069246।
7: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165930001।
10: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
11: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईं बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज चाहिँ हामी तपाईँको माझमा चाहिँ मन्डेको एपिसोडमा रहेर यिनै बिहानको सङ्गलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ तपाईँको माझमा चाहिँ परिवर्तन बिहानबाट रहेको समीप बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु।

हजुर, समीप बोलको गीतलाई पछाडि प्रवेशन दिइसकेछौ, जुन चाहिँ परिवर्तन बिहानबाट चाहिँ रहेको थियो भने हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। हामी ठिक 4 बजेदेखि 5 बजेको समय अवधिभरको लागि चाहिँ उपस्थित हुने गर्दछौँ भने प्रोग्राम लिएर चाहिँ म छु लक्ष्मी सुनार रहन्छौँ। 1 घण्टाको समय अवधिभरको लागि चाहिँ हामी चाहिँ 6 दिन फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ भने आज चाहिँ तपाईँहरूको माझमा मन्डेको एपिसोडमा रहेर यिनै बिहानको सङ्घलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने रकेट्सबाट रहेको धुन भुलको यो सङ्घलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ यो गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो संकल्पनी कार्यक्रम सन्देश राखेको छौ भने पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रहिरहेको छ। यसरी नै हामी चाहिँ तपाईँहरूको माझमा ब्यान्डको संग्रह नै कार्यक्रम स्थान दिइरहेको छौं र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि संग्रह स्थान दिने नै छौं भन्ने तपाईँहरूको माझमा चाहिँ बिर्सिनी हौ कि बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौं। द एलिमेन्ट्सबाट रहेको ब्यान्डबाट रहेको संग्रह चाहिँ भने यो गीत सार्दै हामी छोटो विश्रामा जाने नै छौं। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामीहरूसँगै रहनुहोला है त।

0: प्योई तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-164-34-372।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-59-122, 98058-28008 र 98460-69-246।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
1: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
10: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
11: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
12: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
13: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
12: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
13: सेवा लिने क्रममा चाहिने जानकारी
12: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
13: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
12: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा, पोखरा, फोन 0165-5294-93, 5524-94, 582-778।
0: This is Radio Dhor Barahi 103.8 MHz.
14: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.3.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने आज चाहिँ हामी तपाईँको माझमा चाहिँ मन्डे क्यापिस्टरमा रहेर यिनै ब्यान्डको सँगलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radiodharwarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ। भने हामी चाहिँ आज तपाईँको माझमा यिनै लेटेस्ट बिहानको संघलाई नै कार्यक्रम स्थान दिनेछौ र अहिलेको लागि भने स्टडीलाई नगरिकन कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छौ भने म मरे पनि बोलको गीत कार्यक्रम स्थान दिने नै छु सरबाट रहेको र अहिलेको लागि भने यो गीत छाड्दैछु। स्वीकार्नुहोस् है त

कार्यक्रम स्थान दिन्छौ। त्यसै गरी हामी चाहिँ थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सँगलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकोस्टिक अनप्लग म्यासअप र कभर सँगलाई कार्यक्रम स्थान दिने गर्दछौ। यसरी हामी हप्ताको छ दिन फरकमा फरक श्रृंखलाको साथमा उपस्थित हुन्छौ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। तपाईँले हामीलाई ठिक 4 बजेदेखि 5 बजेको घण्टाको समावेश भरको लागि भने चाहिँ सुन्न सक्नुहुनेछ भने सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भने अहिलेको लागि भने चाहिँ कार्यक्रम यिनै जानकारीसँगै संग्रह स्थान दिने रहेछु। द फिरन्ती बिहानबाट रहेको मनभरि माया छ बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने रहेछौ र अहिलेको लागि भने चाहिँ गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नुहोस् है त

हजुर संलग्न कार्यक्रम सुनिसकेका छौ भने पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ भने आशा रह्यो र सुनेर मनोरञ्जन पनि लिइराख्नु भएको छ भने आशाका साथ मैलेको लागि भनेपछि फेरि पनि कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छ भने अन्तिम माया बोलको गीत चाहिँ कार्यक्रम सुन्दैछु यो गीत छाड्दैछु स्वीकार्नुहोस्।

0: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: इस्तुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
4: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
4: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
1: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
2: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
1: प्रोपाइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950 बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98560625265 र 98468164145।
7: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: छिपानी मेटली स्टील फन पार्क का सब सामान साइनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867279794।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, केही छिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो डोहोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ मन्डे क्याफिसरमा रहेर हिँड्ने बिहानको संकलन कार्यक्रम सुनिदिइरहेको छौँ भने तपाईँलाई हामीलाई रेडियो डोहोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiodohorbara.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भन्दै अहिलेको लागि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई सन्देन नै छौँ। र आज चाहिँ हामी हाम्रो प्रोग्रामको अन्तिम तर्फ पनि आइसकेको छ भने अब हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ र यसरी नै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा सङ्गलाई साथ दिने नै छु भने सम्झिने मुटु बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदै म कार्यक्रम प्रस्तुत भोलि आउने बाचाको साथमा जारीको लागि भने चाहिँ गीत छाड्दै कार्यक्रमबाट चाहिँ बिदा हुने आज्ञा चाहन्छु। स्वीकार्नुहोस् यो सङ्गलाई।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: अफिसबाट अमित सरको फोन
2: हस्नपछि कल ब्याक गर्छु. ओ सरी भगवान, आज पनि ढिला भयो.
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु. आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु.
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन.
0: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560220279.
5: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो.
6: खै दिनुहोस् त. ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ.
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ. अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्.
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्.
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560260.
9: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ.
5: विश्वकप?
9: यस, विश्वकप. अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ.
5: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट.
9: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
5: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्.
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61 220.
5: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी.
5: अनि बिचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि.
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो. र जाम जाम.
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461 16878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235 52 663.
0: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोप्राइटर मीन बहादुर सुनार, 98253 59 1022, 98058 28008 र 98460 69 246.
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ.
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
15: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
14: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
14: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक
4: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज
16: स्टुडियो
17: अहिले साँझको पाँच बज्यो
18: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
22: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिल राज पाण्डेले नेपाली भाषाका क्रान्ति न्यायिक तथा आदिकवि भानुभक्त आचार्यलाई राज्यले दिनुपर्ने सम्मान र न्याय अझै दिन नसकेको बताउनु भएको छ। भानु नगरपालिका चार जुदेर रम्खामा सोमबार आयोजित 213 औं भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भानुभक्तको योगदान अनुसार राज्यबाट पर्याप्त प्राथमिकता नपाएको उल्लेख गर्नुभएको हो। मुख्यमन्त्री पाण्डेले तनहुँबाट निर्वाचित अर्थमन्त्री डाक्टर सोनिम वाग्ले प्रति संकेत गर्दै भानुभक्तको जन्मस्थलको विकासका लागि थप सहयोगको अपेक्षा गरेको बताउनु भएको छ। उहाँले गण्डकी प्रदेश सरकारले पनि भानुभक्तप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष असार 29 गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्मरण गराउनु भएको हो। नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ रहेको थियो। मुख्यमन्त्री पाण्डेले नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै भाषा र जातजाति कला र संस्कृतिको सम्मान हुनुपर्नेमा जोड़ दिनुभएको हो। भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न नसके मौलिक पहिचान नै संकटमा पर्ने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनु भएको हो। गण्डकी प्रदेशभित्र रहेका भाषा साहित्य कला र संस्कृतिको संरक्षण अनुसन्धान तथा प्रबन्धनका लागि गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको उल्लेख गर्दै उहाँले प्रदेशका मौलिक सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। मुख्यमन्त्री पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुन्दी रम्खाको संरक्षण र विकासका लागि पनि प्रदेश सरकारले निरन्तर बजेट विनियोजन गर्दै आएको बताउनु भएको हो। आर्थिक अवस्था अनुसार पूर्वाधार निर्माण तथा विकासका कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि जन्मस्थललाई साहित्यिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहने बताउनु भएको हो। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले रासोपा नेतृत्वको सरकारले जनस्तरमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाउनु भएको छ। सोबार गृह जिल्ला तनहुँ आएर संचारकर्मीहरूसँग कुरा गर्दै पौडेलले सरकारले जनतामा आशा देखाउनु पर्ने भए तापनि त्रास सृजना गर्ने र असुरक्षित महसुस हुने वातावरण बनाएको बताउनु भएको हो। पौडेलले सरकारले कानूनी राज्यको महसुस हुने अवस्थाको सृजना गर्नुपर्ने भए तापनि जनतालाई नियन्त्रण गर्ने तर्साउने जस्ता गतिविधि देखाएर कानून भन्दा माथि भए जस्तो व्यवहार देखाएको बताउनु भएको हो। उहाँले कांग्रेसले यस्तो रवैया स्वीकार्य नसक्ने स्पष्ट पार्दै राम्रो काममा समर्थन गर्ने तर विपन्न सुकुम्बासी र कृषकहरूप्रति अनुदार नहुन सुझाव समेत दिनुभएको छ। पौडेलले सरकारसँग जनताको समस्या समाधान गर्ने उचित योजना नभएको पनि बताउनु भएको हो। सरकार गठन भएको छोटो समयमा जनताको अपेक्षा अनुसार चल्ने छाटकाट नदेखिएको धारणा व्यक्त गर्दै संसदमा प्रतिपक्षको आवाज दबाउने कार्य भइरहेको ठूलो जनदबाव सिर्जना गरेर ठिक पार्नुपर्ने अवस्था देखिएको धारणा व्यक्त गर्नुभएको हो। तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेपालीले भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रबन्धनका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनु भएको छ। आदिकवि भानुभक्त हजुरको जन्मस्थल जुदिरमखापा सोमबार आयोजित भानु जयन्ती कार्यक्रममा बोल्दै सांसद नेपालीले भानु जयन्ती केवल औपचारिक कार्यक्रम नभई नेपाली भाषा साहित्य र राष्ट्रिय पहिचानलाई थप मजबूत बनाउने अवसर भएको बताउनु भएको हो। उहाँले नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै भाषा साहित्य र संस्कृतिप्रति सधैँ सम्मान र संरक्षणको भावना राख्नुपर्नेमा जोड़ दिनुभएको हो। सांसद न्यौपानेले तनहुँ जिल्लाको समृद्धिका लागि स्थानीय स्रोत साधनको अधिकतम सदुपयोग गर्दै भाषा साहित्य कला र संस्कृतिको प्रबन्धनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको हो। उहाँले तनहुँलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार विकास र पर्यटन प्रबन्धनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको हो। सांसद नेपालीले आदिकवि भानुभक्तको जन्मथलोको संरक्षण र विकाससँगै साहित्यिक पर्यटनको विस्तारले तनहुँको आर्थिक सांस्कृतिक र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिलराज पाण्डेले प्रदेश अस्पताल गोर्खामा आकस्मिक निरीक्षण गर्नुभएको छ। सोमबार प्रदेश अस्पतालमा गोर्खाको निरीक्षण गर्दै अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्था सेवा प्रवाहको प्रभावकारिता उपलब्ध सुविधा देखिएका समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे विस्तृत जानकारी लिनुभएको हो। मुख्यमन्त्री पाण्डेले निरीक्षणका क्रममा अस्पताल प्रशासन स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीसँग छलफल गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी व्यवस्थित र नागरिक मैत्री बनाउन आवश्यक सुझावहरू लिनुभएको थियो। अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले सहज रूपमा सेवा पाइरहेका छन् वा छैनन्, आवश्यक औषधि स्वास्थ्य उपकरण तथा जनशक्तिको अवस्था लगायतका विषयमा पनि चासो व्यक्त गर्नुभएको प्रदेश अस्पताल गोर्खाले जनाएको छ। निरीक्षणपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट गुणस्तरीय सहज सहुलियतपूर्ण र सर्वसुलभ स्वास्थ्य सेवा प्रयोग नागरिकसम्म पुर्याउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताउँदै सेवालाई प्रवाहलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधारको सुदृढीकरणको व्यवस्थापन दक्ष जनशक्ति परिचालन तथा सेवाको गुणस्तर अभिवृद्धिमा जोड़ दिनुभएको हो। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि आवश्यक नीति तथा कार्यक्रम मार्फत अस्पतालहरूको क्षमता अभिवृद्धि विशेषज्ञ सेवा विस्तार र नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ़ाउने योजना अघि बढ़ाएको मुख्यमन्त्री पाण्डेको भनाइरहेको छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले कुनै पनि नागरिक उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउनका लागि पारेको स्पष्ट पार्नुभएको हो। मुख्यमन्त्री पाण्डेले निरीक्षणबाट प्राप्त सुझाव तथा आवश्यकताका आधारमा अस्पतालको सेवा प्रवाहमा देखिएको समस्याको समाधान गर्दै थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा आवश्यक पहल गरिने विश्वास व्यक्त गर्नुभएको हो। धौलागिरी आइसफलबाट बग्ने राहुघाट नदी अब केवल हिमालको पानी मात्र बग्ने नदी होइन, यसै खोला किनारमा निर्माण भएका जलविद्युत आयोजनाहरूले उत्पादन गरेको ऊर्जासँगै सड़क पुल डिजिटल शिक्षा रोजगारी र स्थानीय अर्थतन्त्रको विस्तारले वर्षौंदेखि दुर्गम बानिएका बस्तीहरूलाई विकासको मूलधारामा जोड्दै राहुघाटलाई समृद्धिको करिडोरमा रूपान्तरण गरिरहेका छन्। केही वर्ष अघिसम्म सदरमुकाम बेनीदेखि दुई दिन पैदल हिँडेर पुग्नुपर्ने गाउँहरूमा अहिले सड़क सुविधा पुगेको छ। स्थानीयहरूले उत्पादन गरेका कृषि उपज गाउँमै बिक्री हुन थालेको छ। सिप अनुसारको सानो तिनो रोजगारी पाएका छन् भने यी सबै अवसरहरूको ढोका यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरूले दिएका छन्। राउघाट करिडोरमा निर्मित आयोजनाबाट अहिले 168 मेगावाट क्षमताको ऊर्जा उत्पादन हुन थालेको छ। थप कम्तीमा 46 मेगावाट विद्युत छिट्टे थपिने क्रममा रहेको छ। जलविद्युतहरूले केवल बिजुली मात्र बालेका छैनन्। वर्षौंदेखि किसान विकास पर्खेका दुर्गम गाउँमा सड़कको सुविधा, आधुनिक शिक्षा र नगद आमदानीले सुविधा पूर्ण जीवन र अवसर भित्राएका छन्। दुलेगौड़ा बजार क्षेत्रको पार्किङलाई व्यवस्थित गर्न शुक्लागंजकी नगर उद्योग वाणिज्य संघको वडा व्यवस्थापन समिति वडा नम्बर 4 पहल थालेको छ। बजार क्षेत्रको सौन्दर्यता कायम गर्नुका साथै ग्राहकहरूलाई सुविधा प्रदान गर्न फुटपाथमा जथाभावी हुने पार्किङलाई व्यवस्थित गर्ने अभियान शुरू गरिएको हो। वडा समितिका अध्यक्ष बालकृष्ण विकले यस अघि समेत एकतर्फी पार्किङ गराउँदै आएको स्मरण गर्दै अब ट्राफिक प्रहरी संघको सहकार्य अघि बढ़ेको बताउनु भएको हो। सोमबार बिहान दुलेगौड़ा क्षेत्रमा प्रयोग गर्ने गरी 20 स्थान नो पार्किङ बोर्ड ट्राफिक प्रहरी कार्यालय बेलचोतरालाई प्रदान हस्तान्तरण गर्दै विकले बजारको सौन्दर्यता कायम गर्न सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड़ दिनुभएको हो। कार्यक्रममा शुक्लागंजकी नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष राजकुमार वाकले शुक्लागंजकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्दर राम श्रेष्ठ, उपमहासचिव बीरसना श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय बेलचोतराका प्रमुख ओम प्रकाश कुर्मी लगायतले बजार क्षेत्रलाई व्यवस्थित बनाउने विषय आम जनताले महसुस गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष सुबेश श्रेष्ठले र संचालन सचिव उपेन्द्रलाल श्रेष्ठले गर्नुभएको थियो।

0: सड़कमा छाडा छोडिएका 320 सफाईको व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकाले व्यवहारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो। सड़क दुर्घटना हुनबाट जोगाउना जनावरलाई पुष्करणी परोपकार गोकुलधाम गौशाला मार्फत हेरचाह गरिएको छ। प्राप्त दूध र कम्पोस्ट मल बिक्री गरी गोलथामले रचनात्मक काम शुरू गरेको छ। महानगरको जनावर उद्धार वाहन मार्फत चौपायालाई पोखरा 14 बच्ची पुरुवामा पुर्याइएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले जानकारी दिनुभएको हो। गाई गोरूको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रूपमा चिनिन थालेको छ। गौशालामा गाई गोरू र बाछा बाछी गरी 320 भन्दा बढ़ी चौपाया रहेका छन्। गौशाला संचालनका लागि महानगरले वर्षेनी आर्थिक सहयोग दिँदै आएको छ। मोदी खोलामा आइतबार आएको बाढ़ीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 को सीमा सौरी बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरेछाची घान्द्रुक सड़कमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरोङ खोला थुनिएपछि आएको बाढ़ीका कारण उल्लिएको मोदी खोलाले सड़क बगाउँदा ग्रामीण पर्यटकको केन्द्र घान्द्रुक संघको सड़क सम्पर्क टुटेको थियो। सड़क बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पदयात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसाय समितिका कोषाध्यक्ष कृष्ण गुरूङले 3 दिन विदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 जना पर्यटक अहिले सड़क बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभएको हो। मोटर साइकल र स्कूटरमा गएका पर्यटकहरूलाई घान्द्रुकबाट खुलीबाङ महरिया तमु हुँदै बिरेछाची निस्कने कच्ची सड़कबाट यात्रा गराउनका लागि अहिले पाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले घान्द्रुक घुम्न गएका र एबीसी पदयात्रामा गएका पर्यटक समस्या परेपछि अहिले सड़क खुलाउन स्थानीय प्रशासन प्राविधिक टोली स्याउली बजार पुगेको बताउनु भएको हो। अन्नपूर्ण गाउँपालिका 11 मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर र खोरेपानी पुन हिल पदयात्राको प्रवेशद्वार पनि हो। हस्त साझ 5 बजेको ठोबर हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
4: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
4: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
5: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
4: दिशा पिसाब एवं पेटको समस्या
5: तौल गडबड हुने वा थाइराइडको समस्या
4: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
5: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
5: फोन नम्बर 0564142333 र 98681687
6: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
7: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
8: कहाँ
7: गण्डकी मेडिकल हल
9: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
6: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0635903769 मोबाइल 9840826926
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
12: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
10: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
12: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
10: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
13: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
14: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696।

0: छत्तरी र 98415 644
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261553507। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
3: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
4: यही साउन 2 गते शनिबार
5: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
5: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
6: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0564143770, मोबाइल 9956044343।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाइ? पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
9: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
10: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: एक सय तीन थोप्लो आठ
13: अन्तर्मनको आवाज।
14: स्टुडियो लाइन अहिले साँझको छ बज्यो।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।
16: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुगुका गणेश नेपालीको शव चार दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि। कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु।
0: संचार माध्यमका कार्यालय बाहिर शंकास्पद सवारी साधन पार्किङ गरिएको घटनाप्रति रासपाको ध्यानाकर्षण। ट्राफिक जरिमाना सम्बन्धी नयाँ नियम आइ नसकेको यातायात व्यवस्था विभागको प्रष्टीकरण।
1: साथै प्रदेशमा वर्ण उपचार केन्द्र स्थापना अघि बढ़ाउन प्रधानमन्त्रीको निर्देशन। गृहमन्त्रीले भेट नदिएको भन्दै निहारिका राजपूत र बिनु यादव सिंहदरबारको गेटमै धरनामा।
0: ट्रम्प र नेतन्याहुको आकस्मिक मृत्यु हुन सक्ने चेतावनी। अमेरिकासँगको तनाव थप चर्कन सक्ने संकेत।
1: र इंग्ल्याण्डका टेस्ट क्रिकेट टोलीका प्रशिक्षक म्याकलम पदबाट बर्खास्त।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज.
3: समाचार अब विस्तारमा. गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ. आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको चार दिनपछि आज अन्त्येष्टि गरिएको हो. गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो.
4: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ. सान्नी त्रिवेणी गाउँपालिका छ काप्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो. आज दिउँसो 1:30 बजे पिठोपिस्न घट्ट गएका बेला पहिरोले पुरिएर धामी गाउँका 40 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिम बहादुर खत्रीले जानकारी दिनुभयो. उहाँका अनुसार घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट 10 किलोमिटर टाढा रहेको जनाइएको छ.
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ. आज विज्ञप्ति जारी गर्दै रासोपाले संचार माध्यम र संचारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको जनाएको हो. रासोपाले राज्यको चौथो अंगका रूपमा रहेका संचार माध्यम र पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएको छ. कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, संचार गृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ. विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका साथ यस्ता गतिविधि आएको भन्दै भर्सना गरिएको छ. रासोपाले घटनाको तत्काल निष्पक्ष र सत्य तथ्य छानबिन गरी संचार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न व्यक्तिको पहिचान गरी कानून बमोजिम कार्यवाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ. साथै संचारकर्मीलाई कुनै पनि दबाव वा त्रासमा नपरी सत्य तथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै संचारकर्मी र संचार गृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव उभिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ. यसअघि नेपाल पत्रकार महासंघले पनि संचार गृह अघि राखिएका शंकास्पद सवारी साधनको छानबिन गरी कार्यवाही गर्न माग गर्दै विज्ञप्ति निकालेको थियो.
4: यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक जरिवाना सम्बन्धी फर्जी पर्चाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ. सामाजिक सञ्जालमा लगातार फैलिरहेको मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिमको जरिवाना दर रेट सहितको पर्चा पूर्ण रूपमा नक्कली र आधारहीन रहेको विभागले स्पष्ट पारेको छ. विभागका अनुसार ट्राफिक जरिवाना सम्बन्धी विषयमा नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन जारी नभएसम्मका लागि पुराना कानूनी व्यवस्थाहरू नै कार्यान्वयनमा रहनेछ. सवारी तथा यातायात व्यवस्था ऐन 2049 र सवारी तथा यातायात व्यवस्था नियमावली 2054 बमोजिम नै ट्राफिक जरिवाना निर्धारण हुने भएकाले तीनै कानूनी आधारलाई मात्र मानेर सचेत रहन विभागले सबैमा आग्रह समेत गरेको छ.
3: प्रधानमन्त्री बालेन्द्र शाहले साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ. प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो. प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो. उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानकर्षण गराउनुभयो.
4: न्याय माग्न खोज्दा गृहमन्त्री सुदन गुरूङले भेट नदिएको भन्दै निहारिका राजपूत र बिनु यादवले सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन्. निषेधित क्षेत्रमा धरना बसेपछि उनीहरूलाई प्रहरीले लगत्तै गेट अगाडिबाट हटाएको थियो। वर्षातका बेला राजपुर र बिनौली सिंहदरबार बाहिर सरकारको विरोधमा सड़कमा बसेका थिए। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी न्याहारिका र शिव बीच 2079 साल माघ 17 गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मिलापत्र भएको थियो। त्यसपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति पनि नपाएको भन्दै उनीहरू पटक पटक आन्दोलन गर्दै आएका छन्।
3: काठमाडौँ उपत्यका सहित देशका अधिकांश स्थानमा आज दिनभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको छ, अन्य ठाउँका अधिकांश स्थानमा वर्षा भइरहेको छ। ती क्षेत्रमध्ये केही ठाउँमा भारीदेखि अति भारी वर्षा भएको छ भने केही क्षेत्रमा मध्यम वर्षा भइरहेको विभागका मौसमविद मेन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने बताउनुभयो। आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। विभागमा प्राप्त अभिलेख अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी मकवानपुर गढ़ी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा भएको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अरियालले उल्लेख गर्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा गर्छ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पहिरोले देशका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन्। कालीगण्डकी करिडोर भने 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेल बगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सड़क अवरूद्ध भएको थियो।
3: आज शेयर बजार करिब 8 महिनाकै न्यून बिन्दुमा झरेको छ। आज बजार परिसूचक नेप्से 30 अंक घटेसँगै 2570 अंकमा कायम भएको छ, जुन गत मंगसिर 4 यताकै न्यून हो। बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढ़ेको छ। गत शुक्रबार 6.86 अर्ब कारोबार भएकोमा आज 7.46 अर्ब कारोबार भएको छ। आज 22 कम्पनीको मूल्य बढ़दा 249 घट्यो भने 4 स्थिर रहेको थियो। आज सबै समूहगत सूचक घटेका छन्।
4: भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात 10,743 बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि पूर्ण रूपमा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुर थिमीमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेर प्रमाणपत्र दिनुभएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका आकस्मिक मृत्यु हुन सक्ने इरानले चेतावनी दिएको छ। अमेरिकी सिनेटर लेन्सी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकार निकट संचार माध्यमले ट्रम्प, नेतन्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कड़ा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका हुन्। ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्कन सक्ने संकेत समेत गरेका छन्। ईरानी दैनिक हामसहरीले आफ्नो पहिलो पृष्ठमा आकस्मिक मृत्युका लागि तयार हुनुहोस् शीर्षक प्रकाशित गर्दै ट्रम्प अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथ र प्रधानमन्त्री नेतन्याहू तथा अन्य अधिकारीको तस्वीरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोडेको छ। उक्त सामग्रीमा ग्राहमको तस्वीर अघि ट्रम्प घुँडा टेकेर बसेको चित्र समेत समावेश गरिएको छ। अर्को इरानी पत्रिका भाताना ए इमरोजले ग्राहमलाई इरान विरूद्ध अमेरिकाको कड़ा नीतिका प्रमुख समर्थक मध्ये एक भन्दै उनको अचानक बिरामी परेर मृत्यु भएको उल्लेख गरेको छ। यसैबीच इरानी सरकारी संचार माध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरान विरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन्। यस्तो अभिव्यक्तिले सामाजिक सञ्जाल र अमेरिकी राजनीतिक वृत्तमा थप बहस सिर्जना गरिदिएको छ।
4: अब खेल समाचार। इंग्ल्याण्डले टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक ब्रेन्डन म्याककलमलाई पदबाट हटाएको छ। इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले म्याककलमलाई पदबाट हटाएको हो। टेस्ट टोलीका कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको दुई सातापछि आएको यो निर्णयसँगै इंग्ल्याण्डको चर्चित बाज बल युगको पनि अन्त्य भएको छ। न्यूजील्याण्डका पूर्व कप्तान समेत रहेका म्याककलम इंग्ल्याण्डको सीमित ओभर एक दिवसीय अन्तर्राष्ट्रिय र टी20 आईको टोलीमा मुख्य प्रशिक्षकका रूपमा भने निरन्तर रहनेछन्। पछिल्ला कमजोर नतिजा र मैदान बाहिर भएका केही विवादास्पद घटनाका कारण टेस्ट टोलीबाट उनलाई हटाइएको हो। टोलीको समग्र अवस्थाको समीक्षा गरेपछि ईसीबीले म्याककलमलाई टेस्ट टोलीबाट हटाउने निर्णय गरेको जनाएको छ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मुगुका गणेश नेपालीको सब 4 दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि। कालीकोटमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु।
3: संचार माध्यमका कार्यालय बाहिर शंकास्पद सवारी साधन पार्किङ गरिएको घटनाप्रति राजसभाको ध्यान आकर्षण। ट्राफिक जरिवाना सम्बन्धी नयाँ नियम आइ नसकेको यातायात व्यवस्था विभागको प्रष्टीकरण।
4: साथै प्रदेशमा वर्ण उपचार केन्द्र स्थापना अघि बढ़ाउन प्रधानमन्त्रीको निर्देशन। गृहमन्त्रीले भेट नदिएको भन्दै निहारिका राजपूत र विनु यादव सिंहदरबारको गेटमै धरनामा।
3: ट्रम्प र नेतन्याहूको आकस्मिक मृत्यु हुन सक्ने चेतावनी। अमेरिकासँग इरानको तनाव थप चर्कन सक्ने संकेत।
4: र इंग्ल्याण्डका टेस्ट क्रिकेट टोलीका प्रशिक्षक म्याककलम पदबाट बर्खास्त।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 98562625 र 98468064145।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौडा, फोन 0625414233, मोबाइल 9968861887।
4: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97632485 वेबसाइट www.gandakiuniversity.edu.np।
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468385022।
5: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सुसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151166।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
13: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
11: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
13: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
13: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
14: ए हो र, ल त ल,
16: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855621692।
17: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
18: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
17: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
18: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
17: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460926925।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-5699 छ।
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: अहिले के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार।

0: 98253 9100 122 98028 र 98460 69 246
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
4: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
7: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241 84264 र 98141 53305।
10: या आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलीगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556268191।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
16: किन आँखा मिचेकुमिचे गरेको
15: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
16: धेरै समय मोबाइल चलाएपछि क्या
15: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
16: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
15: ए, त्यसो भए जोगिन के गर्ने त?
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
15: बुझेँ।
16: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
17: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
20: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
4: विश्वकप?
3: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
4: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
3: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
4: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
5: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98166 95301।
6: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
7: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट सुरु गरौँ। आजका मुख्य खबरका शीर्षकहरूबाट
1: आज देशभरिका 34 जिल्लामा बाढ़ीको जोखिम, आवश्यक पूर्व तयारी तथा सम्भावित उद्धारका घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन अनुरोध।
0: सातवटै प्रदेशमा वर्ण उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन, राहदानी विभागद्वारा नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू।
1: विभिन्न मीडिया हाउसको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरिएका गाड़ी प्रहरीले हटायो, अधिकांशलाई सरकारप्रति आशंका, निष्पक्ष छानबिन गर्न रासोपाको माग।
0: आदिकवि भानुभक्त आचार्यलाई सरकारबाट उचित सम्मान नमिलेको गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको दावी, पूर्व अर्थमन्त्री विष्णु पौडेलको 5 पटकको म्याद थप अझै 3 दिन हिरासतमा राखिने।
1: अमेरिका हर्मुज जलमार्गको नियन्त्रण लिएर त्यसको संरक्षक बन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, अर्जेन्टिनाले 2026 फिफा विश्वकपको सेमी फाइनलमा इंग्ल्याण्ड विरूद्ध नीलो जर्सी लगाएर खेल्ने।
0: आज राजधानी सहित विभिन्न 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढ़ीको जोखिम रहेको छ। सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहु, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली जिल्लामा पनि बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले बाढ़ीको जोखिम क्षेत्रमा नदी तथा खोलामा जलसतह बढ़न सक्ने भएकाले नदी किनारका बस्तीमा सावधानी अपनाउन आग्रह गरेका छन्। नदी किनार र होजा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवत जावत नगर्न, मौसम तथा बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाको आग्रह रहेको छ। निरन्तर वर्षा भइरहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ़न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ। सम्बन्धित जिल्लाका पालिका सुरक्षा निकाय तथा विपद व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्व तयारी तथा सम्भावित विपदका घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ।
1: यसैबीच देशका धेरै जसो ठाउँमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबै जसो ठाउँमा वर्षा भइरहेको छ। केही ठाउँमा आधी घोप्टे वर्षा पनि भएको छ भने केही क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अधियालले जानकारी दिए अनुसार यो क्रम अझै चलिरहने र आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र योजना बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभएको हो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियत पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
1: नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्म राजाङ देङबेले आउँदो दिनमा सदनभित्र प्रतिपक्षको भूमिकालाई सशक्त बनाउँदै लैजाने बताउनु भएको छ। सिंहदरबारमा संचारकर्मीहरूसँग कुराकानी गर्दै सदनमा आफूहरूले इमानदारीतापूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले राष्ट्रको जल्दो बल्दो मुद्दा सानोदेखि ठूलोसम्म जनताको समस्यालाई आफूहरूले सदनमा समय दिएको बताउनु भएको छ। उहाँले सदनमा अहिलेसम्म आफूहरूले खेलेको भूमिकाबारे समीक्षा गरेर अगाडि बढ़ने बताउनुभयो। सदनमा दलभित्रको आवाज प्रमुख सचेतक र सचेतक जाने र अन्य सांसदहरूले पनि आ आफ्नो ढंगले कुरा राखिरहेको बताउनु भएको छ।
0: राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित हुने अपेक्षा गरेको विभागको भनाई छ। विभागले नेपालको इतिहासका सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न संचार माध्यमको कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सोमबार महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा संचार माध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएको यस्तो शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ। रासोपाले स्वतन्त्र प्रेस नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढ़तापूर्वक उभिएको उल्लेख गर्दै कुनै पनि बहानामा सूचना तथा संचार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने संचार गृहमा त्रासको वातावरण सृजना गर्ने र लोकतन्त्रको चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
0: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले संचार माध्यम व्यावसायिक प्रतिष्ठान र आफ्नो समेत घरमा सरकारकै योजनामा गाड़ी तिर्साइएको बताउनु भएको छ। उहाँले रातोपुलस्थित आफ्नो पुरानो घर जाने बाटोमा गाड़ी राखेर आवत जावत अवरूद्ध गरिएको भन्दै त्यसमा पनि सरकारको संलग्नता रहेको आशंका व्यक्त गर्नुभएको हो। थापाले सोमबार आज बिहान करिब 7 बजे 2 जना व्यक्ति आएर घरको मुखमै गाड़ी पार्क गरेका बताउनु भएको छ। स्थानीय बासिन्दाले दिएको जानकारी उद्धृत गर्दै उहाँले गाड़ी राख्ने व्यक्तिहरू त्यसपछि प्रशासनको गाड़ी चढ़ेर गएको देखिएको बताउनु भएको छ। उहाँले स्थानीयले दिउँसो उक्त घटनाबारे जानकारी गराएको उल्लेख गर्दै यसमा सबैभन्दा अचम्म लाग्दो पक्ष सरकार स्वयं संलग्न भएको जस्तो देखिएको आरोप लगाउनु भएको छ।
1: कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरिएका गाड़ी प्रहरीले क्रेन लगाएर हटाइदिएको छ। आज बिहान 8 बजे अगाडि नै कार्यालयको आवत जावत रोकिने गरी व्यवहारिक अवस्थामा छोड़िएका ती गाड़ीलाई प्रहरीले हुइल लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। यसैबीच पत्रकारलाई संचार क्रममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध आतंक सृजना गर्न खोजेको भन्दै संचार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेट अगाडि पनि व्यवहारिक अवस्थामा गाड़ी भेटिएको थियो। बिहान 7 बजे नै छोड़िएको उक्त गाड़ी थापाको घरबाट मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो।
0: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न 5 पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजालसले आज सोमबार 3 दिनको म्याद थप गरेको हो। उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ मुद्दामा अनुसन्धान गरिरहेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। त्यसै त उहाँलाई 4 पटक विशेष अदालतबाट म्याद लिएर विभागले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।
1: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाका क्रान्तिका नायक तथा आदिकवि भानुभक्त आचार्यलाई राज्यले दिनुपर्ने सम्मान र न्याय अझै पनि दिन नसकेको बताउनु भएको छ। भानु नगरपालिका चार चुन्दी ढमघामा आज आयोजना गरिएको 213 भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भानुभक्तको योगदान अनुसार राज्यबाट पर्याप्त प्राथमिकता नपाएको उल्लेख गर्नुभयो। नेपाली भाषाका क्रान्तिका नायक भानुभक्त आचार्यलाई जति न्याय दिनुपर्थ्यो सरकारले त्यति दिन सकेको छैन, उहाँले भन्नुभयो। भानु जयन्तीलाई राष्ट्रिय रूपमा मनाउने विषयमा पनि संघीय सरकारले अपेक्षा अनुसार न्याय गर्न सकेको छैन। मुख्यमन्त्री पाण्डेले तनहुँबाट निर्वाचित अर्थमन्त्री डाक्टर स्वर्णिम वागलेप्रति संकेत गर्दै भानुभक्तको जन्मस्थलको विकासका लागि थप सहयोगको अपेक्षा राखेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले यसै क्षेत्रबाट निर्वाचित हुनुहुन्छ, मैले धेरै आशा गरेको थिएँ तर सोचे जस्तो हुन सकेन, उहाँले भन्नुभयो। उहाँले गण्डकी प्रदेश सरकारले भने भानुभक्तप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष असारको 29 गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्मरण गराउनु भएको छ। नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ। मुख्यमन्त्री पाण्डेले नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै भाषा जात जाति कला र संस्कृतिको समान सम्मान हुनुपर्नेमा जोड़ दिनुभयो। भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न नसके मौलिक पहिचान नै संकटमा पर्ने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ।
0: सरकारले आफ्ना कर्मचारीलाई सवारी साधन खरिद गर्न सहुलियतपूर्ण ऋण दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार पारेको छ। मस्यौदा अनुसार उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीलाई 4 पाङ्रे गाड़ी खरिद गर्न र त्यसभन्दा तल्लो तहका कर्मचारीलाई 2 पाङ्रे सवारी किन्न ऋण दिने उल्लेख गरेको छ। प्रस्ताव अनुसार मुख्य सचिव सचिव र 12 तहका कर्मचारीहरूलाई अधिकतम 60 लाख रूपियाँसम्म ऋण 100% ब्याज अनुदानमा दिइनेछ। सहसचिव वा 11 तहका कर्मचारीलाई 50 लाख रूपियाँसम्म ऋण 100% ब्याज अनुदानमा दिने प्रस्ताव मस्यौदामा छ। उपसचिव वा 9 र 10 तहका कर्मचारीलाई 40 लाखसम्म ऋण दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। शाखा अधिकृत वा 6, 7 र 8 तहका कर्मचारीलाई 2 पाङ्रे सवारी साधन किन्न रू 4 लाख रूपियाँसम्म 100% ब्याज अनुदानमा ऋण दिने मस्यौदामा उल्लेख रहेको छ।
1: नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषदको यही असारको 24 गतेको निर्णय अनुसार उनीहरूलाई नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष दोइयाले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभयो। दूरसंचार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथ समेत लिएका छन्। नियुक्त पत्र प्रदान गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले प्रतिस्पर्धात्मक प्रक्रिया बाट छनौट भई जिम्मेवारीमा आएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताउनु भएको छ।
0: तपाई यति बेला साँझ 7 बजेको ढोरबारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805041422, दिपेश मल्ल ठकुरी 9805041420,
5: दीप मल्ल ठकुरी 9406041530।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
11: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
10: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560-31053।
13: अफिसबाट अमितसरको फोन,
14: पछि कल ब्याक गर्छु।
15: ओ सरी भगवान, आज पनि ढिला भयो।
16: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
17: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले निरन्तर वर्षा र मौसम पूर्वानुमान अनुसार आगामी दिनमा पनि वर्षा जारी रहने सम्भावना रहेकाले विद्युतीय संरचनाबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार लामो समयसम्म पानी पर्दा पहिरो जान सक्ने, विद्युतका पोल ढल्ने वा भाँचिने, तार लत्रिने वा भूमिमा झर्ने, ट्रान्सफर्मर ढल्ने तथा अन्य विद्युतीय संरचनामा क्षति पुग्न सक्ने जोखिम बढ़ेको छ। यस्ता अवस्थामा कसैले पनि नेपाल विद्युत प्राधिकरणका प्राविधिक कर्मचारीको अनुमति वा उपस्थिति बिना पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचना नछुन र त्यसको नजिक नजान प्राधिकरणले अनुरोध गरेको छ। साथै अन्य व्यक्तिलाई पनि त्यस्तो जोखिमयुक्त स्थानमा जान वा संरचना छुनबाट रोक्न आग्रह गरिएको छ। विद्युतीय संरचनामा क्षति पुगेपछि विद्युत आपूर्ति केही समय वा लामो समयसम्म अवरूद्ध हुन सक्ने भएकाले उपभोक्ताले धैर्य गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। यदि पोल ढलेको, तार चुडिएको, रूखले विद्युत लाइनमा क्षति पुर्याएको वा अन्य कुनै विद्युतीय जोखिम देखिएमा तत्काल सम्बन्धित सेवा क्षेत्रको कार्यालयमा सम्पर्क गरी जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ।
1: नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले रासोपा नेतृत्वको सरकारले जनस्तरमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाउनु भएको छ। आज गृह जिल्ला तनहुँ आएर संचारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले सरकारले जनतामा आशा देखाउनु पर्ने भएता पनि त्रास सृजना गर्ने र असुरक्षित महसुस हुने वातावरण बनाएको बताउनुभयो। पौडेलले सरकारले कानूनी राज्यको महसुस हुने अवस्थाको सृजना गर्नुपर्ने भएता पनि जनतालाई दम्भ देखाउने, नियन्त्रण गर्ने, तर्साउने जस्ता गतिविधि देखाएर कानूनभन्दा माथि भए जस्तो व्यवहार देखाएको बताउनु भएको छ। उहाँले कांग्रेसले यस्तो रवैया स्वीकार्न नसक्ने स्पष्ट पार्दै राम्रो काममा समर्थन गर्ने तर विपन्न सुकुम्बासी र कृषकहरूप्रति अनुदार नहुन सुझाव समेत दिनुभएको छ। पौडेलले सरकारसँग जनताको समस्या समाधान गर्ने उचित योजना नभएको पनि बताउनुभयो। सरकार गठन भएको छोटो समयमा जनताको अपेक्षा अनुसार चल्ने छाँटकाट नदेखिएको धारणा व्यक्त गर्दै संसदमा प्रतिपक्षको आवाज दबाउने कार्य भइरहेकाले ठूलो जनदबाव सिर्जना गरेर ठिक पार्नुपर्ने अवस्था देखिएको बताउनु भएको छ।
0: तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुदी रम्खामा आज आयोजित भानु जयन्ती कार्यक्रममा बोल्दै सांसद नेउपानेले भानु जयन्ती केवल औपचारिक कार्यक्रम नभई नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई थप मजबूत बनाउने अवसर भएको बताउनु भएको छ। उहाँले नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै भाषा, साहित्य र संस्कृतिप्रति सधैँ सम्मान र संरक्षणको भावना राख्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसद नेउपानेले तनहुँ जिल्लाको समृद्धिका लागि स्थानीय स्रोत साधनको अधिकतम सदुपयोग गर्दै साहित्य, कला र संस्कृतिको प्रवर्धनमा सबै सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भएको छ।
1: यसैबीच 213 भानु जयन्तीका अवसर पारेर तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँच बेलचोतरा स्थित भानुभक्त बहुमुखी क्याम्पसमा आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमसँगै क्याम्पसमा खानेपानी व्यवस्थापन सुदृढ बनाउन डिप बोरिङ निर्माण कार्यको समेत औपचारिक शुभारम्भ गरिएको हो। क्याम्पस प्रमुख अनन्त मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्ण राज पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यस्तै वडा नम्बर पाँचका वडा अध्यक्ष तथा क्याम्पस संचालक समितिको उपाध्यक्ष दीर्घ बहादुर थापा, वडा नम्बर सातका वडा अध्यक्ष खड्ग सिंह थापा विशिष्ट अतिथिका रूपमा उक्त कार्यक्रममा सहभागी हुनुभएको हो। शुक्ला गण्डकी नगरपालिका साथ स्थित सूर्य नेपाल प्रणालीको सहयोगमा सञ्चालन हुन लागेको डिप बोरिङ निर्माणको नगर प्रमुख पण्डितले वैदिक विधि अनुसार पूजा आराधना गरेर शुभारम्भ गर्नु भएको हो। यसबाट क्याम्पसको खानेपानी व्यवस्थापनमा दीर्घकालीन सहजता आउने क्याम्पसले विश्वास व्यक्त गरेको छ। कार्यक्रममा वक्ताहरूले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन आदिकवि भानुभक्त आचार्यले पुर्याएको ऐतिहासिक योगदानको चर्चा गर्दै उहाँको विचार र आदर्शलाई शिक्षा, संस्कृति र समाज विकाससँग जोडेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। सो अवसरमा प्राध्यापक पशुपति अर्यालले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै कविता वाचन गर्नुभयो। कार्यक्रममा शिक्षक, विद्यार्थी, संचालक समिति र स्थानीय सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
0: नेपाली कांग्रेस साउन 6 गते जरा अभियान समापन भएको घोषणा गरे लगत्तै अर्को अभियानमा पार्टी होमिने भएको छ। 44 बीपी स्मृति दिवसका सन्दर्भमा नीति प्रतिष्ठानले गरेको छलफलमा बोल्दै सभापति थापाले पार्टीले अर्को अभियान थालनी गर्न लागेको जानकारी प्राप्त गराउनु भएको छ। पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले साउन 6 गते पार्टीका तर्फबाट 5 किलोमिटरको ग्रीन रन, चित्रकला र सम्वाद कार्यक्रम हुने जानकारी गराउनु भएको छ। कांग्रेसले यो वर्षको बीपी पुण्यतिथिमा जलवायु परिवर्तन र यसका प्रभावमा केन्द्रित रहेर यी कार्यक्रम गर्न लागेको हो। साउन 7 गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी हुने पनि उहाँले जानकारी गराउनु भएको छ। यसअघि प्रतिष्ठान अन्तर्गतका 30 विषयगत समितिका बारे जानकारी गराउनु भएको थियो। आजको छलफलमा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, पातृ संस्थाहरूका अध्यक्ष, उपत्यकाका जिल्ला सभापतिहरू र प्रतिष्ठानका सदस्यको उपस्थिति रहेको थियो।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज भएको सुनवाई हेर्दा हेर्दैमै सम्पन्न भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्का पिजलासले रायमाझी सहितका प्रतिवादीलाई दोषी ठहर गरेको हो। 31 जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा 16 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाएका छन्। अन्य प्रतिवादीको हकमा अदालतले अभियोग अनुसार फरक फरक फैसला गरेको थियो। नेपालको फौजदारी कसुर ऐन 2074 अनुसार 3 वर्षभन्दा बढ़ी कैद हुने मुद्दामा कसुर ठहर भएका 30 दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनवाई गर्नुपर्ने हुन्छ। फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्नुपर्ने कानूनी प्रावधान बमोजिम अदालतले आजका लागि समय तोकेको भए पनि आज टुंगो नलगाएपछि हेर्दा हेर्दैमा राखिएको हो।
0: यातायात व्यवस्था विभाग र विभिन्न प्रदेशको यातायात मन्त्रालय अन्तर्गत मातहतका कार्यालयहरूको एकसाथ सर्भर डाउन भएको छ। यसको मुख्य कारण यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्या र सवारी चालक अनुमति पत्र दर्ता प्रणालीमा आएको अवरोध हो। विभिन्न मीडियाको गेट अगाडि बेवारिसे अवस्थामा गाड़ी भेटिएको दिन नै कुनै पनि यातायात कार्यालयबाट सवारी साधनको विवरण हेर्न नसकिने गरी सिस्टम बिग्रदा विभिन्न संघका उपसंघका समेत सृजना भएको छ। प्रमुख यातायात व्यवस्था कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै प्रणाली पूर्ण रूपमा सुचारू नभएसम्मका लागि लाइसेन्स वितरण, ब्लू बुक नवीकरण, राजस्व भुक्तानी र प्रयोगत्मक परीक्षा लगायतका अत्यावश्यक सेवाहरू अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन्। गण्डकी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय मातहतको यातायात व्यवस्था अनिश्चितकालका लागि सेवा प्रवाहित भएको उहाँले बताउनु भएको छ।
1: दोलेगौंडा बजार क्षेत्र को बजारलाई व्यवस्थित गराउन ट्राफिकलाई नो पार्किङ बोर्ड हस्तान्तरण गरिएको छ। पार्किङलाई व्यवस्थित गर्न शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको वडा व्यवस्थापन समिति वडा नम्बर 4 पहल थालेको छ। बजार क्षेत्रको सौन्दर्यता कायम गर्नुका साथै ग्राहकलाई सुविधा प्रदान गर्न फुटपाथमा जथाभावी हुने पार्किङलाई व्यवस्थित गर्ने अभियान शुरू भएको हो। वडा समितिका अध्यक्ष बालकृष्ण विकले यस अगाडि समिति एकतर्फी पार्किङ गराउँदै आएको स्मरण गर्दै अब ट्राफिक प्रहरीसँगको सहकार्य अगाडि बढ़ेको बताउनुभयो। सोमबार आज बिहान दुलेगौंडा बजार क्षेत्रमा प्रयोग गर्ने गरी विस्थान नो पार्किङ बोर्ड ट्राफिक प्रहरी कार्यालय बेलचौतारालाई प्रदान गर्दै विकले बजारको सौन्दर्यता कायम गर्न सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष राजकुमार वागले, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्रराम श्रेष्ठ, उपमहासचिव बिर्सन श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय बेलचौतराका प्रमुख ओम प्रकाश कुर्मी लगायतले बजार क्षेत्रलाई व्यवस्थित बनाउने विषय आम जनताले समेत महसुस गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा स्वागत उपाध्यक्ष सुबिल श्रेष्ठले र संचालन सचिव उपेन्द्र लाल श्रेष्ठले गर्नुभएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका हर्मुज जलमार्गको नियन्त्रण लिएर त्यसको संरक्षक बन्ने र त्यस बापत पारिश्रमिक पाउनुपर्ने दावी गर्नुभएको छ। फक्स न्यूज संघको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले हर्मुज जलमार्गको सुरक्षा र सञ्चालनमा अमेरिकाले भूमिका खेल्ने बताउनु भएको हो। यसैबीच हर्मुज जलमार्गमाथि नियन्त्रण स्थापित गर्ने प्रयासका बीच पछिल्ला केही दिन यता अमेरिकी सेना र इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स आईआरजीसी बीच आक्रमण र प्रति आक्रमण तीव्र बनेको छ। फेब्रुअरीमा युद्ध शुरू हुनु अघि विश्वभर हुने तेल तथा ग्यास ढुवानीको करिब 25% यही हर्मुज जलमार्गबाट हुने गरेको थियो। अहिले यही रणनीतिक समुद्री मार्गमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव चुलिएको छ।
1: अब अन्तिममा खेल समाचार। अर्जेन्टिनाले सन् 2026 फिफा विश्वकपको सेमी फाइनलमा इंग्ल्याण्ड विरूद्ध नीलो जर्सी लगाएर खेल्ने भएको छ। अर्जेन्टिनाको विशेष अनुरोधलाई फिफाले स्वीकृति दिए पछाडि टोलीले ऐतिहासिक सम्झनासँग जोड़िएको जर्सी लगाउने अवसर प्राप्त गरेको हो। यससँगै अर्जेन्टिनाले सन् 1986 र 1998 विश्वकपमा इंग्ल्याण्डलाई पराजित गर्दा लगाएको जस्तै नीलो जर्सी फेरि प्रयोग गर्ने भएको छ। अर्जेन्टिनाले कतारमा भएको 2022 विश्वकपको फाइनलमा भने आफ्नो परम्परागत निलो सेतो ओम जर्सीमा जितेको थियो तर इंग्ल्याण्ड विरूद्ध सन् 1966 र 2002 विश्वकप खेलमा यही ओम जर्सी लगाउँदा टोली पराजित भएको थियो। अर्जेन्टिनी संचार माध्यम टीएनका अनुसार फिफाको स्वीकृतिपछि विश्व विजेता टोलीको समर्थकहरू उत्साहित भएका छन्। अर्जेन्टिनाले सन् 2026 विश्वकपमा हालसम्म गाढा निलो अभय जर्सी एकपटक मात्रै प्रयोग गरेको थियो जहाँ समूह चरणमा जोर्डनलाई पराजित गरेको थियो। फिफाले सेमी फाइनलका लागि जर्सीको रंग पनि पुष्टि गरेको छ। अर्जेन्टिनाले निलो जर्सी लगाउने भएको छ भने इंग्ल्याण्डले पूरै सेतो पोसाकमा मैदानमा उत्रने जनाइएको छ।
0: यिनै खबरहरूसँगै हामी ढोरबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
1: आज देशैभरिका 34 जिल्लामा बाढ़ीको जोखिम, आवश्यक पूर्व तयारी र सम्भावित विपदको घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन अनुरोध।
0: सातवटै प्रदेशमा वर्ण उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन, राहदानी विभागद्वारा नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू।
1: विभिन्न मीडिया हाउसको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरिएको गाड़ी प्रहरीले हटायो, अधिकांशलाई सरकारप्रति आशंका, निष्पक्ष छानबिन गर्न राजसोपाको माग।
0: आदिकवि भानुभक्त आचार्यलाई सरकारबाट उचित सम्मान नमिलेको गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको दावी, पूर्व अर्थमन्त्री विष्णु पौडेलको पाँचौं पटक म्याद थप, अझै तीन दिन हिरासतमा राखिने।
1: अमेरिका होर्मुज जलमार्गको नियन्त्रणमा लिएर त्यसको संरक्षक बन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, अर्जेन्टिनाले 2026 फिफा विश्वकपको सेमी फाइनलमा इंग्ल्याण्ड विरूद्ध निलो जर्सी लगाएर खेल्ने।
0: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबारै हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
19: बिस्तारै चलाउनुहोस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
20: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
19: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
20: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
19: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने, अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
22: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर
21: हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
22: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था

0: खरीद गर्नुका साथै तपाईको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्गानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलैगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौँडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौँडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौँडा बजारको हेल्पो सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
11: अफिसबाट अमित सरको फोन।
12: हस्, म पछि कल ब्याक गर्छु।
13: ओहो सरी भगवान, आज पनि ढिला भयो।
14: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
15: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
16: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
17: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौँडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: उपचार हुने रोगहरू
0: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
17: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
0: लामो समय देखेको रुघा खोकी।

0: सेवा गाह्रो हुने दम
1: दिशा पिसाब एवं पेट को समस्या
0: तौल घटबड हुने वा थाइराइड को समस्या
1: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै धुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
0: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 धुलेगौडा तनहुँ
0: फोन नम्बर 0564142333 र 98678187
2: 103.8 अन्तर्मनको आवाज

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800 58 535 37 र 9800 66 15 800 99।

0: मेटली स्टील फन पर का सब सामन साइनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856601013, 9867974।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
13: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
14: X103.8 अन्तर्मनको आवाज।
15: पूर्णले देख्ने ठाउँमा राख्दै त्यसले आफै कुरो बुझ्छ।

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस, शुक्लागण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856285543 र 9417000787।
6: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: स्टुडियो टाइमचेक, अहिले रातिको 8 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
8: शुक्ला, गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
8: साथै UGC, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहु, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98560625265 र 98468064145।
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678161887।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त? खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560062।
12: छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
8: अब चिन्ता नलिनुहोस्। चरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
8: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
8: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463 61209 र 98041 21718। आजै सम्पर्क गर्नुहोस्।
9: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा, तनहुँ, पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
12: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह।

0: समाज तथा होटल को लागी आवश्यक सामान हरू विशेष छूट में उपलब्ध गराइन्छ। दुलेगौड़ा क्षेत्र में होम डेलिभरी को पनि व्यवस्था छ भने डिसोम र मोबाइल को रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौड़ा मुक्तिनाथ बैंक को आडमा प्रोप्राइटर संजीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
3: यही साउन 2 गते शनिबार
4: लामो समय सम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
4: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
4: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा अस्पताल दुलेगौड़ा फोन 0865414377 मोबाइल 9856044343।
6: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
7: अब चिन्ता नगर्नुहोस् भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
6: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
6: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
7: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
8: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
9: मुहान वरपरका रुख नकटाउ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि संचय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
12: मैडम धुम्रपान भनेको के हो
11: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम
13: पवन राज पौडेलबाट समाचार सुन्नुहोस् ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकटको घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुण्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्रेजेनेका कोविड 19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका 2 जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरूमध्येको लू सुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिविङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई नियालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
14: साझापखमा तपाईलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी 3 निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उन्ले भने,
15: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिश गर्ने विषयमा अहिले फाँटी राखेर अन्यको हकमा यथावत काम कारवाहीहरू अगाडि बढाउने भन्ने आयोगले निर्णय गरेको छ।
14: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिइएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी
16: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ। उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको
14: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन? वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्
17: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन। त्यसलाई अब सम्बन्धित निकाय र खण्डहरूले यो निकायहरूले नै त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने, केही मिलेन भने फेरि उनीहरूको विरुद्ध मुद्दा लाग्ने आशंका छ।
14: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट 2-2 अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौं।
18: अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यस हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिदिइसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुभव पनि त्यस्तै रह्यो। यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ, अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यू सर्च एन्ड रेस्क्यूमा चाहिँ अलिक बढी नै लाग्ने र धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्न अलिकति टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँहरूलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरुन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरुन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
14: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
18: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगरिदिनु भनेर हो होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ, अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ। अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यू गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यू गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
14: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्र चिन्ताजनक हो त्यसो भए?
18: भोलि दिउँसोसम्म हो, अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका 1-2 रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेका थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभर वाच हेरिरहेछौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो. अब राज्यको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो.
14: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी शुरू भयो. यो मनसुन शुरू भए यता बाढ़ी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ तथ्याङ्क?
18: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तीनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ. अब त्यो पनि कस्तो भने एकदम अब भन जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यसमा त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ. तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ. त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ. कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिटुएसन मार्फत खबर आयो भने हामीले तुरुन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले बाटो अवरुद्ध हुँदाखेरि भन्दा त्यस्तो खालको प्रबन्धहरू छ. अब गृह मन्त्रालय एलर्ट बसिरहेछ अहिलेसम्म.
14: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौं. यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ. तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ. कहाँनेरि त्यो तालमेल नमिलेर हुने?
18: यसो छ, यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ. त्यही बमोजिम कानून पनि हामीले बनाएका छौँ. तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेछ क्या. त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्नु अब सड़कले सड़कको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि. त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो.
14: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने जस्तो.
18: होइन, अरूले पनि गर्नुभएको छ, कामहरू त भइरहेको छ. तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या.
14: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला. अब अन्तिममा देश बाहिरको एउटा खबर. ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए. यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
13: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो. तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ. सिरम इन्स्टिच्यूट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ. कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो. सोपो र छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्. यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ. स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढ़िरहनुको प्रमुख कारण हो.
14: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम
2: अहिले रातिको 9 बज्यो
1: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98-461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98-235-52-663।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोन लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9460783002।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
16: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9465010950।
15: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
18: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
18: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल, दुलेगौंडा, हाम्रा सेवाहरू:
16: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
16: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टी। फोन 0665930369।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-32-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
8: हजुर, दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
10: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
9: विश्वकप?
10: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
9: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाउ।
10: That is by your choice. GK Sound and Lighthouse Dulegaonda.
9: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
13: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
14: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
15: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
18: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
17: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
18: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
19: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
20: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
21: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए
0: सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर

0: 10.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848164145।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142333, मोबाइल 9868168487।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065996 छ।
10: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
11: अहिले के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
11: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
11: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके।

0: हेर न है कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
0: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जोइसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
8: मोबाइल 9800585537 र 9800665859।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9417000787।
11: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: यसैले बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँच्नेल त हो नि मान सम्मान इज्जत बढेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087 169 142
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउली तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त
13: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9846041530
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: दुलेगौडा पोलिक्लिनिकमा यही साउन दुई गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
11: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
15: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
17: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
17: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 98678168
15: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
15: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
11: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
17: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
11: खुजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
11: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
17: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516044
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
18: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
19: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
18: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
19: ए ल
20: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी चिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
21: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
22: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
23: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
22: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
24: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
25: फुकै खाए साह्रै मिठो, पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन प्वाक्कै।
26: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: एक सय 103.8 अन्तर्मनको आवाज
2: स्टुडियो अहिले रातिको 10 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
6: नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। भानु नगरपालिका एक र बदेपुर गाउँपालिका चार जोनी चुदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्नुहुँदै वहाँले विकास आयोजनामा निरासुस्ती स्वीकार्य नहुने बताउनु भएको छ। प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय तनहु मार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब 7 महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताउनु भएको छ। यो पुल गुणस्तरीय र समयमै विकास सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट आधारण बनेको छ। मुख्यमन्त्री मन्त्री पाण्डेले भन्नुभएको छ, योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समय अघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ। उहाँले बताउनु भएको छ, भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले पुल निर्माणपछि यहाँका जनताको आवागमनमा सुविधा पुग्ने बताउनु भएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्री राम न्यौपानेले भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुदी रामघामा सोमबार आयोजित भानु जन्म जयन्ती कार्यक्रममा बोल्दै सांसद न्यौपानेले भानु जयन्तीको केवल औपचारिक कार्यक्रम नभई नेपाली भाषा साहित्य र राष्ट्रिय पहिचानलाई थप मजबूत बनाउने अवसर भएको बताउनु भएको छ। उहाँले नेपाली भाषाका धरोहर अधिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै भाषा साहित्य र संस्कृति प्रति सधैं सम्मान र संरक्षणको भावना राख्नुपर्ने जोर दिनुभएको छ। सांसद न्यौपानेले तनहु जिल्लाको समृद्धिको लागि स्थानीय स्रोत साधनको अधिकतम सदुपयोग गर्दै भाषा साहित्य कला र संस्कृतिको प्रवर्धनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले तनहुलाई संस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार विकास र पर्यटन प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडीले राष्ट्रपा नेतृत्वको सरकारले जनस्तरमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाउनु भएको छ। सोमबार गृह जिल्ला तनहु आएर संचारकर्मीहरूसँग कुरा गर्दै पौडीले सरकारले जनतामा आशा देखाउनु पर्ने भए तापनि त्रास सिर्जना गर्ने र असुरक्षित महसुस हुने वातावरण बनाएको बताउनु भएको छ। पौडेलले सरकारले कानूनी राज्यको महसुस हुने अवस्थाको सिर्जना गर्नुपर्ने भए तापनि जनतालाई दम्भ देखाउने नियन्त्रण गर्ने तर्साउने जस्ता गतिविधि देखाएर कानून भन्दा माथि भए जस्तो व्यवहार देखिएको बताउनु भएको छ। उहाँले कांग्रेसले यस्तो रवैया स्वीकार्न नसक्ने स्पष्ट पार्दै राम्रो काममा समर्थन गर्ने तर विपन्न सुकुम्बासी र कृषकहरूप्रति अनुदान नहुनु सुझाव समेत दिनुभएको छ। पौडेलले सरकारसँग जनताको समस्या समाधान गर्ने उचित योजना नभएको पनि बताउनु भएको छ। सरकार गठन भएको छिटो समयमा जनताको अपेक्षा अनुसार चल्ने छाटकाट देखिएको धारणा व्यक्त गर्दै संसदमा प्रतिपक्षको आवाज देखाउन कार्य भइरहेकाले ठूलो जनदब सिर्जना गरेर ठिक पार्नुपर्ने अवस्था देखिएको धारणा व्यक्त गर्नुभएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीका अवसरमा पोखरामा शिक्षा र भाषा साहित्य पुरस्कार वितरण गरिएको छ। भानु वाङमय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय लाहाचोकका नेपाली विषयका शिक्षक टेकनाथ पोखरेल पीडितलाई 15,000 रूपियाँ सहित भानु वाङमय शिक्षा पुरस्कार तथा पृथ्वीनारायण क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएकी जामुना कुमारी रिजाललाई 15,000 रूपियाँ सहित भानु वाङमय भाषा साहित्य पुरस्कार प्रदान गरिएको हो। जन्म जयन्तीका अवसरमा मानव अधिकार चोक चिप्ले ढुङ्गादेखि महेन्द्र पुल रानी पौवा हुँदै फूलबारी स्थित भानु पार्कसम्म सचेतनामूलक र्याली निकालिएको थियो। त्यसपछि भानु पार्कमा आयोजित मूल समारोहमा पुरस्कार वितरणसँगै भानुभक्तको भाषा साहित्य र राष्ट्रिय योगदान बारे चर्चा गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश अस्पताल गोर्खामा आकस्मिक निरीक्षण गर्नुभएको छ। सोमबार प्रदेश अस्पतालमा गोर्खाको निरीक्षण गर्दै अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहको प्रभावकारिता, उपलब्ध सुविधा देखिएका समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे विस्तृत जानकारी लिनुभएको हो। मुख्यमन्त्री पाण्डेले निरीक्षणका क्रममा अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीसँग छलफल गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र नागरिक मैत्री बनाउन आवश्यक सुझावहरू भएको थियो। अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले सहज रूपमा सेवा पाइरहेका छन् वा छैनन्, आवश्यक औषधि, स्वास्थ्य उपकरण तथा जनशक्तिको अवस्था लगायतका विषयमा पनि चासो व्यक्त गर्नुभएको प्रदेश अस्पताल गोर्खाले जनाएको छ। निरीक्षणपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट गुणस्तरीय, सहज, सहुलियतपूर्ण र सर्वसुलभ स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म पुर्याउने सरकारको प्रमुख प्राथमिकता रहेको बताउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधारको सुदृढीकरणको व्यवस्थापन, दक्ष जनशक्ति परिचालन तथा सेवाको गुणस्तर अभिवृद्धिमा जोड़ दिनुभएको छ। सड़कमा छाडा छोडिएका 320 चौपाएको व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकाले बिहिबारिसे पूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो। सड़क दुर्घटना हुनबाट जोगाउन जनावरलाई पुष्करणी, परोपकार, गोकुलधाम, गौशाला मार्फत हेरचाह गरिएको छ। प्राप्त दूध र कम्पोस्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम शुरू गरेको छ। महानगरको जनावर उद्धार वाहन मार्फत चौपायालाई पोखरा 14 बाछी बुडुवामा पुर्याइएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले जानकारी दिनुभएको छ। गाई गोरूको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रूपमा चिनिन थालेको छ। गौशालामा गाई गोरू र बाछा बाछी गरी 320 भन्दा बढ़ी चौपाए छन्। गौशाला सञ्चालनका लागि महानगरले वर्षेनी आर्थिक सहयोग दिँदै आएको छ। यातायात व्यवस्था विभाग र विभिन्न प्रदेशको यातायात मन्त्रालय अन्तर्गत मातहतका कार्यालयहरूको एकसाथ सर्भर डाउन भएको छ। यसको मुख्य कारण यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्या र सवारी चालक अनुमति पत्र दर्ता प्रणालीमा आएको अवरोध हो। विभिन्न मिडियाको गेट अगाडि बेवारिसे अवस्थामा गाडी भेटिएको दिन नै कुनै पनि यातायात कार्यालयबाट सवारी साधनको विवरण हेर्न नसकिने गरी सिस्टम बिग्रिँदा विभिन्न शंका उपशंका समेत सिर्जना भएको छ। प्रमुख यातायात व्यवस्था कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै प्रणाली पूर्ण रूपमा सुचारू नभएसम्मका लागि लाइसेन्स वितरण, बिल बुक नवीकरण, राजस्व भुक्तानी र प्रयोगत्मक परीक्षा लगायतका अत्यावश्यक सेवाहरू अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन्। गण्डकी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय मातहतको यातायात व्यवस्थाले बताएको छ। पनहुको भानु नगरपालिका वडा नम्बर 10 स्थित मर्स्याङदे नदीमा पुरूषको शव फेला परेको छ। ढुङ्गाको खोजमा शव अड्किएको अवस्थामा सोमबार फेला परेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले ढुङ्गाको खोजमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाउन साथ भानु स्थित मनकामना गढ़बाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव केसीको कमाण्डमा विपद व्यवस्थापन टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो। ढुङ्गाको अप्ठ्यारो खोजमा अड्किएको शवलाई विपद व्यवस्थापन टोली सुरक्षित रूपमा बाहिर निकालेको छ। प्रहरी निरीक्षक ध्रुव केसीका अनुसार फेला परेको अब अन्दाजी 42 वर्षका पुरूषको रहेको र शव पूर्ण रूपमा फुलिएको अवस्थामा थियो। सोमबार साँझसम्म मृतकको नाम थर र ठेगाना खोल्न नसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभएको छ। घटनाको प्रकृति र मृतकको पहिचान बारे इलाका प्रहरी कार्यालय भानुले थप अनुसन्धान बढ़ाएको छ। पोखरा महानगरपालिकाले अटिजम प्रभावित बालबालिकाका लागि विशेष स्रोत कक्ष सञ्चालनमा ल्याएको छ। वडा नम्बर 17 महत गौडा स्थित जानकी माध्यमिक विद्यालयमा सोमबार यो कक्षाको शुभारम्भ गरिएको हो। नगर प्रमुख धनराज आचार्य र प्रमुख मन्जु देवी गुरूङले संयुक्त रूपमा कक्षाको उद्घाटन गर्नुभएको थियो। समावेशी शिक्षा प्रवर्धन गर्ने उद्देश्यले महानगरले यो सेवा शुरू गरेको हो। हाल यो स्रोत कक्षामा 40 विद्यार्थी अध्ययन रथसन। महानगरले आवश्यक स्रोत साधन र जनशक्ति थप गर्दै यसलाई विस्तार गर्ने योजना बनाएको छ। शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार हो, प्रमुख आचार्यले भन्नुभएको छ। कुनै पनि बालबालिकाका शैक्षिक अवसरबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। पोखरा 12 स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र राणा भाटलाई बाल यौन दुर्व्यवहारको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र पासवानको अनुसार राणा भाटलाई शुक्रबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट 4 म्याद थप अनुमति लिए अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीका अनुसार पीड़ित बाल बालिकाको उजुरीका आधारमा अनुसन्धान अघि बढ़ाएको हो। उजुरीमा राणा भाटले बालबालिकालाई विभिन्न प्रलोभन देखाउने, अनुचित प्रस्ताव राख्ने, शरीरका संवेदनशील अंगहरूमा अनुचित रूपमा छुने तथा लामो समयदेखि यस्ता व्यवहार दोहोर्याउँदै आएको आरोप लगाइएको छ। उजुरीमा उहाँले घटनाबारे कसैलाई जानकारी दिए परिणाम राम्रो नहुने भन्दै बालबालिकालाई डर र धम्की समेत दिने गरेको उल्लेख छ। यस्ता व्यवहार पटक पटक दोहोरिएपछि केही बालबालिकाले बाल अधिकारका सरकारवाला र स्थानीय अभिभावकको सहयोगमा उजुरी दिएका थिए। त्यसपछि प्राप्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरू गर्दै राणा भाटलाई पक्राउ गरेको जनाएको छ। डीएसपी पासवानको अनुसार घटनाको थप अनुसन्धान जारी छ। प्रहरीले प्रमाण संकलन पीड़ित तथा सम्बन्धित व्यक्तिहरूको बयान लिने लगायत प्रक्रिया अघि बढ़ाइरहेको जनाएको छ। पोखराको कालिका चोकमा बहुमूल्य वस्तु भन्दै सेतो ढुङ्गा देखाएर ठगी गर्ने 6 प्रहरीले पक्राउ गरेको छ। उनीहरूले सेतो टल्किने वस्तुलाई बहुमूल्य धातु भनी सर्वसाधारणलाई प्रलोभनमा पारेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्वत म्यागी र कास्कीका नागरिक छन्। प्रहरीले उनीहरू बस्ने डेरा र शरीर खनतलासी गर्दा विभिन्न वस्तु बरामद गरेको छ, जसमा सेतो टल्किने क्रिस्टल जस्तो देखिने एक थान वस्तु फेला परेको छ। यस्तै काठको फोल्डिङ बट्टा एक थान र 6 फिट 5 इन्च लामो केबल सहितको एक थान चार्जर पनि बरामद गरिएको छ। उनीहरूका 7/6 मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्वत फलेवास 5 भएका 35 राजन विकासन, सोही ठाउँकी 27 रोशनी विका र 69 बाटुली भन्ने खगी सरा कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। म्याग्दी मालिका 4 भई हाल पोखरा 26 बस्ने 51 दिल बहादुर बुढा मगर पक्राउ परेका छन्। म्याग्दी रंगुगंगा 5 भई पोखरा 27/48 बस्ने 29 दीपक गोतामे पनि प्रहरीले नियन्त्रणमा लिएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकामा गैराती परेको अविरल वर्षाका कारण सड़क अवरूद्ध सड़क आज दिउँसो 4 एकतर्फी खुलेको छ। सड़क अवरूद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकतर्फ जाने दर्जनौ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। अन्नपूर्ण गाउँपालिका 11 किमरूङ खोलामा आएको बाढ़ी मोदी खोलामा मिसिएर ठूलो रूपमा लिएपछि नयाँ पुल घान्द्रुक सड़क खण्ड कटन गरेको थियो। सो कटन क्षेत्रलाई तत्काल डोजर र एक्सभेटर लगाई बाटो खुलाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभएको छ। उक्त बाटो खुलाउन अप्पर मोदी हाइड्रो पावरले पनि सहयोग गरेको उहाँले बताउनु भएको छ। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र कास्कीका अनुसार आइतबार राति आएको वर्षाका कारण अन्नपूर्ण गाउँपालिका गोढा नम्बर 8 सड़क अवरूद्ध हुनका साथै बाढ़ीले स्याउली बजारका दिलीप गुरूङको रेस्टुरेन्ट बगाएको छ। त्यसै गरी जगनपुनको घर समेत जोखिममा परेपछि सुरक्षा निकाय र स्थानीयको सहयोगमा घरका सामग्री सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताउनु भएको छ। खबरहरूसँगै राति 10 ढरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:30 थप समाचारका साथ पनि हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दीपा। ए दीपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97632548, वेबसाइट www.gandakiuniversity.edu.np।

0: मैले के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
3: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
7: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
8: १०३.८ अन्तर्मनको आवाज

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइटका प्रायोजक
2: अरनिको आवश्यक उच्चमावि तुली गौडा,
1: दक्ष र अनुभवी शिक्षकहरू,
2: गुणस्तरीय शिक्षा, कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था, प्लस टूमा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने।
1: फोन नम्बर 0655707024।
3: 103.8

0: नमस्कार रेडियो ढोरबारही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण औपचार केन्द्र स्थापनाको आयोजना तत्काल अघि बढ़ाउन निर्देशन। शिक्षा मन्त्रालयद्वारा होल्डिङ सेन्टरका विद्यार्थीलाई राहत सामग्री वितरण। राहदानी विभागद्वारा नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू। मुगलिन नारायणगढ़ सड़कमा तत्कालका लागि सवारी चलाउन प्रशासनले लगायो रोक। बालियोन दुर्व्यवहार आरोपमा पोखरा 12 को सरस्वती आविका हेडसर राणा भाट पक्राउ। निरन्तर वर्षपछि विद्युतीय संरचनाबाट सावधानी अपनाउन प्राधिकरणको आग्रह। हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई भुक्तानी मिल्ने राष्ट्रपति ट्रम्पको दावी। युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभएको छ। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई सेवा प्रवाहमा सुधार डिजिटल प्राविधिकको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री शाहले विपन्न असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियत पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाण्डुको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले हिजो नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधिमा 3 महिनासम्म रहने भएकाले केही समय समन्वय प्राधिकरण प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित हुने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालन ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी र बोडो स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 बोडोमा रहेका 18 जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि झोला कलम कापी लगायतका शैक्षिक सामग्री सहित क्यारम बोर्ड ब्याडमिन्टन चेस भलिबल लगायतका खेलकुदका सामग्री वितरण गर्नुभएको छ। शिक्षा मन्त्री पोखरेलले एक कार्यक्रमबीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले होल्डिङ सेन्टरमा बस्दै आएका विद्यार्थीको पठन पाठनमा कुनै कठिनाई नहोस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभएको छ। यसै गरी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकको स्वास्थ्य सुरक्षा सहित समग्र व्यवस्थापनका लागि सम्बद्ध मन्त्रालयहरूबीच आवश्यक समन्वय सहित सहकार्य भइरहेकाले ढुक्क भई बस्न अनुरोध गरेको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर मुगली नारायणगढ सड़क खण्डमा हालका लागि सवारी साधन चलाउन रोक लगाइएको हो। वर्षा निरन्तर जारी रहेका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सो रूटमा चल्ने सवारी साधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ। सड़क डिभिजन भक्तपुरको भरतपुरका अनुसार मुगलिन नारायणगढ सड़क खण्ड अन्तर्गत ट्विन खोलामा सड़कमाथिबाट निरन्तर ढुङ्गा झरिरहेका कारण सड़क दुईतर्फी अवरोध बनेको छ। साथै सेती दोवानमा माथिबाट लेदो खसेका कारण सवारी आवागमन अवरूद्ध बनेको छ। सोमबार साँझ 7:30 बजे यता निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सड़क डिभिजन भरतपुरको सुपरभाइजर ईश्वर त्री छेत्रीले जानकारी दिनुभएको छ। सड़कमा छाडा छोडिएका 320 चौपायको व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकाले बिहिबारिसे पूर्वको स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो। सड़क दुर्घटना हुनबाट जोगाउन जनावरलाई पुष्करणी परोपकार गोकुलधाम गौशाला मार्फत हेरचाह गरिएको छ। प्राप्त दूध र कम्पोस्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम शुरू गरेको छ। महानगरको जनावर उद्धार वाहन मार्फत चौपायालाई पोखरा 14 बाछी बुडुवामा पुर्याइएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले जानकारी दिनुभएको छ। गाई गोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रूपमा चिनिन थालेको छ। गौशालामा गाई गोरू र बाछा बाछी गरी 320 भन्दा बढी चौपाय छन्। गौशाला सञ्चालनका लागि महानगरले वर्षेनी आर्थिक सहयोग दिँदै आएको छ। यातायात व्यवस्था विभाग र विभिन्न प्रदेशको यातायात मन्त्रालय अन्तर्गत माथहतका कार्यालयहरूको एकसाथ सर्भर डाउन भएको छ। यसको मुख्य कारण यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्या र सवारी चालक अनुमति पत्र दर्ता प्रणालीमा आएको अवरोध हो। विभिन्न मेटियाको गेट अगाडि बेबारिसे अवस्थामा गाडी भेटिएको दिन नै कुनै पनि यातायात कार्यालयबाट सवारी साधनको विवरण हेर्न नसकिने गरी सिस्टम बिग्रिँदा विभिन्न शंका उपशंका समेत सिर्जना भएको छ। प्रमुख यातायात व्यवस्था कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै प्रणाली पूर्ण रूपमा सुचारू नभएसम्मका लागि लाइसेन्स वितरण बिल बुक नवीकरण राजस्व भुक्तानी र प्रयोगत्मक परीक्षा लगायतका अत्यावश्यक सेवाहरू अनिश्चितकालका लागि स्थगित गरिएको गण्डकी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय माथहतको यातायात व्यवस्थाले बताएको छ। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा 3 महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण दृश्य क्षमता कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायु सेवा कम्पनी यता एयरलाइन्सको भगिनी संस्था तारा एयर र समिट एयरले सेवा स्थगित गरेका छन्। उहाँका अनुसार भदौको पहिलो सातादेखि नियमित उडान शुरू गर्ने जानकारी निजी वायु सेवा कम्पनीले दिएका छन्। वर्खाको समयमा खराब मौसमसँगै पर्यटकको चहल पहल समेत घट्ने गरेको छ। जोमसोममा एयरलाइन्स कम्पनीले ट्विन अटर जहाज मार्फत यात्रु ओसर पसर गर्दै आएका छन्। अत्यधिक हावाहुरी र प्रतिकूल मौसमका कारण पोखरा जोमसोम उडान सामान्यता बिहानको समयमा मात्र सञ्चालन हुने गरेको छ। नियमित यात्रुवाहक हवाई सेवा बन्द भए पनि धार्मिक स्थल मुक्तिनाथ मन्दिर र दामोदर कुण्डा क्षेत्रको भ्रमणमा जाने धार्मिक पर्यटन भनी आइरहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलमरूमध्ये हर्मुज जलमार्गलाई अमेरिकाले कब्जा गर्ने घोषणा गर्दै यसको रक्षा गर्नका लागि भुक्तानी पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनु भएको छ। मध्यपूर्वको द्वन्दमा अप्रेलको युद्ध विरामपछि यस्तो यो स्तरको अमेरिकी र इरानी आक्रमण भएको छैन। यसले जलमरूमध्ये हुँदै आउने धुवानी रोकेको युद्ध स्थायी रूपमा समाप्त गर्ने प्रयासमा थप शशंका उत्पन्न गरेको छ। यद्यपि इरानले यसअघि नै हर्मुज जलमार्गमा आवागमन रोकेको जनाएको छ। गत एक सताको द्वन्द ऊर्जा व्यापारको महत्वपूर्ण मार्ग केन्द्रित छ, जसको नियन्त्रण वाशिङटन र तेहरान बीच मुख्य विवादको विषय हो। सोमबारको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ईरानी वार्ताकारहरूको रणनीतिप्रति असन्तुष्टि व्यक्त गरेको छ। सप्ताहन्तमा घण्टौं लामो वार्तापछि सहमति भएका कुराहरूमा उहाँहरूले परिवर्तन खोजिरहेको उहाँको आरोप छ। इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले हर्मुज जलमहरू मध्ये बन्द भएको दावी गरेको छ, तर अमेरिकाले भने यो समुद्री यातायातका लागि खुला रहेको र इरानको नियन्त्रणमा नभएको बताउनु भएको छ। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग जुटाउने उद्देश्यले सोमबार फ्रान्सको राजधानी पेरिस पुगेका छन्। उहाँले त्यहाँ युक्रेनलाई समर्थन गरिरहेको युरोपेली नेताहरूसँग हवाई सुरक्षा युद्धको रणनीति र रूसमाथि कूटनीतिक दबाव बढ़ाउने विषयमा छलफल गर्नुहुनेछ। पेरिसमा आयोजन हुने इच्छुक देशहरूको गठबन्धन बैठकमा युक्रेनको पक्षमा रहेका 30 भन्दा बढ़ी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। तीमध्ये करिब 25 देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको उपस्थिति रहने बताइएको छ। यसले युक्रेन प्रति युरोपको दीर्घकालीन समर्थन र रूसका लागि स्पष्ट सन्देशका रूपमा हेरिएको छ। यसैबीच बेल्जियमको ब्रसेल्समा युरोपेली देशका विदेशी मन्त्रीहरूको बैठक पनि जारी छ। बैठकमा युक्रेनको तत्कालीन आवश्यकता, युरोपको सुरक्षा, रूसबाट उत्पन्न चुनौती तथा आगामी सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ। युक्रेन र उसका युरोपेली साझेदारहरूले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वार्ता आउन दबाव बढ़ाउने रणनीति अप्नाइरहेका छन्। उनीहरूको भनाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले करिब एक वर्षदेखि शान्ति प्रयास जारी राखे पनि मास्कोले कुनै ठोस माथिमा चासो देखाएको छैन। पश्चिमी अधिकारीहरू र विश्लेषकहरूका अनुसार पछिल्ला महिनाहरूमा ड्रोन प्रविधिमा भएको प्रगतिले युक्रेनलाई रणनीतिक लाभ दिएको छ। यिनै खबरहरूसँगै हामी ढोलबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजको मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। साथै प्रदेशमा सुविधा सम्पन्न बन्न उपचार केन्द्र स्थापनाको आयोजना तत्काल अघि बढ़ाउन निर्देशन। शिक्षा मन्त्रालयद्वारा होल्डिङ सेन्टरका विद्यार्थीलाई राहत सामग्री वितरण। राहदानी विभागद्वारा नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू। मुगली नारायणगढ़ सड़कमा तत्कालका लागि सवारी चलाउन प्रशासनले लगायो रोक। बालियौन दुर्व्यवहार आरोपमा पोखरा 12 को सरस्वती आविका हेडसर राणा भाट पक्राउ। निरन्तर वर्षपछि विद्युतीय संरचनाबाट सावधानी अपनाउन प्राधिकरणको आग्रह। हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई भुक्तानी मिल्ने राष्ट्रपति ट्रम्पको दावी। युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल। हवस्त, यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोलबारा हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।

0: प्रस्तुना छन् प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
0: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98551145 र 98551420445।
7: हजुर, दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
7: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
8: XY3.8 अन्तर्मनको आवाज।
9: संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।